0: पढे होइन प्रोभाइडर बनिन्छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: कान्तिपुरको भित्रफिस्टमा प्रधानमन्त्री स्टार एडीबी अध्यक्ष काण्ड बीच भेट, 4 वर्षभित्र नेपाललाई थप 2 अर्ब 40 करोड़ डलर ऋण सहयोग शीर्षकमा खबर प्रकाशित छ भने कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले 2004 को श्रम कानून संशोधन गरी 2026 को कानून नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था लागू गरेको हो। त्यस्तै द्रुत मार्गको शुरू बिन्दु थाँती राखेर फर्सिडोल डुकु छापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा सम्बन्ध विच्छेद, आमा बुवाको बिछोट, सन्तानलाई चोट शीर्षकमा आरती पौडेलले खबर लेख्नु भएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा 23 दिनपछि टेबल भयो, सुदूरपश्चिमको बजेट छलफल अझै अनिश्चित शीर्षकमा खबर प्रकाशित छ भने मनसूनका 20 दिन, वर्षा 82.5% मात्रै, कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाए सुकुम्बासी हैरान शीर्षकमा पनि खबर प्रकाशित छ भने बालुवा गिट्टी ठेकामा 3 करोड़ 36 लाख हिनामिना, गढ़ीमाईका मेयर, कर्मचारी र ठेकदार विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा स्वरोजगार बन्दै रौता माईका महिला शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सार्वजनिक स्थलमा यौन दुर्व्यवहार, 11 महिनामा 11 जना विरूद्ध मुद्दा दर्ता, अधिकांश मिलापत्रमै टुंग्याइन्छ शीर्षकमा भित्रपृष्ठमा पनि खबर प्रकाशित छ। त्यस्तै चुनदेवीका कांग्रेस इतर पक्षको बैठक संस्थापनसँग खुट्टा नकमाउन नेताहरूलाई दबाव शीर्षकमा पनि खबर प्रकाशित छ।
6: गोर्खापत्रको भित्री पृष्ठमा होटल अनगमनमा गृहमन्त्री शीर्षकमा सर्लाहीबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले गृह जिल्ला सर्लाहीमा हिजोदेखि होटलहरूको अनुगमन शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। नहर पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा ढल्केबरबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा कमला नहरबाट सिंचाई सुविधा पुगेको क्षेत्रमा किसान भने धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको पोर्तामा रहेको कमला सिंचाई व्यवस्थापन कार्यालयले कमला सिंचाई नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग, जबरजस्तीकरणको आरोपमा पक्राउ शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि गोर्खा पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी खोकना नै द्रुत मार्गको प्रस्थान बिन्दु शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ भनेदेखि पार्किङ गरिएका सवारीमा ट्राफिक प्रहरीको ह्विल लक शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी पर्यटकीय केन्द्र बन्दै लुब्रिकेट शीर्षकमा कुटी शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पाँचथरको फिदिम नगरपालिका 5 मा अव्यवस्थित लब्रे कुटी धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको संगमका रूपमा स्थापित हुँदै गएको खबरमा उल्लेख रहेको छ। आयुर्वेद उपचारमा बढ़दै विश्वास, बदलियो गाउँले जीवनशैली शीर्षकमा अर्को खबर छ भने निजी वनप्रति आकर्षण बढ़दै गएको खबरलाई समेत प्राथमिकताका साथ छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले उर्लाबारी मोरङबाट लेख्नु भएको हो।

0: मोरङको सुनवर्षी शहर टुपिया खाडीका चौवाल 84 वर्षीय निलबहादुर चौहानको दैनिकी वनमै बित्ने गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा आफ्नै प्रथा तोड्दै आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति शीर्षकमा खबर छ भने धोवादी फलाम खाने सञ्चालन गर्न सरकारले देखियो सात चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाण्डुबाट लेखिएको खबर छ। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 अनुसार मलेसियामा गएका कामदारको पहिलो औसत मासिक आमदानी 57,696 रूपियाँ देखिएको छ। यो सर्वेक्षण कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा गरेको हो। अर्कोतर्फ उच्च सिप युक्त पेसामा काम गर्ने नेपालीहरूको औसत आमदानी 69,891 रूपियाँ रहेको छ। यस्तै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदारको औसत आमदानी 65,345 रूपियाँ छ भने कृषि क्षेत्रमा काम गर्नेहरूले 34,528 रूपियाँ पाउने देखिएको छ। त्यसै गरी अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा रासोपाका सांसदलाई लगाम संसदमा बोल्नु अघि सामग्री पठाउनु भन्ने निर्देशन दिएको खबर समेत छापिएको छ। यो खबर दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको हो। एडीबीद्वारा नेपाललाई थप 3.5 खर्ब सहयोग गर्ने घोषणा शीर्षकमा अर्को खबर छ भने मौद्रिक नीति सार्वजनिक कर्जा सहजीकरणमा लचिलो 7% आर्थिक वृद्धिको लक्ष्य शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा जल विद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्त आवश्यक शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी दशक 30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030सम्ममा 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा विद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न नसकेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि चलिरहेका बेलामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा फेरि पनि ट्याङ्करमाथि हमला भएको छ। ओमनको तट नजिक यात्रा गरिरहेको प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएको र आगलागी भएको बेलायती सेनाले जनाएको छ। घटनाले क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाउने विश्लेषण समेत भएका छन्। पालिस्तानी लडाकु समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराहले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय समेत गरेको हो। यता गाजा प्रशासनका लागि राष्ट्रिय समितिका संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव 2803 मार्फत गठन भएको थियो भने अमेरिकाको मध्यस्थतामा इजरायल र हमास बीच अक्टोबरमा भएको 20 बुधे युद्धविराम सम्झौताले यसका लागि बाटो खोलिदिएको छ। गाजाको नेतृत्व लिनका लागि राष्ट्रसंघसँग समर्थित नागरिक सरकारको नेतृत्वकर्ताको रूपमा अगाडि बढ़ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनल खेल्ने 8 टोलीको समीकरण पूरा भएको छ। प्री क्वार्टर फाइनलका सबै खेल सकेसँगै अन्तिम 8मा पुग्ने टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलमा युरोपका 6 टोली दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को पुगेका छन्। ब्राजिल, पोर्चुगल तथा आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा भने अन्तिम 16 बाहिरिएका छन्। आज राति भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा स्थान बनाएको हो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका 2 खेलाड़ी चुकेपछि स्विजरल्याण्ड स्विजरल्याण्डले ऐतिहासिक जीत पारेको हो। यो सँगै स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि साबिक विजेता अर्जेन्टिनाले 2 गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई 3-2 ले हराएको थियो। खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावगन गरेको हो। जीतसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि स्पेन बेल्जियम, नर्वे इंग्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीच सेमी फाइनलका लागि भिडन्त हुनेछ। यता गोल्डेन बुटको दौड़ पनि रोमाञ्चक बनेको छ। लियोनल मेस्सी 8 गोल सहित शीर्ष स्थानमा रहनु भएको छ भने किलियन एम्बापे र एर्लिन हालान्डले समान 7 गोल गरेका छन्।
1: मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव, कानूनमा निर्भर कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मौद्रिक नीति र नागरिक अपेक्षाको प्रसंग। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला 2 वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुकुलो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग हामीले सोधेका छौं।
5: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई हामी स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसपर पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि टेस्ट मात्रै अनि भन्न सकिन्छ कि
6: जसमा अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली बैंकले विदेशी बैंकहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
5: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन, होइन? कार्यविधि आउँदाखेरि धेरै

0: कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँडसहित 16 जना दोषी ठहर 29 असारमा सजाय सुनाइने संविधान संशोधनको बहसपत्रमा नेकपा सहित चार दलले हस्ताक्षर नगर्ने
1: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान सार्वजनिक पदमा रिक्त हुनेले सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यक्ति व्यक्ति बीचको ऋण कारोबारबारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै
0: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा कतारमा विदेशी कामदारले शर्तसहित हड़ताल गर्न पाउने
1: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ़दै
0: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा अब एक दिनको विश्राम पछि क्वार्टर फाइनलका खेल शुरू हुने
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं यो कार्टुनमा दुई एउटा कुकुर र अर्को कुखुराको संवादलाई जोड्न खोजिएको छ रेबिज रोग रेबिज खोपको अभाव बढ़ेको बेलामा बर्ड फ्लू संक्रमण तीव्र बनेको छ यही बीचमा दुईको कुराकानीलाई यहाँ देखाउन खोजिएको छ कुखुराले केही भन्दै गरेको जस्तो देखिएको छ माथि यस्तो लेखिएको छ हामी नै समयम अप्नाउनु पर्ने भयो पाङ्गे दाई सरकारको भर भएन
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: झोला बोकेर लुकुर लुकुर कता जान लाग्यो हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन, के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270।

0: 98511 93 70। ए पक्नुस त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323754।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की टनेलमा सिङबै सुर सेन्जेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानी सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
8: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
8: 9860-2458-43
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
3: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
9: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: 97.6 मेगाहर्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिन बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले त
6: अब त म त बच्यो भनेको छ नि। म
8: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, केही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यो आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
0: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

महाकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुलिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz रनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोधरी एफएम 97.2 MHz दोधरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलगण तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 24 गते, तदनुसार ईस्वी सन 2026 जुलाई 8 तारिक, सकसंवत्सर 1948 नेपाल सम्बत 1146 तथा लागा रोद्र नामक संवत्सर उत्तरायण गृहमा ऋतु आज बुधबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज अष्टमी। आज विशेष गरी आज अष्टमी तिथि रहेको छ, 5:36 रहेको छ, यानि कि बिहानको 7:30 अष्टमी, तदुपरान्त नवमी तिथि लाग्नेछ। नक्षत्रमा रहेको छ रेवती नक्षत्र, 17:26, योगमा रहेको छ अति गण्ड योग रहेको छ, 11:25, करणमा रहेको छ कौलव करण रहेको छ, बिहानको 7:30 तत्प्रान्त तैतिरा करण रहनेछ। चन्द्रमा मीन राशिमा, श्री सूर्यनारायण सिंह मिथुन राशिमा, आनन्दादि योगमा आज उत्पात योग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमाने घड़ी 13:45 रहनेछ। आज दिन विशेष रहेको छ धनिष्ठा पञ्चक 12:14 समाप्ति, बुधाष्टमी भल भल अष्टमी, देवपाटनमा त्रिशूल यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको
समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा गर्नेछौ। आजको काल बेला यानि कि आजको अशुभ समय भनिरहेको छ, विशेष गरी बिहानको 8:41 42 सेकेन्डदेखि बिहानको 10:25 17 सेकेन्डसम्म आज कालो बेला रहेको छ। आजको लागि विशेष गरी लाभ बेलाको समय रहेको छ साँझको पाँच बजेर उन्नाइस मिनट छत्तीस सेकेन्डदेखि साँझको 7:03 11 सेकेन्डसम्म आज लाभ बेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ बिहानको 10:25 17 सेकेन्डदेखि दिउँसोको 12:08 52 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको चौथो चरण नाम आउँछ चीबाट, चिरञ्जीवी चित्रा यस्तो नाम आउँछ। अन्तिनली देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस् नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ, तैपनि मेहनतीका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याहपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आमदानीका नयाँ स्रोत फेला पर्दै जानेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि सरसपट भइपरि आउने कामले रकम बाहिरिन सक्छ। बसाईमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिएको छ। व्यवसायमा कामको खर्च बढ्नेछ। लाभ उठाउन हतार नगर्दा पछि घाटा लाग्न सक्ने योग भएकाले विशेष सावधान रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ।
1: मिथुन राशि
0: उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा नामधाम इनाम कमाउने बेला रहेको छ। शुभचिन्तकको सहयोग जुट्नाले समय फाइदा हुनेछ। मेहनत गर्दा आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा पनि राम्रो लाभ उठाउन सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन तार्किक कामले धेरैको मन जित्न सकिन्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य समेत प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकेला। निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले सामान्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनत गर्दा कार्य सिद्धि हुने समय राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन आफन्त परिवारजनको सहयोग रोकिनाले कामहरू सम्पादन विशेष गरी हुनलाई अलिकति गाह्रो हुनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। दिउँसोदेखि मन र बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछन्। नयाँ योजना बन्दै जानेछन्। मेहनतले समाजमा स्थापित गराउन पनि सक्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष लाभ उठाउने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। काममा उत्साह जाग्नेछ। दिउँसोदेखि भने पारिवारिक समस्याले केही व्यवधान देखा पर्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ।
1: वृश्चिक राशि
0: उनीहरूको लागि आजको दिन शुरूमा अध्ययन र स्वास्थ्यमा केही कमजोरीको महसुस भए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। उद्योग व्यापारमा सोझो जस्तै फाइदा उठाउन पनि सकिने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनु राशि
0: उनीहरूका लागि आजको दिन विशेष काम गर्न हिसाबको समय अनुकूल रहनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। दिउँसोदेखि केही व्यवहारिक बाधा पर्ने योग देखिएछ। अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। समयको माग अनुसार अघि बढ्दा लाभ पनि हुन सक्ने योग भएकाले नियमित काम सम्पादन हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
0: उनीहरूको लागि आजको दिन रोकिया काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। दिउँसोदेखि भौतिक वस्तुहरू जुटाउन सकिन्छ तर परिस्थितिवश यात्रा रोकिन सक्छ। काम बिग्रिनले दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। गोपनीयता बाँच्नले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा समेत बाधा पुग्न सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
3: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन मेहनत गर्दा समयमै काम बढाउन सकिन्छ। विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुँदै जानेछन् भने मनका आमदानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। प्रतिस्पर्धीमा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
3: मीन राशि
0: उनीहरूका लागि आजको दिन बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्दा राम्रो। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थिति अनुकूल र सुधार आउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पेसा व्यापार व्यवसाय मनका फाइदा हुनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका समेत दिलाउने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: विषयपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि र नेपाल रहेको छ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9851 75 223 र 9805 75 223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ? स्याङ्जा हरिनाथ गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: सावित्री श्रेष्ठ।
0: सावित्री श्रेष्ठ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै।
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो? हजुर,
1: 28 साल।
0: 2028 साल।
1: हजुर,
0: कुन महिना कति गते?
1: जेठको 4 गते अनि बिहानको 7 बजे।
0: बिहानको 7 बजे, के बार पर्छ? धन्यवाद।
1: मंगलबार।
0: सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। तपाईँको 2028 साल जेठ कृष्ण पक्षको अष्टमी तिथिमा जन्म, मंगलबारको दिन कुम्भ राशि पर्दो रहेछ। तपाईँको कुम्भ राशि शतभिसाको प्रथम चरण, नाम आउँछ गोबाट, नाम आउँछ गोमा, नाम आउँछ आज दिनाली राक्षस गण परेको छ तपाईँको लागि, घातकमा परेको छ। बिहानको 7 बजे, के बार पर्छ? धन्यवाद।
1: मंगलबार।
0: सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। तपाईँको 2000

0: राम्रो छ, अलिक छिट्टो रिसाउन मन लाग्छ, अहिले परिवारमा ग्रह मिल्दैन, विचार मिल्दैन, परिवारमा मनमुटाव हुने ग्रहहरू परेको छ, अहिले यो समयमा अलिक विशेष सावधान रहनु होला, झुट्टा आरोपहरू लाग्न सक्छन्, अलिक विशेष ख्याल गर्नुपर्छ है। नागको पूजा गर्नुहोस्, अलग्गै शिवजीको पूजा गर्नुहोस्, राम्रो हुन्छ तपाईँको लागि। अहिले तपाईँलाई चाहिँ ग्रह चलिराखेको छ उल्का र अर्को ग्रह चलेको छ शुक्र। अब तपाईँको लागि चाहिँ विशेष गरी अस्ति जेठदेखि यता सिद्धा भन्ने ग्रह चल्यो अनि शुक्र चल्यो, यो शुक्र सिद्धा स्वामी योग चल्यो, वैशाखदेखि ग्रह बिग्रिएको छ, परिवारमा मनमुटा भइराखेको छ, अहिले तपाईँले विशेष ख्याल गर्नुहोला भन्ने कुराहरू देखाएको छ। अलि छिटो रिसाउन मन लाग्छ, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त? अहिले तपाईँलाई अन्त्य साढे साथी दशा चलेको छ अनि शुक्र सिद्धा स्वामयोग पनि पर्यो, यो स्वामयोग भएको बेलामा चोटपटक लाग्ने अनि त्यसपछि परिवारमा विवाद बढ्ने, स्वास्थ्य बिग्रिने, औषधि उपचारमा खर्च हुने हुन्छ। ग्रह शान्ति नगर्नु भएको कति वर्ष भइसक्यो हेर्नु त, सोध्नुहोस् त, हो कि होइन? ग्रह शान्ति त ग्रह शान्ति सके वर्षमा एक फेर गर्ने, नसके दुई वर्षमा एक फेर सत्यनारायणको पूजा रुद्री पूजा घरमा लाउनु पर्यो नि त, हो कि होइन? हजुर, ग्रह शान्ति गर्नुभयो त, नारायण पूजा मात्रै लाएर भएन नि त, ग्रह शान्ति त्यही भएर ग्रह शान्ति गर्नु पर्यो। ग्रहलाई शान्त पार्नको लागि ग्रह शान्ति कर्म हुन्छ, रुद्री पूजा, सत्यनारायणको पूजा, होम हाल्ने, नवग्रहको पूजा, नवग्रहको जापहरू गर्ने कामहरू हुन्छ, त्यो कामहरू गराउनु भयो भने तपाईँलाई राम्रो हुन्छ, तपाईँको परिवारलाई राम्रो हुन्छ, दुःख बिमार पर्दैन, परिवारसँग मनमुटाव हुँदैन, विवादहरू बढ्दैन है। यो कुराहरू छन्, अहिले अलिकति सावधान रहनुहोला, सवारी साधनमा धेरै यात्राहरू नगर्नुहोस्, चोटपटक लाग्न सक्छ। तपाईँले घाँस दाउरा गर्नुहुन्छ अथवा पहाडतिर कतै हिँड्नुहुन्छ, जङ्गलतिर रुख चढ्नुहुन्छ, अहिले यो समय नचढ्दा राम्रो, अहिले ग्रह त्यति राम्रो छैन तपाईँको लागि है। माङ्गलिक हुनुहुन्न तपाईँ, छैन, परेको छैन, माङ्गलिक पर्नु भएको छैन, माङ्गलिक नपरे पनि तपाईँको ग्रह चाहिँ कडा कडा खालकी हुनुहुन्छ, कडा हुनु भएन, शान्त स्वभावको अलि मिलनसार स्वभावको हुनु पर्यो, छिट्टो रिसाउन मन लाग्छ तपाईँलाई, हो कि होइन? अब रिसाउनु भएन, रिस त मान्छेको शत्रु हो होइन, रिसाउनु भएन, रिसोको बेलामा आवेगमा बोलेका कुराहरूले अर्को व्यक्तिलाई मनमा लाग्न सक्छ, मनमा पिर पर्न सक्छ, मलाई फलानीले यस्तो भनी भन्ने हुन सक्छ है, त्यो भएर अहिले तपाईँको लागि ग्रह त्यति राम्रो उपयुक्त छैन, दशाको शान्ति एकपल्ट गर्नुहोस्, ग्रह शान्ति गरिसकेपछि तीन महिनापछि फेरि फोन गर्नुहोस् अनि हेरौँला कस्तो के हुन्छ है त।
1: मैले कुन व्रत राम्रो हुन्छ के भएर
0: यस्तो हुन्छ? एकादशीको व्रत बस्नुहोस् न, अरू केही लिनै पर्दैन नि,
1: एकादशी
0: तिथि एकादशी पर्छ, अब आउने ठुली एकादशीदेखिको व्रत बस्नु है, हरिशयन एकादशीको व्रत बस्नु, त्यहाँदेखिको सधैँभरि व्रत बस्नु, एकादशीको अघिल्लो दिन दशमीको दिनदेखिकै चोखो नितो गर्नुपर्छ, अनि द्वादशीको दिन पनि चोखो नितो, एकादशीको दिन अन्न खानु हुँदैन है, व्रत बस्ने विधि हुन्छ, व्रत बस्दा सङ्कल्प गरेर बस्नुपर्छ, तपाईँलाई व्रत बस्न मन सक्नुहुन्छ, म सक्छु भन्नुहुन्छ भने तपाईँले पण्डितजीसँग बोलाएर अनि व्रतको विधिहरू सिक्नुहोस् अनि सङ्कल्प गर्नुहुन्छ, एउटा गौदान गर्नुहुन्छ, त्यसपछि व्रत सुरुवात गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है त।
1: एउटा कुरा के थियो, मेरो घरमा पितृदोष परेको छ र?
0: तपाईँको घरमा पितृदोष सामान्य खालको छ, तपाईँकोबाट खासै देखेको छैन,
1: तर
0: तपाईँकोबाट खासै पितृदोष चाहिँ देखेको छैन, नागदोष देखिएको छ।
1: अनि आउँदैन
0: घरको त कसरी आउँछ त, घरको त माटो चाहियो नि त, माटो लिएर आउनु भयो भने म हेराइदिन्छु घरको पनि है।
1: उसो भने म एकदम अरू के अरे अरू व्रत गर्न पर्दैन।

0: एकादशीको व्रत बस्ने, औँसीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, औँसीको दिन सासु ससुरा हुनुहुन्न भने औँसीको दिन एक चाक खाने, यसको विधिहरू हुन्छ, त्यो विधिहरू गर्नु न, तपाईँलाई राम्रो हुन्छ है।
1: हुनुहुन्न सासु ससुरा त औँसीको दिन त्यस्तो दुध गर्दैनौँ।
0: हजुर, श्राद्धहरू गर्नु छ, गर्नुहुन्न वर्ष वर्षमा
1: गर्छौँ।
0: कतिवटा श्राद्ध गर्नुहुन्छ वर्षमा?
1: हामीले
0: हजुर
1: दुईटा तिनटा
0: तिनटा श्राद्ध गर्नुहुन्छ।
1: हजुर,
0: कुन कुन श्राद्ध गर्नुहुन्छ तिनटा थाहा छ?
1: अनि के भन्छ, सोह्र श्राद्धमा, अनि त्यहाँबाट पछि फेरि सासुको फेरि सिधी उसको के भन्छ अरे तिरको दर्खान दिनु पर्छ।
0: ए, सासु पनि हुनुहुन्न, ससुरा बुवा पनि हुनुहुन्न?
1: हुनुहुन्न।
0: ए, त्यसो भए तिनटा श्राद्ध गर्नुहोस्, पुगिहाल्छ होइन। एउटा सासुको तिथिमा गर्ने, एउटा ससुरा बुवाको तिथिमा गर्ने, एउटा सोह्र श्राद्धमा गर्ने होइन। यदि गर्नुभयो भने र औँसीको दिन चोखो नित्य गर्नुभयो भने एकादशीको व्रत बस्नु, त्यति गरिसकि सकेपछि तपाईँलाई अरू केही पनि गर्नु पर्दैन, सब कुरा ठिक छ है त। सोह्र श्राद्धमा ससुरा बुवाको तिथिमा श्राद्ध गर्ने हो, त्यो श्राद्धमा चाहिँ छवटा पिण्ड दिनुपर्छ
1: होइन,
0: न्यूनतम छवटा दिनुपर्छ, त्योभन्दा छवटा भन्दा बेसी दिन्छु म भन्ने हो भने पनि पाइन्छ दिन चाहिँ, तर छवटा चाहिँ अनिवार्य हो होइन।
1: हो
0: त्यही त, हो त, सोह्र श्राद्धमा गर्ने भनेको ससुरा बुवाको र सासु आमाको एउटा पिण्ड, अनि बुढो बुढा ससुरा बुवा र बुढी सासुको एउटा पिण्ड, अनि उता त्योभन्दा माथि कुप्रो बु हजुर ससुरा र कुप्री हजुर सासु आमाको एउटा पिण्ड, तिनवटा पिण्ड यतापट्टि भयो होइन। अनि उतापट्टि तपाईँको चाहिँ तपाईँको श्रीमानको मामलीपट्टि तिनवटा पिण्ड हुन्छ, त्यसै गरी तिन पुस्ते यो छवटा पिण्ड हुन्छ है। अब यसमा त्यसरी गर्नुपर्दो छ। अनि वर्षदेखिको तिथिको दिन चाहिँ एउटा पिण्ड हुन्छ, अनि तर्पण तर्पण चाहिँ सबैलाई दिनुपर्छ, फेरि तर्पण चाहिँ है
1: हो,
0: त्यही विधिले गर्नुहोस् भइहाल्छ, चिन्ता नगर्नुहोस् है त। उहाँले फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि श्राद्धहरू उहाँकोबाट सम्झेँ मैले, तपाईँले पनि तपाईँको पनि सासु ससुरा हुनुहुन्न अथवा बुवा आमा हुनुहुन्न भने तपाईँले श्राद्ध गर्नुपर्छ है, श्राद्ध गर्नै पर्छ, यो पितृदोष लाग्छ नत्र। जस्तै गरी सोह्र श्राद्धको श्राद्ध चाहिँ कसैको तपाईँको ससुर बुवा बित्नु भएको छ भने सोह्र श्राद्ध पनि श्राद्ध गर्नुपर्छ, सासु आमा बित्नु भएको छ तर ससुर बुवा चाहिँ जिउँदै हुनुहुन्छ भने सोह्र श्राद्धमा चोखो खाएर बस्ने हो, श्राद्ध गर्नु पर्दैन। कुरा त बुझ्नुभयो नि है, यसरी गर्नु होला तपाईँहरूले गर्दाखेरि चाहिँ। श्राद्ध गर्नुपर्ने त खास नियममा त पाँचवटा हो वर्षको, नभए तपाईँ हामीले नर्मली तिनवटा चाहिँ अनिवार्य गर्नै पर्छ। अब पाँचवटा श्राद्ध के को गर्ने भनेर तपाईँले सोध्नुहुन्छ भने म त्यो पनि भन्छु। पाँचवटा श्राद्ध चाहिँ जस्तै एउटा तिथि श्राद्ध बुवाको आमाको तिथि श्राद्ध दुईवटा भइहाल्यो, अनि सोह्र श्राद्धको तिनवटा भयो, अनि हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर्ने चलन छ र शास्त्रमा पनि उल्लेख गरेको छ ती कुराहरू चाहिँ। फेरि कुरा बुझ्नुभयो नि, शास्त्रले पनि के भनेको छ भन्दा हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर भनेर भनेको छ। अब तपाईँले हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर्दै आउनु भएको छ भने सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नुपर्दछ। कुरा बुझ्नुभयो नि, हजुरबाको तिथिमा श्राद्ध गर्नुपर्छ। फेरि एकोदिश श्राद्ध चाहिँ हजुरबाको नगर्ने, अनि सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा म श्राद्ध गर्छु भन्दा पाइँदैन, त्यो फेरि गलत हुन्छ है। त्यस कारण गर्दा तपाईँले पाँचवटा श्राद्ध गर्दै हुनुहुन्छ भने तपाईँलाई थाहा छँदैछ है, पाँचवटा श्राद्ध गर्नुभएको छैन तपाईँले तिनवटा मात्रै गर्नुभएको छ भने ठिक छ, त्यही गरिराख्नुहोस्, त्यसले पनि दोष चाहिँ लाग्दैन तपाईँहरूलाई, पितृ दोष चाहिँ भन्ने कुराहरू हो। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोला। र हामी गोर्खा आउने भनेका थियौँ, अब जम्मा एक हप्ता बाँकी छ गोर्खा आउनको लागि, नाम धेरैजनाले नाम टिपाउनु भएको छ, तपाईँ पनि नाम भने टिपाउनु होला। मसँग प्रत्यक्ष रूपमा भेट्न मन लागेको छ भने गोर्खा बजारमा तपाईँले चाहिँ साउनको 4 गते तपाईँ हामी भेट्नुहुन्छ, साउनको 4 गते गोर्खा बजारमा तपाईँहरू आउनुहोला। मोबाइल नम्बर यही नम्बर छ, गोर्खा बजारमा कहाँनिर आएर भेट्नुहुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँलाई जानकारी त्यही दिने गराउँछु है, अनि तपाईँ हामी भेट भइहाल्छ। फोन भएपछि त जहाँ पनि भेट भइहाल्छ नि, चिन्ता गर्नै पर्दैन। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ अनि मोबाइलमा फोन गरेर कहाँनिर हुनुहुन्छ भनेर सोधेर आउँदा पनि भइहाल्छ है। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नारायण,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङबाट सानु।
0: धादिङबाट सानु जी बोल्दै हुनुहुन्छ, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: म जोगीमाराबाट।
0: जोगीमाराबाट?
1: हजुर।
0: धादिङको जोगीमाराबाट है?
1: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: म बाबुको बारेमा हेरौँ भनेको।
0: छोराको विषयमा?
1: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
1: 2083 साल।
0: 2083
1: असारको 13 गते शनिबार बिहान 4:16
0: बिहानको 4:16 है?
1: हजुर। आज 12 दिन
0: हजुर उज्यालो भएको 13 गते हो?
1: हजुर हो।
0: नरान गरिसक्नु भयो नि?
1: हजुर हिजो भयो।
0: हिजो भयो होइन?
1: हजुर।
0: नरानमा के नाम राख्नु भएको छ गुरुबारे भन्नुहोस् त, मिल्छ मिल्दो रहेछ हेर्छु म।
1: निम बहादुर भन्दै हुनुहुन्थ्यो।
0: के बहादुर?
1: निम बहादुर।
0: ए ठिक छ ठिक छ, निर्मल अथवा निम एउटै कुरा हो है?
1: हजुर।
0: मिलेको छ, वृश्चिक राशि पर्छ।
1: हजुर।
0: 2083 सालमा जन्म भएको शनिबारको दिन, शुक्रबारको राति, उजालो भएको शनिबार र त्रयोदशी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण, नाम आउँछ निम बहादुर अथवा निर्मल, नाम आउँछ मध्यनाडी देवगण परेको छ है। अनि घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा, षष्ठी, एकादशी, शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला भन्ने राशि चाहिँ घातक भन्ने लेखिया छ। बाबुको कुण्डली ग्रह दशा राम्रै छन्, माङ्गलिक परेको छ यो बाबु, माङ्गलिकको दशाको शान्तिहरू गर्नुपर्छ, ठुलो भएपछि अहिले पर्दैन। अहिले पनि मंगलबारको दिन र पूर्णिमाको दिन चाहिँ तपाईँले चोखो खानु है, शुद्ध भोजन, माछा मासु, लसुन प्याज मंगलबार र पूर्णिमाको दिन नखानु। र यो बाबुलाई पेटमा पेट दुखेर रुन सक्छ, खानेकुरामा ख्याल गर्नु है। यो बाबुलाई अलिकति पेटबाट समस्या हुन्छ, पेटमा पेट चिसो भएर निमोनियाहरू पनि हुन सक्छ, अलिक सावधान रहनु। गर्मी महिना त गर्मी महिना छ, तर पनि बच्चा बच्चीलाई निमोनिया हुन सक्छ, अलिक सावधान रहनु। बाबु ग्रह पनि त्यस्तै त्यस्तै परेको छ। फेरि अहिले भ्रामरी भन्ने ग्रह र अर्को शनि भन्ने ग्रह चलेको छ, अनि यो भ्रामरीले पनि स्वास्थ्य बिगार्छ, शनिले पनि स्वास्थ्य बिगार्छ है। अब धेरै स्वास्थ्य बिगार्यो भने केही उपाय गरौँला, नभए अलिकति ख्याल गर्नुहोस्, केयर गर्नुहोस्। यो बेलामा जस्तै आगोको छेउमा एक्लै बच्चालाई नराख्नुहोस्, नछोड्नुहोस्। हिटरको छेउमा एक्लै बच्चालाई नराख्ने, नछोड्ने। बच्चालाई तेलहरू लगाएर आगो कोइलाहरूबाट सेक्दा एकदम ख्याल गरेर सेक्नुहोस्। यो बेलामा अलिकति चोटपटक लाग्न सक्ने कुराहरू परेको छ। तेलहरू लगाउँदाखेरि पनि मन तातो बनाएर लगाउने, अलिक ख्याल गर्नुहोस् है। माङ्गलिक परेका छन्, कुण्डली त राम्रो छ, भाग्य राम्रो लिएर आएका छन्। बाबुले चाँदीको कडाहरू लाउन मिल्छ, अहिले लगाइदिनुहोस्। त्यो सधैँभरि लगाएको राम्रो हुन्छ, ठुलो भएपछि चाँदीको सिक्रीहरू बनाएर पनि लगाउनुपर्छ। बाबुको चन्द्रमा बिग्रिएको छ, चन्द्रमा निचो छ र लगाउने छ माङ्गलिक, अलिक छिट्टो रिसाउनेछ बाबुको। ग्रहहरू परेको छ, पछि गएर विवाह गर्ने, आफै खोजेर आफै रोजेर विवाहहरू गर्ने कुण्डली छ। पढाइमा असाध्यै राम्रो छ ग्रह गोचरबाट हेर्दा, तर ख्याल चाहिँ गर्नुपर्छ है। बेला बेलामा दशाको शान्ति, ग्रहको शान्तिहरू गराउनु भयो भने पढाइ पनि राम्रो हुन्छ, सरकारी जागिर राम्रो हुन्छ बाबुको लागि चाहिँ नै, वैदेशिक यात्राहरू पनि राम्रै मध्यम हुन्छ बाबुको लागि चाहिँ, ठिक छ। ग्रहहरू त्यस्तो चिन्ता गर्नु पर्दैन। केही समस्या पर्यो भने हामी साउनमा 6 गते 7 गतेतिर विशेष उहाँ धादिङ पुच्छर बजार आउँछौ, आएको बेलामा एकचोटि भेट्नु होला नि बाबुले लिएर आउनुहोला एकचोटि नजिक छ नजिक पर्छ भने नभए रेस्ट गर्नुहोस् भर्खर सुत्केरी हुनुहुन्छ तपाईँ है अब सानो बच्चा लिएर धेरै हिँडुल गर्न पनि राम्रो होइन हो कि होइन त्यो गर्नु अरू त्यस्तो चिन्ता गर्नु पर्दैन ठिक छ ग्रहहरू राम्रै छ है त अरू केही छ सोध्न मन लागेको कुरा तपाईँलाई
2: अरू त केही नै छैन के कसो छ
0: माङ्गलिक परेका छन् बाबु माङ्गलिकले चाहिँ पछि गएर यसो लपसप गरेर बिहा गर्ने कुण्डली पर्छ त्यो पछिको कुरा हो त्यसको लागि चाहिँ मङ्गलबारको दिन तपाईँले चोखो खानु पूर्णिमाको दिन चोखो खानु दुई दिन चोखो खाने महिनामा एक फेरा हप्तामा एक फेरा चोखो निदो गर्नुहोस् है यसले गर्दाखेरि सन्तानलाई पनि राम्रो गराउँछ समस्याहरू कम हुन्छ क्या है त्यसले गर्नु अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिकै राम्रो देखिन्छ है त
2: हस्
0: त उहाँले फोन गर्नुभएको थियो धादिङ जोगीमाराबाट फोन गर्नुभएको उहाँले तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु तपाईँले नाम धेरैले नाम टिपाउनु भएको छ तपाईँहरू पनि छुट्नु भएको छ भने नाम टिपाउनुहोस् है गोर्खा बजारमा हामी 4 गतेदेखि चिना हेर्छौँ आएर गोर्खामा तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ गोर्खा बजारसम्म आउन सक्नुहुन्छ भने तपाईँले चिनाहरू चाहिँ विशेष गरी हेराउनको लागि घर घरेलुको माटो देखाउनको लागि ग्रह दशा भाग्य कस्तो छ भन्नको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुहोला है कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: नमस्ते हजुर राधे राधे गुरु
0: राधे राधे कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म सिन्धुली
0: जिल्लाबाट बोल्दै हुनुहुन्छ आजको शुभ नाम उषा चौधरी कसको विषयमा हेर्न चाहनुहुन्छ उषाजीले
3: म छोराको विषयमा
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
3: 2056 साल
0: 2056 साल
3: भदौ 11 गते
0: हजुर 2056 साल भदौ महिनाको 11 गते भदौ महिना 11 गते जन्म समय भन्नुहोस् त कति हो
3: बिहानको 7:15
0: 2056 साल भदौको 11 गते अनि
3: बिहानको 7:15
0: बिहानको 7:15 हो
3: हजुर
0: बिहानको 7:15 शुक्रबारको दिन पर्दो रहेछ होइन
3: हजुर शुक्रबार
0: ल सुन्नुहोस् है 2056 साल भाद्र कृष्ण पक्षको शुक्रबार परेवा तिथिमा जन्म कुम्भ राशि सतविशाको दोस्रो चरण नाम आउँदो रहेछ शाहबाट नाम आउँदो रहेछ है नाम आउँछ शाहबाट आठ दिनाली राक्षस गर्नु परेको छ घातकमा परेको छन् तिथिहरू तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक भनेर लेखिया छ
3: होइन
0: ग्रह कुण्डली भाग्य राम्रा छन् बाबुको त्यति धेरै नराम्रो ग्रह छैन अलिकति यो बाबुको विवाहमा अलिकति विशेष ख्याल गर्नुहोला है बाबुको लागि मङ्गलबारको दिन शनिबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ एकदम हिम्मतवाला बहादुर छोरो पाउनु भएको छ बधाई छ अलिकति मान्छेले कुरा काट्न सक्छन् अलि विशेष गरी यो तपाईँको छोरा यस्तो फलानु यस्तो ढिस्कानु यस्तो भन्न सक्छन् त्यसमा अलिकति विशेष ख्याल गर्नुहोला बाबुको लागि चाहिँ नै अरू त्यस्तो नराम्रो ग्रहहरू देखिनँ मैले ठिकै छ अहिले सङ्कटा चलिरहेको छ शनि चलिरहेको छ शनि सङ्कटाको दशाको शान्ति गर्ने राशि कुम्भ हो बाबुको अलिकति अहिले अन्त्य 7:30 चलिराखेको छ 7:30 को लागि पनि विशेष ख्याल गर्नुपर्छ यो शनिले नसामा अलिकति चोट पटक राख्ने नसा सम्बन्धीको समस्या झुटो आरोप लाग्ने ग्रहहरू हुन्छ यसमा अलिकति
3: गुरु यता सुन्नु न त्यो अस्ति त्यो एक्सिडेन्टमा ऊ भएको रहेछ अलि छोरोले हिम्मत गरेर अलि ऊ गरेर रहेछ अलि बाइकमा अफिसबाट आउँदै हुनुहुन्थ्यो अनि त्यो अफिसबाट अब क्रस गर्दाखेरि एउटा अब बाइकले नि हानेको रहेछ क्या छोरोको त्यही गर अब के छ त्यो गढ कटाउनु पर्यो भनेर अनि
0: बाबुको लागि ग्रह कटाइदिइहाल्नुहोस् तुरन्तै
3: कुन ग्रह कटाउनु पर्ने गुरुबा
0: शनि सङ्कटाको ग्रह अनि 7:30 चलेको छ यो ग्रह कटाइदिनुहोस् बाबुको लागि र बाबुलाई भन्नु होला तपाईँले शनिबारको दिन मङ्गलबारको दिन चोखो नितो शुद्ध भोजन दाउने गर्नुपर्छ। शनिबारको दिन अग्निरुद्धि जुरेको जुराएर चाहिँ ग्रह शान्ति गर्नु होला। शनिबारको दिन विशेष गरिदिनुहोस्। यो शनिले गर्दा अलि फलामबाट भयो, काठहरूबाट भयो हुन सक्छ, अलि सावधान रहनुहोस्। मिसिनेरी चिजबाट टाढा रहनुपर्छ अहिले यो समय है। अब हजुर भन्नुहोस् त,
3: बाहिर जाने ऊ गर्दैछ छोरो, के कस्तो छ?
0: बाहिर जाने विदेश जानको लागि ठिक छ। मेरो सल्लाह अनुसार चाहिँ बाबुलाई एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुहोस्। ग्रह शान्ति गरेर मात्रै अलिकति राम्रो हुँदैन, अहिले खड्गो छ बाबुको है। विदेश गए पनि नगए पनि रत्न कवच लगाएर ढुक्क भएर बस्नु बाबुको लागि फाइदाजनक गराउँछ। राशिको पनि त्यही रत्न, ग्रहको पनि त्यही रत्न, डबल फाइदा हुन्छ बाबुको रहेछ। यो रत्न कवच लगाइदिनुहोस् है बाबुलाई। यसको लागि तपाईँले 10 बजेपछि फोन गर्नुभयो भने, अर्डर गर्नुभयो भने म बनाएर तपाईँको सिन्धुलीमै पठाइदिन्छु त्यहीँ। अनि बाबुलाई लगाइदिनुहोस्, शनिबारको दिन पारेर लगाइदिनुहोस्। यसले राम्रो गराउँछ, दुःखहरू हुँदैन, बाबुलाई चोट पटक लाग्दैन, घटनाहरू घट्दैन। अहिले एकदम सावधान, मोटरसाइकल एकदम बिस्तारी छेउछेउबाट चलाउनु पर्छ भन्नु है।
3: हजुर, छोरो त बिस्तारै चलाउने, अफिस जाने राम्रो छ, तर अर्कैले हानिदिएको छ।
0: त्यही त हो, ग्रह लाग्नु भनेको, ग्रह लाग्नु भनेको त्यस्तै हो क्या। अनि आफूले नगरेको गल्तीलाई पनि गल्ती तैँले हानिस् भन्ने, तैँले गरिस् भन्ने, पुलिस थाना जानुपर्ने, मुद्दा पर्ने, यस्तो यस्तै खालका समस्या छ बाबुको।
3: त्यही
0: भएर अहिलेको लागि रत्न कवच बेस्ट छ, बाबुको लागि उपयुक्त छ, सधैँभरि लगाउनु मिल्छ। तपाईँले सल्लाह गरेर दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस्। तपाईँलाई आवश्यक चाहियो चाहियो भने म बनाएर पठाइदिन्छु है। हुन्छ हजुर।
3: कति वर्षमा बिहे गर्दा हुन्छ छोरो?
0: होइन, विवाह गर्न त केही छैन, विवाह गराउनुहोस्। तर माङ्गलिक केटी खोजेर विवाह गराउनु पर्छ भनेको जुराएर विवाह गर्नुपर्छ। फेरि लभ सप परेर ग्रह छ क्या बाबुको है, तपाईँलाई थाहा छ कि थाहा छैन? हो त नि, लभ सप परेर बिहा हुने ग्रह परेको छ। अब केटीको र यो बाबुको साल महिना गते समय जुदाएर अनि मात्र विवाह गर्न हुन्छ हुँदैन कन्फर्म गराएर, अब बिहा नगरी नसुन्ने हो भने दोषहरू मेटाएर के गर्नुपर्छ उपायहरू गरेर मात्र विवाह गर्नुपर्छ। अब एकचोटि अर्काको छोरीलाई विवाह गरेर लिएर आएपछि न फेर्न मिल्ने न साट्न मिल्ने हो कि होइन? सुरुमै विवाह गर्दाखेरि एकदम ख्याल गर्नुपर्छ। यदि विवाह बिग्रियो भने त्यो नानीको पनि जिन्दगी बर्बाद, हाम्रो छोराको पनि जिन्दगी बर्बाद होइन? त्यो भएर एकदम ख्याल गर्नु विवाहको लागि चाहिँ है। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो, हामीलाई सिन्धुलीबाट फोन गर्नुभएको थियो। र उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9056625723 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा गरेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र मसँग प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। हामी 4 गतेदेखि चिना हेर्नेछौँ गोर्खा बजारमा आएर। तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ भने सबैजनाले आएर आफ्नो चिनाहरू, ग्रह दशाहरू, यस्तै गरेर तपाईँले माटोहरू हेराउनुहुन्छन् भने तपाईँहरू नजिक आएको बेलामा फाइदा लिइहाल्नुहोला भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आशा छ यहाँहरूले आजको प्रवचन सेवालाई राम्ररी ध्यान दिएर सुन्नुहुनेछ भने मैले धर्मशास्त्रबाट प्रवचनको भागलाई हेर्दाखेरि युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 4:7-21 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्दैछु। 4:7-21 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्दैछु। आउनुहोस्, यसरी हामी हेर्नेछौं। प्रिय हो, हामी एउटाले अर्कालाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो, ताकि उहाँद्वारा हामी जिउन सकौ। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनको निम्ति आफ्ना पुत्र पठाउनु भयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। उहाँले हामीलाई आफ्नो आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौ कि हामी उहाँमा रहन्छौ र उहाँ हामीमा रहनुहुन्छ। हामीले देखेका छौं र गवाही दिन्छौं कि पिताले आफ्नो पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनु भएको छ। जसले यीशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भने स्वीकार गर्छ उसमा परमेश्वर बास गर्नुहुन्छ र ऊ चाहिँ परमेश्वरमा। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सक्छौ भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौ। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटा हो किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन हामीले उहाँबाट यो आज्ञा पाएका छौं कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ आदरणीय श्रोता यस खण्डमा हामीले विशेष गरेर हेर्ने भनेको परमेश्वरको प्रेम र हाम्रो प्रेम दुवैको प्रेम परमेश्वर तर्फको प्रेम र मानिसको तर्फको प्रेमको बारेमा यहाँ लेखकले विस्तृत रूपमा व्याख्या गरिएको हामी देख्छौं र उनको भनाइलाई हामीले हेर्दै प्रिय हो भनेर यहाँ शुरू गर्दै हामी एउटाले अर्कोलाई प्रेम गरौं किनभने प्रेम परमेश्वरबाट आउँछ प्रेम भन्ने शब्दलाई लेखकले बडो गहन रूपमा लिएको देखिन्छ किनभने प्रेम किन गर्ने त प्रेम किन गर्ने एउटाले अर्कालाई प्रेम किन गर्ने किनभने प्रेम परमेश्वरबाट आउँछ प्रेम परमेश्वरबाट आउँछ जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो भनेका छन् प्रेम गर्नेहरू चाहिँ परमेश्वरबाट जन्मेको हुन्छ भनेर यहाँ स्पष्ट पारेको छ र त्यति मात्रै होइन जसले प्रेम गर्छ त्यो त्यसले परमेश्वरलाई चिन्छ कसरी भन्ने प्रश्न आउन सक्छ किनभने प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ जब प्रेम गर्छ भने एउटा व्यक्तिले प्रेम गर्नु भनेको चाहिँ एउटा व्यक्तिलाई वास्तव गर्नु एउटा व्यक्तिलाई परेको खाँचोमा हेरचाह गर्नु उसको शारीरिक खाँचोहरू उसको मानसिक खाँचोहरू उसको आत्मिक खाँचोहरू उसको सामाजिक खाँचोहरूलाई सम्बोधन गर्नु त्यसलाई वास्तव गर्नु नै प्रेम गर्नु र यो प्रेम परमेश्वर हुनुहुन्छ भन्ने कुराले के अर्थ बताउँछ भन्दा परमेश्वरले मानिसको शारीरिक आत्मिक मानसिक र सामाजिक क्षेत्रहरूलाई वास्तव गर्ने भन्ने अर्थ पनि हुन्छ किनभने परमेश्वर चाहिँ वास्तव गर्ने परमेश्वर हुनुहुन्छ मानव जातिको लागि उहाँ सिर्जनाहार तारणहार पालनहार हुनुहुन्छ उहाँले मानिसलाई सृष्टि गर्नु मात्रै भएन उहाँले पालन पोषण पनि गर्नुभएको छ र मानिसलाई सुरक्षा पनि दिनुभएको छ उहाँको काम थियो त्यसैले जसले प्रेम गर्छ त्यसले परमेश्वरबाट जन्मेको हुन्छ र उसले परमेश्वरलाई चिन्छ आदरणीय श्रोता प्रेम भनेको नै परमेश्वर हुनुहुन्छ र प्रेमले के गर्छ त भन्दा प्रेमले वास्तव गर्छ एउटा व्यक्तिको शारीरिक वास्तव मानसिक वास्तव आत्मिक वास्तव र सामाजिक वास्तव सर्वाङ्गीण वास्तव मानिसलाई गर्नुपर्छ र त्यो वास्तव पाउनका लागि परमेश्वरले व्यक्ति अथवा परमेश्वर उहाँ उपलब्ध हुनुहुन्छ परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरलाई चिन्छ जसले वास्तव गर्छ जसले मानिसको जीवनको वास्तव गर्छ त्यो व्यक्तिले परमेश्वरलाई चिनेको हुन्छ र परमेश्वर नै प्रेम हुनुभएकोले गर्दा यो परमेश्वरलाई चिन्छ र परमेश्वर प्रेम परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं मानव जातिले परमेश्वरको विरुद्धमा पाप गरिसकेपछि परमेश्वर र मानिसको बीचमा दरार बन्यो एउटा विच्छेदन भयो परमेश्वर एकतिर मानिस एकतिर त्यसपछि मानिसमा परमेश्वर हुँदाखेरि जीवन हुन्थ्यो आनन्द जीवन हुन्थ्यो जब परमेश्वरबाट मानिस अलग भयो पापको कारणले तब मानिसमा मृत्यु आयो र मृत्यु पापको ज्याला मृत्यु हो भनिएको छ त्यसकारण परमेश्वरलाई जब हामी प्रेम गर्छौं भनेको चाहिँ उहाँले हाम्रो निम्ति के गर्नुभयो त भन्ने कुरा यहाँ स्पष्ट बताएको छ कि प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेनौ गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको निम्ति प्रायश्चित हुनको निम्ति आफ्नो पुत्र पठाउनु भयो र प्रिय हो यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ परमेश्वरले के गर्नुभयो भन्दाखेरि हामीलाई परमेश्वर र मानिसको बीचमा भएको त्यो सम्बन्ध जो विच्छेदन थियो त्यो विच्छेदनलाई फेरि पुनर्मिलाप गराउनको लागि परमेश्वरले आफ्नो पुत्रलाई यो संसारमा पठाउनु भयो अथवा अर्को भाषामा परमेश्वर आफै मानव चोलामा आएर मानिसको निम्ति बलिदान गरेर क्रुसमा मरेर गाडिएर तेस्रो दिन पुनरुत्थान भएर हाम्रो मानव जाति र परमेश्वरको बीचमा छुटिएको सम्बन्ध विच्छेदन भएको सम्बन्धलाई पुनर्मिलाप गराइदिनु भयो यो चाहिँ परमेश्वरको प्रेम हो यो चाहिँ मानिस जातिबाट हुने सम्बन्ध थिएन यो चाहिँ परमेश्वरको आफ्नै योजना अनुसार यो भएको थियो परमेश्वरकै प्रेमको कारणले उहाँले प्रेम गर्नुभएको प्रमाण चाहिँ यसरी उहाँले आफ्नो पुत्र दिएर जुन सम्बन्धलाई फेरि पुनर्मिलाप गराउनु भयो भने आज परमेश्वरको वचनले जीवित वचनले हामीलाई के भन्छ भन्दा हामीले पनि प्रेम गर्छौ भने एक अर्कालाई प्रेम गरौं है यो कुरा एकदम स्पष्ट छ हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ भनिएको छ परमेश्वरलाई कसैले कहिले देखेको छैन यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने के हुने रहेछ परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ त्यसकारण हामी परमेश्वरलाई नदेखेको परमेश्वरलाई हामीले कसरी हामीले प्रेम गर्ने भन्दाखेरि एक अर्कालाई प्रेम गर्यौं भने हामी मा उहाँ रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध हुन्छ भन्ने कुरा छ उहाँले हामीलाई आफ्नो आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौ कि हामी उहाँमा रहन्छौ र उहाँ हामीमा रहनुहुन्छ जसले एक अर्कालाई प्रेम गर्छ साँचो हृदयले प्रेम गर्छ बलिदानिक रूपमा प्रेम गर्छ अथवा एउटा व्यक्तिको जीवनको चौतर्फी खाँचोहरूलाई ध्यान दिन्छ वास्तव गर्छ शारीरिक मानसिक आत्मिक र सामाजिक कुराहरूमा वास्तव गर्छ त्यो व्यक्तिभित्र परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर त्यो व्यक्तिसँग रहन्छ र त्यो व्यक्ति उहाँमा रहन्छ र हामीले देखेका छौं र गवाही दिन्छौ कि पिताले आफ्नो पुत्रलाई संसारको मुक्तिदाताको रूपमा पठाउनु भएको छ जसले यीशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भने स्वीकार गर्छ उसमा परमेश्वर बास गर्नुहुन्छ र ऊ चाहिँ परमेश्वर यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्ने व्यक्तिहरूको जीवनमा परमेश्वर बास गर्नुहुन्छ यीशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भने स्वीकार गर्नेहरू उसमा परमेश्वर बास गर्नुहुन्छ यसरी हामी भित्र भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छ आदरणीय श्रोता यीशु ख्रीष्ट पहिलो कुरा उहाँ शरीरमा यो संसारमा मानव जातिको पापको प्रायश्चितको निम्ति उहाँ बलिदान हुनको निम्ति यो संसारमा आउनु भएको हो भन्ने कुरा हाम्रो विश्वास र अर्को चाहिँ उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुराको विश्वास पूर्ण मानिस पूर्ण ईश्वर उहाँ नै हुनुहुन्छ भनेर विश्वास गर्नेहरूको जीवनमा परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर बास गर्नुहुन्छ र हामी विश्वास गर्छौ उहाँ चाहिँ हाम्रो मुक्तिदाता हुनुहुन्छ र उहाँलाई विश्वास गर्नेहरूसँग उहाँ साथमा हुनुहुन्छ यहाँ यसरी लेख्छ परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ परमेश्वर नै प्रेम हुनुहुन्छ परमेश्वर एउटा तत्त्व नै जे छ जुन तत्त्व छ त्यो तत्त्व एउटा त्यो तत्त्व सही छ भने त्यही नै महत्वपूर्ण हुन्छ. एउटा सुन, पूरा सुन नै छ, उसको तत्वपूर्ण सुन छ भने ऊ एउटा शुद्धताको कुरा हुन्छ. एउटा परमेश्वर पवित्र हुनुभएकोले सबै कुरामा, परमेश्वरको सबै कुरामा पवित्रता हुन्छ र उहाँमा जिउनेहरूले पनि पवित्र जीवन जिउनुपर्छ. पवित्रता त्यहाँबाट आउँछ किनभने परमेश्वरलाई चिन्नेहरू अथवा प्रेम गर्नेहरूले परमेश्वरलाई चिन्छ. परमेश्वर उसको जीवनमा हुन्छ र परमेश्वर नै प्रेम हुनुभएकोले उहाँलाई प्रेम गर्नेहरूले आफ्नो जीवनमा परमेश्वरको प्रेम उसले प्राप्त गर्छ. न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै हौ. उहाँ प्रेम हुनुहुन्छ र प्रेममा जोडिएका प्रत्येक व्यक्तिको जीवनमा प्रेम सर्छ. परमेश्वर नै प्रेम हुनुभएकोले परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरू अथवा येशूलाई विश्वास गर्नेहरूको जीवनमा प्रेम सर्छ र त्यो व्यक्तिको जीवनमा साँचो प्रेमले भरिपूर्ण भएको हुन्छ. त्यसकारण प्रेममा यहाँ यसो लेखेको छ, प्रेममा डर हुँदैन तर सिद्ध प्रेमले डरलाई हटाउँछ किनभने परमेश्वर सिद्ध प्रेम हुनुहुन्छ. उहाँलाई प्रेम गर्नेहरूले परमेश्वरबाटको प्रेम प्राप्त गर्छ र परमेश्वर उसको जीवनमा बास गर्न सक्छ किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ अनि जो डराउँछ त्यो प्रेममा सिद्ध भएको हुँदैन. हामी प्रेम गर्दछौ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्छ. आज मानव जातिले यो कुरा भन्न सक्नुपर्छ, हामी प्रेम गर्छौ. हामी प्रेम गर्दछौ. कसरी प्रेम गर्न सक्छ किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नु. यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटा हो किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन. स्पष्ट छ यो बाइबल धर्मशास्त्र जीवित वचनले स्पष्ट बताउँछ. यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ हो मुखले म परमेश्वरलाई प्रेम गर्छु, मानिसलाई मैले प्रेम गर्नुपर्ने आवश्यकता छैन. मानिस जस्तो काम नलाग्ने, मानिस जस्तो भनौँ भरोसा योग्य नभएकोलाई मैले प्रेम गर्न आवश्यक छैन, म त परमेश्वरलाई प्रेम गर्छु भनेर भन्नैमा यो कुरा सही हुँदैन किनभने उसले परमेश्वरलाई प्रेम गरेको हो कि होइन प्रमाण चाहिन्छ. त्यो प्रमाणको लागि चाहिँ उसले के गर्नुपर्छ भन्दा आफ्नो भाइलाई प्रेम गर्नु पर्छ. आफ्नो भाइलाई घृणा गर्छ भने त्यो त झुटो हो किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न पनि सक्दैन. स्पष्ट छ धेरै मानिसहरूले भन्ने कुरा नै यही हो कि परमेश्वरलाई प्रेम गर्न सक्छु तर मानिसलाई प्रेम गर्न सक्दैन भन्ने जुन भनाई छ त्यसमा नै गाह्रो अवस्था छ. त्यो नै कुरा नमिल्ने कुरा, त्यो चाहिँ झुटा हो कि उसले परमेश्वरलाई प्रेम गर्छु भनेको झुटा बोलेको उसले उसले झुटा बोलिरहेको छ. यदि उसले परमेश्वरलाई प्रेम गरेको हो भने आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ. त्यो हो यहाँ भन्नु खोजेको. हामीले उहाँबाट यो आज्ञा पाएका छौ, जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ. आदरणीय श्रोता, प्रेम परमेश्वर नै प्रेम हुनुहुन्छ. परमेश्वरलाई प्रेम गर्नेहरूले सबै कुरा परमेश्वरबाट उसले प्राप्त गर्छ, उसको जीवनमा पनि प्रेम सर्छ. जब उसले प्रेम प्राप्त गर्छ उसले आफ्नो भाइलाई प्रेम गर्न थाल्छ किनभने प्रेम गर्ने व्यक्तिले परमेश्वर नै प्रेम हुनुहुन्छ र परमेश्वरलाई साँचो हृदयले प्रेम गर्ने मानिसको जीवनमा त्यो प्रेम सर्छ अनि त्यो प्रेमले के गर्छ भन्दाखेरि परमेश्वरले जसरी प्रेम गर्नुभयो हामीलाई त्यसरी नै अरूलाई पनि प्रेम गर्न सक्छ, परमेश्वरलाई प्रेम गर्न सक्छ. अब परमेश्वरलाई प्रेम गर्न गर्नेहरूले आफ्नो छिमेकीलाई अथवा आफ्नो भाइलाई आफ्नो एकअर्कालाई प्रेम गर्न सक्छ किनभने त्यो प्रेममा जोडिएकोले गर्दा यो सम्भव हुन्छ. तर यो पनि कुराहरू छ कि परमेश्वरलाई मुखले मात्रै प्रेम गर्छु भन्नेहरू पनि हुन्छ. परमेश्वरलाई मुखले प्रेम गरेर हुँदैन, परमेश्वरलाई साँचो हृदयले प्रेम गर्ने मानिसहरूले आफ्नो भाइलाई प्रेम गरेर प्रमाणित गर्न सक्छ. त्यसकारण यहाँ भन्छ, जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ
2: आदरणीय श्रोता
1: के
2: प्रेम
1: यहाँहरूको जीवनमा छ जस्तो लाग्छ
2: प्रेम भनेको वास्तव गर्नु
1: प्रेम भनेको एक अर्काको लागि बलिदानिक रूपमा सेवा गर्नु एकले अर्कालाई वास्तव गर्नु
2: के
1: यो कुरा हृदयबाट नै आएको छ त
2: आज मानिस जातिले प्रेम गर्छु भनेर भन्नलाई त सजिलो नै हुन्छ
1: तर उसले गर्न नसकिरहेको अवस्था देखिन्छ आज तपाईँको जीवनमा पनि प्रेम गर्छु भन्दा भन्दा वास्तव गर्छु भन्दा भन्दा नसकिरहेको अवस्था देख्नु भएको छ कि यदि यस्तो अवस्था यहाँहरूले महसुस गरिरहनु भएको छ भने सर्वप्रथम परमेश्वर प्रेम हुनुहुन्छ र परमेश्वरलाई प्रेम गर्नेहरूले मात्र एकअर्कालाई प्रेम गर्न सक्छ यदि यहाँहरूको जीवनमा प्रेमको घटी भएको महसुस गरिराख्नु भएको छ प्रेम गर्छु गर्छु भन्दा पनि नसकिरहेको अवस्था छ भने आज यो मौका हो परमेश्वर प्रेम हुनुहुन्छ उहाँलाई प्रेम गर्नेहरूसँग परमेश्वर हुनुहुन्छ र परमेश्वर जुन व्यक्तिसँग हुन्छ उसले अरूलाई प्रेम गर्न सक्छ कारण आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गरिसकेपछि उहाँलाई प्रेम गरेपछि र उहाँको वचनलाई पालन गरिसकेपछि उहाँलाई प्रेम गर्नु भनेको उहाँको वचन पालन गर्नु हो उहाँको वचन पालन गर्नु भनेको एकअर्कालाई प्रेम गर्नु हो र यदि हामीले एकअर्कालाई प्रेम गर्न सकिरहेको छैन भने आज नै हो समय यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र प्रेम प्राप्त गर्नुहोस् र एकले अर्कोलाई प्रेम गरेर आशिषित बन्नुहोस् यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु त्यतिन्जेलसम्म यहाँहरूबाट बिदा हुन चाहन्छौ यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् धन्यवाद
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
8: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
8: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
8: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।

0: वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेद द्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
0: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
0: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491-185-810, 98491-185-810।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855-50-9334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855-40-934।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
8: भिटामिन डी,
3: भिटामिन B12,
8: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडी 10 हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: त्यही बाबु म बेसरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छ नि। म
6: रामराजीपुर कलिम्पुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
7: खरो विषयमा चारो बहस नेपाली बहस
8: आदरणीय श्रोता नमस्कार आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ यहाँहरूले पनि सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस त्यतिखेर प्रसारण भइरहेको छ धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता नक्कली भूटानी शरणार्थी प्रकरण पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 15 जनालाई दोषी ठहर गरिएको छ फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने गरी मुद्दा मुल्तवीमा राखिएको छ 7 जनाले सफाई पाएका छन् यारलाई थाहा छ दोषी ठहर भएका अन्यहरूमा टेकनारायण पाण्डे केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा इन्द्रजीत राई गोविन्द चौधरी आङटाबा शेर्पा शमशेर मिया नरेन्द्र केसी हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झा रहेका छन् फरार प्रतिवादी अशोक पोखरेल धीरेन राई दीपा हुमागाई नीरज राई राजेश अरियाल मोहनराज राई विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन् भने सफाई पाएकाहरू सन्दीप रायमाझी राम शरण केसी टंक कुमार गुरूङ प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिष बुढाथोकीले सफाई पाएका छन् आदरणीय श्रोता यो भीआईपी भीभीआईपी भनिने व्यक्तिहरू यतिखेर दोषी ठहर भएका छन् करिब 23 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाएका छन् आदरणीय श्रोता अहिलेको अवस्थामा नक्कली भूटानी शरणार्थी प्रकरण निकै पेचिलो मुद्दाका रूपमा उठेको थियो किनभने नक्कली भूटानी शरणार्थी प्रकरणले गर्दाखेरि देशको छवि र गरिबामाथि चाहिँ निकै ठूलो आँच पुग्ने काम पनि भएको थियो आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपाली नागरिकहरूलाई भूटानी शरणार्थी बनाएर ठगी लिखत कृत्य राज्य विरूद्धको अपराध र संगठित अपराधको कसुरको मुद्दामा शुरूदेखि नै पीड़ित राज्यको तर्फबाट बहस र पैरवी पनि भएको थियो शरणार्थी बनाउने कार्यमा नेपालमा रहेका भूटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्न यूएनएचसीआरले तयार पारेको कार्ययोजना बमोजिम भूटानी नेता टेकनाथ रिजाल सहित देशका पूर्व प्रधानमन्त्री गृहमन्त्री गृह सचिव समेत राज्यका उच्च पदस्थ व्यक्तिको प्रत्येकको अप्रत्यक्ष संलग्नतामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर तेस्रो मुलुक लाने योजनालाई निस्तेज पार्दै उक्त कसूरमा दायर ठगी लिखत कृति राज्य विरूद्धको अपराध र संगठित अपराधको कसूरमा पीड़ितको र राज्यतर्फको जाहेरी दर्ताको पूर्वावस्थादेखि थुन्चेक बहस हुँदै शुरू भएको जिल्ला अदालतबाट शुरू फैसलासम्म निरन्तर पैरवी गर्दै आज अभियोग दावी बमोजिम प्रतिवादी कसूर ठहर भएको अवस्थासम्म पुग्दा राज्य र पीड़ितले न्याय पाएको भन्दै यसको प्रशंसा पनि भइ नै रहेको छ किनभने आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने आफ्नै देशका नागरिकलाई घरबार विहीन बनाउने देशविहीन बनाउने राष्ट्रविहीन बनाउने यो जतिको जघन्य अपराध केही पनि हुन सक्दैन आदरणीय श्रोता यसमा कानून बमोजिम कार्यवाहीको भागीदार तिनीहरू हुनैपर्छ र कानूनी डण्डा अब यिनीहरू विरूद्ध लागिसकेको छ भन्दै जनताले खुशी मनाइरहेका छन् सरकारले सघाउने गरी लचिलो मौद्रिक नीति आएको छ 7% आर्थिक वृद्धिको लक्ष्यमा राष्ट्र बैंकको साथ पनि रहेको छ मुद्रास्फीति 5.5% राख्ने लक्ष्य छ नीति दर बैंक दर स्थायी निक्षेप सुविधा दर यथावत छ रुग्ण उद्योगको कर्जा व्यवस्थापनमा विशेष व्यवस्था दबावमा रहेका कर्जाको पुनर्संरचनामा सहजीकरण छ डिजिटल बैंकिङ र शाखा व्यवस्थापनमा सुधार छ कम्तीमा 7 महिनाको आयात धान्य संचिति कायम गर्ने लक्ष्य पनि राखिएको छ निजी क्षेत्रको लगानी विस्तारमा जोड़ दिएको छ सेयर धितो र विद्युतीय सवारी कर्जामा सहजीकरण गरिएको छ तरलता व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने गरी अगाडि बढ़ेको छ त्यसैले गर्दाखेरि लचिलो मौद्रिक नीति आएको छ अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति आएको छ नागरिक र व्यवसायका लागि राहत घोषणा पनि गरिएको छ भने कर्जा विस्तार गर्न कालो सूचीमा सहुलियतदेखि कर्जा पुनरुत्थानसम्मका योजनाहरू मौद्रिक नीतिमा आएका छन् आदरणीय श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ प्रधानमन्त्री बालेन विरूद्ध बोल्न थाले राष्ट्रपाका सांसदहरू राष्ट्रपाकी सचेत क्रान्ति शिखा धितालदेखि रमेश प्रसाईसम्म यज्ञमणि नेउपानेसम्म अमरेश कुमार सिंहसम्मदेखि ज्वाला संग्रौलासम्म यतिखेर चाहिँ पुरूषोत्तम यादवसम्मले पनि विरूद्धमा बोल्न थालेका छन् सुकुम्बासी व्यवस्थापन आवश्यक थियो र तर के हाम्रो वाचापत्र अनुसार भयो कि अभिभावकीय राज्य यस्तै हुन्छ यसले राज्यको असक्षमतालाई उजागर गर्यो। क्रान्ति शिकारी दालले भनेकी छिन् किनभने होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरू यतिखेर रोइरहेका छन्। यहाँहरूलाई थाहा छ आज हामी सुकुम्बासीका पीड़ाहरूमा पनि बहस गर्न चाहन्छौ। हो सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्छ। कुनै पनि ठाउँमा घरवास नभएका घरबार बिनहरू चाहिँ यतिखेर होल्डिङ सेन्टरमा बसेका छन्। हुकुम्बासीहरू गइसकेका छन्। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खाना बन्द गर्ने निर्मम तरिका आएको हामीले सुनेका छौं। खाना बन्द गर्न नगर कोट र बोडे सेन्टर बन्द गराइयो। खरीपाटीमा झण्डै 100 जना अहिलेसम्म भोक भोकै सुकुम्बासीहरू बसेका छन्। आदरणीय श्रोता, सुकुम्बासीहरूलाई कुनै विकल्प बिना अन्यायपूर्वक उठीवास लगाएको सरकारले अहिले उनीहरू राखिएको होल्डिङ सेन्टरमा खाना समेत बन्द गरेर अर्को निर्मम र अमानवीय व्यवहार देखाइरहेको छ। भक्तपुरको चागुदारा नगरपालिका छोखरीपाटी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीको सोमबार साँझदेखि खाना बन्द गरिएको छ। राज्यको संवेदनहीनता कदमका कारण सेन्टरमा रहेका बालबालिका वृद्धवृद्धा र बिरामीसहित झण्डै 100 जना सुकुम्बासी भोक भोकै बस्न बाध्य भएका छन्। सरकारले उपलब्ध गराउने भनेको राहत रकम खातामा नपठाएको र अर्कातिर आश्रय स्थलमै गाँस खुसिएपछि पीड़ितहरू आक्रोशित र निराश बनेका छन्। सोमबार दिउँसोदेखि कतिपयले चाउचाउ र बिस्कुटको भरमा रात काटेको र मंगलबार दिउँसोसम्म पनि राज्यका तर्फबाट खानाको कुनै पनि व्यवस्था नभएको हामीका जानकारी आइपुगेको छ। आदरणीय श्रोता, यतिखेर 30 वर्षीय राजेश कार्कीले सोमबार साँझदेखि खान नपाउँदा बालबच्चा गल्न थालेको पनि गुनासो गरेका छन्। उनले भनेका छन् भोकभोकै परेको कुरालाई सरकारलाई थाहा छैन। हाम्रा बच्चा बिरामी भए भने कसले जिम्मेवारी लिने? कार्कीले आक्रोश पोखेका छन्। सरकारले हामीमाथि अमानवीय व्यवहार गरिरहेको छ। हाम्रो समस्या कसैले सुनिरहेको छैन। राहतका लागि निवेदन दिए पनि सरकारले पैसा दिएको छैन। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ सरकार किन यति निर्मम बन्दैछ, सरकार किन यति निर्दयी बन्दैछ। उक्त होल्डिङ सेन्टरमा करिब 80 परिवारका 207 जना बसिरहेका छन्। सोमबारदेखि खाना बन्द हुने जानकारी पाएपछि केही व्यक्ति सेन्टर छाडेर हिँडेका छन् भने विकल्प नभएका झण्डै 100 जना भोक भोकै बस्न बाध्य भएका छन्। आदरणीय श्रोता, यता राहत रकम वितरण भएकोमा भएको ढिलाइ र खाना बन्द गरिएको विषयमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति भने प्राविधिक वाहना बनाएर फन्सिन खोजिरहेको छ। समितिका इन्जिनियर तथा सूचना अधिकारी टोबहादुर बानियाले खरीपाटी होल्डिङ सेन्टरमा बसिरहेका धेरै जसो व्यक्तिले गलत विवरण पेश गरेकाले बैंक खातामा पैसा पठाउन समस्या भएको दावी गरिरहेका छन्। तर यसरी नागरिकमाथि यस्तो खालको निर्मम कामहरू भइरहेको छ, यसका बारेमा आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: झोला बोकेर लुखुर लुखुर कत जान लाग्यो हो अर्जुन भाइ?
10: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
9: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
10: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
9: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
10: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
9: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
11: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
12: रेडियो बिहानी 97.6 MHz।
8: यतिखेर हामीसँग अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाट हुनुहुन्छ। भाटजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद।
8: अब अहिलेको अवस्थामा सुकुम्बासी व्यवस्थापन जसरी सरकारले अगाडि बढ़ायो, सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खाना बन्द गर्ने तपाईँहरूको एकदम निर्मम तरिका त बडो गजब लाग्यो, यो किन भइरहेछ यस्तो?
13: धन्यवाद। यो अब निर्मम भन्दा पनि अब पहिला त हामीले बुझ्नुपर्ने कुरा, बागमती सभ्यताले सहित जुन भनौँ नेपाली नेपाल सरकारको एउटा महत्वपूर्ण बागमती नदी तथा यसका सहायक नदीहरूलाई प्रवर्धन गर्ने जुन निकाय छ, यसको अधिकार क्षेत्रभित्र परेका जुन जोखिमपूर्ण बस्तीहरू थिए जति अत्यन्तै दयनीय अवस्थामा र त्यही नै अवस्था जुन बर्सातको समयमा हामीले देख्यौँ, विगतका चाहिँ बाढीहरूमा विगतका वर्षहरूमा पनि अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको हुनाले यस यो वर्षा सुरु नआउँदै हटाउनु स्वाभाविकै पनि हो। अब व्यवस्थापन गर्ने क्रममा अब विभिन्न चरणहरू पार गर्दै गर्दा अब यत्रो ठूलो जनसङ्ख्यालाई हामीले अब प्रत्येक अर्को ठाउँमा व्यवस्थापन गर्ने क्रममा यो अवस्था आउनु स्वाभाविकै हो। तैपनि सरकारले सकेसम्म होल्डिङ सेन्टरमा राखेर सकेसम्म उहाँहरूलाई नै आफ्नो सो व्यवस्थापनमा बाहिर बसिराख्नु भएको भए तापनि प्रति परिवार दिने राहत रकम र अन्य उहाँहरूलाई जग्गा प्राप्त नहुन्जेलसम्मका लागि 3 महिनासम्म रात दिने गरी प्याकेजमा राख्दाखेरि त पक्का पनि हामीलाई त्यो लागेर नै हामीले यो प्रक्रियामा गएको
8: हो। होइन, अब अहिलेको अवस्थामा होल्डिङ सेन्टरबाट बाहिरिएका केही परिवार होइन अहिले आफन्तको शरणमा छन्, कतिपयले कोठा नपाएर अल्पत्र परेको गुनासो पनि पोखिरहेका छन् होइन, अब यस्तो अवस्थामा राज्यलाई दया लाग्दैन भने?
13: यो राज्यले चाहिँ हामीले त्यसै कारणले त हामी यो नेपाल सरकारबाट अब प्रति परिवार हामीले जो जग्गा भए पनि नभए तापनि एउटा ठाउँबाट बस्ती उठाएर अर्को ठाउँमा लाँदाखेरि पक्का पनि उहाँहरूलाई गाह्रो साँगुरो हुन्छ भन्ने आधारमा नै 25,000 सबैले नै पाउने, त्यस पछाडि चाहिँ जग्गा भए
8: 25,000 कहाँ छ त्यो अहिलेसम्म पाउनु भएको छैन 25,000 उनीहरूले?
13: हजुर, त्यो त्यही हो, त्यही एकदम स्वाभाविक प्रश्न गर्नुभयो चाहिँ, अब यस कारणले म त्यसमा आउँदैछु। अब यसमा चाहिँ 25,000 उहाँलाई त्यो प्रतिस्थापन खर्च एउटा भयो, त्यस पछाडि चाहिँ जग्गा नभएकाहरूको हकमा वास्तविक सुकुम्बासीहरूलाई पहिचान गरेर फेरि त्यसैलाई उहाँहरूलाई थप चाहिँ फेरि प्रति महिना 3 महिनासम्म जग्गाको व्यवस्था नहुन्जेलसम्मलाई अब र त्यो 15,000 गतहरूले 3 महिना त्यो चाहिँ सम्मलाई पनि उहाँहरूलाई चाहिँ यो भाडा रकम जुन बाहिर बस्दाखेरि चाहिँ दिएको अवस्था छ, यो 25,000 र यो राहत रकम लिने सन्दर्भमा पनि उहाँहरूलाई चाहिँ स्वैच्छिक रूपमा जुन अहिले 2608 टोटल परिवार हामीले आइडेन्टिफाई गरेको जुन परिवार थियो रेकर्डेड हामी कहाँ भएको त्यो मध्ये पनि 388 होल्डिङ सेन्टरमा बसिएको अवस्था थियो, बाँकी 2220 बाहिर आफू हामी आफ्नै बन्दोबस्तीमा बस्छौँ भन्ने भनेर बाहिर बसिएको अवस्था हो। 388 जुन होल्डिङ सेन्टरमा तपाईँले भनेको प्रश्नमा होल्डिङ सेन्टरकोमा पनि हाम्रो लगभग 325 जनाले चाहिँ राहत रकम पाइसकेको अवस्था छ, स्वैच्छिक रूपमा उहाँले चाहिँ हामी व्यवस्था गर्छौँ र बस्छौँ भन्ने आधारमा बसेको, जम्मा निवेदन नदिने संख्या भनेको चाहिँ अहिलेसम्म आइडेन्टिफाई भएको जम्मा 27 जना मात्रै हो, त्यो चाहिँ राधास्वामीको मुख्य गरी राधास्वामीमा भएको र केहीको त्यति मात्रै हो, बाँकी र उहाँले चाहिँ 325 जना भनेपछि आफै हिसाब गरे हुन्छ कि उहाँले चाहिँ स्वतः रूपमा चाहिँ यसरी व्यवस्थापन गरिसक्नु भएको
8: होइन। भाषा अब हामीलाई जानकारी प्राप्त भए अनुसार चाहिँ सुकुम्बासीहरूले चाहिँ होइन खाना बन्द गरेर नगरकोट र बोडे सेन्टर पनि बन्द गराएको खबर आएको छ, खरीपाटीमा झण्डै 100 जना भोगभोगी छन् भन्ने खबर आएको छ, यो कतिको साँचो हो?
13: धेरै राम्रो, यो प्रश्न चाहिँ एकदम हामीले क्लियरिफाई अब गर्नुपर्ने नै पनि थियो। अब यसमा कस्तो छ भने अब टोटल हामीले चाहिँ भनौँ न सरकारको तर्फबाट यो जेठ 5 गते रात घोषणा गरे पश्चात हामीले त्यो फेजमा प्रवेश गर्दै गर्दा उहाँहरूलाई चाहिँ एउटा स्वैच्छिक रूपमा तपाईँहरूले चाहिँ निवेदन दिएर यो राहत रकम लिएर जसरी बाहिर 2/3 झन्डै अब कति पर्सेन्ट भन्ने अब 2220 बाहिर 388 होल्डिङ सेन्टरमा होइन उहाँहरूले चाहिँ टाढा टाढाका जस्तो बनेपा खरीपाटी नगरकोट लिचङ्गु राधास्वामी लगायत छरिएर बस्दाखेरि उहाँहरूको बच्चाहरू बालबच्चाहरूको शिक्षा दीक्षा स्वास्थ्य यो अनि हरेक हिसाबले चाहिँ पनि अब गाह्रो साँगुरो परिरहेको अवस्था अब बाहिर एउटा स्वतन्त्र रूपमा बस्नु र अब होल्डिङ सेन्टरहरूमा गाह्रो साँगुरो बस्नु त्यो पक्कै पनि अब गाह्रो हुने अवस्थालाई मध्यनजर राखेर हामीले चाहिँ अब के भन्यो भने स्वैच्छिक रूपमा तपाईँहरूले पनि 3 महिनाको भाडा रकम र अनि यो सहित लिएर चाहिँ अहिले आफ्नो पाइक पर्ने ठाउँमा मिलाएर चाहिँ बस्नु छ अहिलेलाई सरकारले जग्गाको लागि चाहिँ काम गरिरहेको अवस्था चाहिँ हुन्जेलसम्मलाई यो व्यवस्था गरेको अवस्थामा चाहिँ अब आयो कुरा के भने जुन अब हामीले
8: पाइक पर्ने स्थानमा त बस्ने कोठा नपाएर चाहिँ होइन निकै गाह्रो छ नि त काठमाडौँमा त अब कहाँ गएर बस्ने क्या घरबारै नभएको मान्छेलाई जग्गै नभए मान्छेलाई के गर्ने
13: त्यही कुरा गरेको त्यस कारणले गर्दाखेरि अब त्यो रकम लिइसके बस्नुहोस् भन्ने क्रममा चाहिँ करिब हाम्रो चाहिँ भनौँ त्यस पछाडि पाँच दिनको हामीले एउटा सूचना दियौँ आठ गते पछि पाँच दिनको त्यसपछि हामी एक हप्ता थप्यौँ उन्नाइस गते पुर्यायौँ उन्नाइस गते पछि पनि हामीले जबरजस्ती बाहिर नगरिकन उहाँले दिने जुन निवेदन दिएका मध्येको जुन खानाका लागि मात्रै हामीले चाहिँ त्यस पछाडि ल ठिक छ हामीले किन्ने सरकारले सधैँभरि चाहिँ यो डोरो उता रात रकम पनि बुझ्ने रात रकम बुझ्नेको संख्या नै मैले भनिसकेँ कि 388मा अब 27 बाहेक सबैले रात रकम बुझिसकेपछि त खाना पनि दिने फेरि रात रकम दिने भन्दा त बजेट त दोहोरो गाह्रो हुने हुनाले पनि उहाँले
8: रात रकम तपाईँहरूले प्रति परिवारलाई कति दिइरहनु भएको छ वा प्रति व्यक्ति
13: प्रति परिवार 25,000 चाहिँ पुनर्स्थापना खर्च दियौँ
8: यो एकपटक मात्र पाउनेवाला हो वा चाहिँ महिनामा
13: करेक्ट एकदम ठिक एक सुरुमा एकपटक चाहिँ यो 25,000 सुरुमा पाउने सबैले अनि जग्गा नभएका चाहिँ एउटा हामीले स्क्रिनिङ भइरहेको छ त्यो हुने बित्तिकै स्क्रिनिङ सेकेन्ड लेभलको यो स्क्रिनिङ भनेको चाहिँ वास्तविक समूहवासी हो कि होइनन् भन्ने जग्गा उहाँहरूको नाममा कतै छ कि भन्ने आइडेन्टिफिकेसन भइरहेको छ भूमि व्यवस्था मन्त्रालय अन्तर्गत त्यो हुने बित्तिकै हामी चाहिँ फेरि पछि 15,000 गतेले प्रति महिना भाडा पनि उहाँहरूलाई रकम उपलब्ध गराउने 3 महिनासम्म त्यस्तो जग्गाको व्यवस्थापन भइसकेपछि उहाँहरू स्वतः नै आफ्नो जग्गा प्राप्त भएको ठाउँमा जानुहुन्छ यो हामीले व्यवस्थित रूपमा योमा त गर्दै गरेको अवस्था हो अनि जबरजस्तीको कुरा हाम्रो होइन उहाँले अहिले चाहिँ हाम्रो हिचङ्गो खाली भइसक्यो करिब करिब बस पाएका लजहरूमा भएका चाहिँ करिब हाम्रो 8-9 बाहेकका बाँकी
8: के गर्दैछ अब खानै नदिएपछि त अनि भोकभोकै त बस्न भएन नि त कतै न कतै त जानु पर्यो नि त होइन खानालाई
13: होइन होइन रात रकम लिएर उहाँले निवेदन छ त हामी कहाँ निवेदन डेढ 300 मैले भनिसकेँ यहाँलाई कि केही प्रक्रिया मिलेको भए नमिलेको भए 27 भए
8: तपाईँहरूले आइडेन्टिफाई गर्दै गर्दाखेरि कतिपयको जग्गा कतिपयले चाहिँ ब्याङ्किङ रूपमा चाहिँ रकम जम्मा गरेको कतिपय चाहिँ अलिकति रोजगारीमा आबद्धता भएको वा यस्तो खालको पनि भेटिया
13: छ एकदम त्यस्तो पनि छ कतिपयले डिक्लेयर पनि गर्नुभएको छ खासमा त अब रङशालामा चाहिँ यति नै परिवार मात्र थिएनन् होला नि धेरै थियो नि त रेकर्ड हुन आएका चाहिँ पो 2608 भयो त त्योभन्दा बाहेकका परिवार कता गयो त यत्रो नदीहरूको ठाउँमा बसेका भन्दा
8: सक्छन् क्या त्यसलाई चाहिँ तपाईँहरू दया गर्नुहोस् क्या राज्यले दया गरोस् क्या सर भारजी हाम्रो आग्रह छ क्या
13: एकदम ठिक हो
8: यो देशकै नागरिक होइन यो देशकै नागरिक हुन् यो देशकै माटोलाई प्रेम गर्छन् माया गर्छन् अब बसलाई ठाउँ नै छैन अब तपाईँहरूले भन्नु 25,000 दिएर काठमाडौँमा के हुन्छ भन्नुहोस् न होइन काम नगर्न सक्ने वृद्ध वृद्ध होलान् अशक्त होलान् होइन बालबालिका होलान् उनीहरूको पढाइ त्यस्तै बिग्रिरहेको छ त्यो त सरकारको निर्णय
13: यसमा डिक्लेयर गरौँ हामी फेरि भन्छु म यहाँलाई सजिलो थपटाके सरकारले काम गरिरहेको अवस्था कसरी छ भने डाटाबेस डिजिटल डाटाबेस बनाइसके सकेपछि उहाँलाई सरकारले चाहिँ निशुल्क यो बिमामा पनि पुरै परिवारलाई आबद्ध गर्ने व्यवस्थाका लागि स्किम ल्याउँदैछ त्यो चाहिँ अब डिटेल स्किमको बारेमा पछि थाहा हुन्छ त्यो डिटेल काम भइरहेको छ यसतर्फ चाहिँ उहाँलाई त्यो डाटा बेसमा इन्ट्री भइसकेकाहरूलाई हामीले उहाँले पैसा पे गर्नु पर्दैन सरकारको कुनै स्रोतबाट चाहिँ यसको व्यवस्थापन हुने गरी बिमाको रकम हुन्छ त्यस पछाडि जोखिम जुन बिमा छ बिमा कभर अनि शिक्षा दीक्षाका लागि काठमाडौँ महानगरपालिका लगायतका हामीले जुन उहाँको बालबालिकाहरूलाई शिक्षा दीक्षाको मिलेसम्म त्यो तर्फ पनि काम भइरहेको छ यसै गरी भोलि रोजगारीका कुराहरूलाई प्राथमिकतामा राख्ने भनेर नै डिजिटल डाटाबेस बनाइएको हो जग्गाको लागि मात्र होइन उहाँलाई प्राथमिकतामा राख्ने भनेर डाटाबेस समेत बनाइएको अवस्था छ
8: तर वैकल्पिक व्यवस्थापनको तयारी नगरी घरबाट लखेट्नु त अमानवीय व्यवहार नै त भयो नि होइन
13: अब त्यसलाई अब व्याख्या त अब जसरी गरे पनि हुने हो तर पूर्ववर्ती सरकारहरू अथवा पूर्ववर्ती देख्ने कति लामो समयदेखि भनौँ न उहाँलाई अब
8: पूर्ववर्तीहरूले त गलत गरे भोटिङ सेन्टर बनाए त्यहाँ होइन विभिन्न व्यक्तिहरू ल्याएर त्यहाँ राखे होइन त्यो चाहिँ एकदमै गलत काम थियो तर अहिलेको त राम्रो गर्नुपर्ने हो नि त जान्नेलाई आएको सरकार होइन
13: एकदम राम्रो त्यसैलाई अब व्यवस्थापन गर्ने क्रममा त यत्रो जोखिमपूर्ण
8: व्यवस्थापन भनेको चाहिँ रात रात भोक भोकै राख्ने वृद्ध वृद्धलाई चाहिँ टाइममा औषधि नपाउने वृद्धलाई अप्ठ्यारो हुने त्यस्तो त होइन नि त सर यो त व्यवस्थापन होइन यो त गन्जागल हो क्या
13: त्यो त पक्कै पनि होइन तर पनि हामीले त्यस्तो गरेकै छैनौँ हामीले चाहिँ जब कि 3-4 करोड रुपियाँ त होल्डिङ सेन्टरको व्यवस्थापनमा त खर्च भएको अवस्था छ कि अहिलेलाई चाहिँ 3 करोड प्लस रुपियाँ अहिले भनेपछि त त्यत्रो रकम त हामीले चाहिँ यहाँनिर त त्यति लाख खर्च गर्नु भनेको त ठुलै रकम हो।
8: राज्य के को लागि चाहिने हो र होइन, नागरिकहरूका दुःख सुखमा पनि त राज्य चाहिने हो नि त, राज्य भएको अनुभूति त दिलाउनु पर्यो नि त सर होइन।
13: पक्कै पनि हो।
8: अब यस्तो अवस्था आउनुमा कमजोरी कहाँ भयो, यसको समाधान चाहिँ अब कसरी हुन्छ? यो भोकभोकै छौ भन्छन् होइन, हामीलाई फोन गर्छन् सर खानै पाएको छैन भन्छन् होइन, सुकुम्बासीहरू वृद्ध वृद्ध आमाहरूलाई अप्ठ्यारो परेको छ पनि भन्छन् होइन, अब यसको व्यवस्थापन चाहिँ कसरी, समाधान कसरी हुन्छ यो समस्या?
13: अब अघि नै हामीले भनेको प्रक्रिया अन्तर्गत नै उहाँले स्वैच्छिक रूपमा कतिपय गइसक्नु भएको छ। अर्को कुरा चाहिँ जस्तो वृद्ध वृद्धहरू ज्यादै अशक्त भएकोहरू जसको चाहिँ रेखदेख गर्न पनि गाह्रो हुने अब त्यो जोखिमपूर्ण तरिकाको उहाँहरू हुनुहुन्छ, हामीले आइडेन्टिफाई गरिरहेको अवस्था छ होइन, उहाँहरूलाई पनि हाम्रो चाहिँ एउटा सरकारले विशेष फेरि उहाँहरूलाई के कसरी गर्न सकिन्छ उहाँहरूलाई भनेर हामीले जुन होल्डिङ सेन्टरमा बसिराख्नु भएको जुन परिवारहरू थियो त्यस्ताहरूलाई आइडेन्टिफाई गरेर उहाँहरूलाई बाहिर पठाउनु पठाएको छैनौँ, हामीले आइडेन्टिफाई गरेर उहाँलाई फेरि एकपटक चाहिँ के कसरी गर्न सकिन्छ भन्दा तुरन्तै हामीले डाटा करिब करिब हामीले अहिलेसम्म गरे अनुसारले 10-12 परिवार त्यस्तो देखा परेको छ होइन, व्यक्तिहरू जुन उहाँहरूलाई चाहिँ विशेष हाम्रो जुन जस्तो इजङ्गोको सरकारी आवास नै छ त्यहाँ होइन, अथवा यस्तो कुनै ठाउँमा चाहिँ बस्न दिएर उहाँलाई ल गरी खानुहोस्, उहाँको आफन्त त छ नि, रेखदेख गर्ने कि टेक केयर त छ नि त, त्यसले गर्दाखेरि उहाँहरूलाई मार्फत ल ठिक छ उहाँहरूलाई म्यानेज गरेर राख्नुहोस् भन्ने अथवा त्यसका लागि थप के गर्न सकिन्छ भन्ने हामी सोचिरहेकै छौँ। हामीले त्यस्तो अमानवीय व्यवहार अथवा भने जस्तो त्यो लयमा हामी प्रस्तुत भएकै पनि छैन।
8: होल्डिङ सेन्टरमा रहेका धेरै परिवारले हामीलाई राहत होइन सम्मानजनक पुनर्स्थापना चाहिन्छ भन्दै राहतका लागि निवेदन नदिने पनि घोषणा गरेका छन् होइन, उनीहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ?
13: त्यो अब उहाँहरूले चाहिँ एक थरी अघि नै मैले कुरा गरेँ, निवेदन नदिने जम्मा 27 जना
8: जुन चाहिँ
13: विशेष गरी चाहिँ अब त्यो राधा स्वामीको चाहिँ त्यसमाथि अब धेरै पर्छन् होइन मेजोरिटी, जुन चाहिँ अब उहाँहरूको पहिलेदेखि मिडियामा हरेक कुराहरू लेखाजोखा गरे आफ्नो एनालाइसिस आफै गरे पनि हुन्छ, उहाँले पुनर्स्थापन जान खोज्नेहरूको लागि हामीले त्यो वेलकम गरेकै अवस्था हो होइन, बाँकी अरू विकल्पमा जान खोज्ने अरू चाहिँ गर्ने भन्ने अब त उहाँहरूको स्वेच्छाको कुरा आयो, तर पनि राज्यको तर्फबाट चाहिँ जुन जग्गा आइडेन्टिफाई गर्ने जग्गाहरूलाई कहाँ के कसरी व्यवस्थापन गर्न सकिन्छ एकातिर काम भइरहेकै अवस्था छ, अर्कोतिर उहाँहरूलाई चाहिँ म्यानेज गर्ने काम पनि बागमती सभ्यता लगायतका निकायहरूले चाहिँ गरिरहेको अवस्था छ, महानगरपालिका भयो अरू हामी खटिएको अवस्था हो भनेपछि त सँगसँगै जस्तो हामीले काम गरिरहेको अवस्थामा पनि कोअपरेट उहाँले चाहिँ हामीलाई सरकारलाई चाहिँ सहयोग गर्ने उहाँहरूको पनि दायित्व हो जस्तो मलाई लाग्छ, अनि त्यो भयो भने त व्यवस्थापनमा हुँदै जाने कुरा आयो।
8: यो वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट कार्ययोजना अहिले कहाँ पुगेको छ होइन, उनीहरूले स्थायी समाधान कहिलेसम्म पाउने अपेक्षा गर्न सक्छ, कहिलेसम्म हुन सक्छ?
13: अब यसमा ठ्याक्कै हाम्रो बागमती सभ्यता आकर्षित हुने हाम्रो जुन क्षेत्र कार्यक्षेत्र भनेको चाहिँ यो व्यवस्थापनको कुरा थियो होइन, यो व्यवस्थापनका विभिन्न होल्डिङ सेन्टरहरूलाई म्यानेज गर्नेदेखि लगाएर अनि उहाँहरूको रेकर्ड डाटाबेस बनाउने डाटाबेस जुन बनाइसकेपछि लगभग हाम्रो 2200-2600 परिवार मध्ये हामीले लगभग अब 600 मात्र बाँकी छ, अहिले पनि उहाँहरूको डाटाबेस हाम्रो रङशालामा चाहिँ लगातार रूपमा हामी लिइरहेको अवस्था छ, लगभग 1800+ को हाम्रो लिइसकेको छ डाटाबेस तयार भइसक्यो, यो डाटाबेस हामीले भूमिहीन तथा सुकुम्बासी जुन आयोग छ समिति छ त्यो समितिलाई हस्तान्तरण गर्छौँ, र सँगसँगै जस्तो भूमि व्यवस्था मन्त्रालय अन्तर्गत पनि जुन काम गरिरहेको अवस्था छ उहाँहरूलाई यो डाटाबेस आइसकेपछि उहाँले एनालाइसिस गर्नुहुन्छ, त्यसपछि वास्तविक सुकुम्बासी पहिचानको काम पनि सँगसँगै भइरहेकै अवस्था छ, भइसकेपछि उहाँहरूलाई चाहिँ पक्का पनि व्यवस्थापनमा लैजाने काममा द्रुत गतिमा काम भइरहेकै अवस्था छ, यसरी नै हामी व्यवस्थित गर्छौँ।
8: अब अहिलेको अवस्थामा केही प्रभावित परिवारले राहत स्वीकार नगरे पनि आफ्नो संवैधानिक अधिकारका लागि संघर्ष जारी राख्ने पनि बताएका छन् होइन, समितिले उनीहरूसँग प्रत्यक्ष संवाद र सहमति मार्फत समाधान खोज्ने कुनै नयाँ पहल गरिरहेको छ, तपाईँहरू सम्पर्कमा हुनुहुन्छ?
13: हामी त उहाँहरूलाई त लगातार रूपमा चाहिँ उहाँहरूलाई चाहिँ खानपिनको बस्ने अहिलेसम्म हामीले नै त हेरिरहेको छौँ नि, त्यो कुरा सरकारले हेरिरहेकै अवस्था छ नि त होइन, त्यसले गर्दाखेरि अनि त्यो अवस्थामा उहाँहरूलाई चाहिँ हामी रिक्वेस्ट हाम्रो अनुरोध चाहिँ जहिले पनि रहिरहेकै छ अवस्था छ कि तपाईँहरूले पनि अरू जस्तै राहत रकम लिएर आफ्नो सरकारलाई सहयोग गर्नुहोस् र त्यसपछि किन जोखिमपूर्ण फेरि त्यो राधास्वामी अथवा यो इलाका पनि भोलि पानी पर्यो भने त डुबान हुने अवस्था होइन, बाढीको भित्र पानी त आउँछ नि त बस्ने अवस्था त्यहाँ गाह्रो साग्रो भएको ठाउँमा किन बस्ने, राहत रकम त 15,000 रुपियाँ पर मन्थ भने त अब ठुलै रकम हो एक हिसाबले गर्दाखेरि, ठिक छ अब भाडा रकम दिने नदिने अब कतिपय मानसिकता कतिपय यता कता घटनाहरू हामीले पनि अब सुन्ने गरेकै हो त्यो आफ्नो ठाउँमा रह्यो, तर पनि व्यवस्थापन गरेर त्यसरी बस्नुभयो भने त भोलि व्यवस्थापनमा सहयोग गरेर आउनु र त्यसलाई फेरि हाइलाइट गरेर त्यसपछि मिडियामा जानु अथवा अन्य फोरमहरूमा चाहिँ संघर्ष गर्नु फरक कुरा हो. संघर्ष गर्नेहरूको लागि त अब उहाँहरूले पनि सहयोगमा आउनुहोस् भन्ने नै हो सरकारको हाम्रो भनौँ बागमती सभ्यताको अनुरोध चाहिँ.
8: अहिले पनि अन्यल असुरक्षा र भविष्यप्रति चिन्तित रहेका सुकुम्बासी परिवारलाई तपाईँको के आश्वासन छ?
13: हाम्रो आश्वासन त अब पहिला जुन चाहिँ जोखिमपूर्ण बस्तीहरूमा बसिराख्नु भएको थियो कमसेकम अहिले सुरक्षित बस्तीहरूमा चाहिँ लैजानका लागि सरकारका कार्यक्रमहरू र यस चरणमा हुँदै आएका विभिन्न कार्यक्रमहरूमा हामीले दुःख सुख जसरी गर्यो सरकारले चाहिँ भर्मग्दु प्रयास गरिरहेको अवस्था हो. त्यही अवस्था अनुसारले सरकारले अब भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको जुन समितिहरू अथवा त्यो अन्तर्गतकोमा काम भइसकेपछि जग्गाको व्यवस्था भइसकेपछि उहाँहरूलाई पुनर्स्थापना पक्कै पनि लैजान्छ र अघि नै मैले भनेको विभिन्न स्किमहरूमा सरकारले पनि विभिन्न योजनाहरू ल्याएकै अवस्था छ. त्यस कारणले आशावादी बनाऊ कि सरकारको चाहिँ यी कदमहरूमा उहाँले पनि साथ दिने सरकारले पनि सक्रियतापूर्वक नै यो काम गर्यो भने पक्का पनि समाधान निस्किन्छ भन्ने चाहिँ म
8: यसको मतलब बाहिर आउने कतिपय समाचारहरू र उहाँले भन्ने कतिपय विषयहरू चाहिँ बनावटी सूचनाहरू प्रभाव पनि भइरहेको
13: हजुर एकदम. यो सूचना त मैले भनिसके राधास्वामीमा त जुन मैले कुरा गरेँ अघिदेखि नै टेक नै नहुने टेकेको लाइभ ब्रोडकास्ट गइहाल्ने त्योहरू ल्याएकै अवस्था छ. त्यस कारणले आशावादी बनाऊ कि सरकारको चाहिँ यी कदमहरूमा उहाँले पनि साथ दिने सरकारले पनि सक्रियतापूर्वक नै यो काम गर्यो भने पक्का पनि समाधान निस्कियो.

0: प्रक्रियामा भर्ने प्रशस्त प्रयास नभएका होइनन्, त्यसको बावजुद पनि हामीले यो अवस्थामा आइपुगेको.
1: ए भनेपछि उहाँहरूले त्यस्तो गर्ने, तपाईँहरूले खानै नपठाइदिने त होइन नि?
0: होइन, त्यस्तो होइन, त्यस्तो होइन, त्यो त हामीले हामीले त खाना नपठाउने हो त. मैले अघि नै भने त्यत्रो रकम चाहिँ खर्च कसरी हुन्छ त्यत्रो, होइन, अहिलेसम्म पनि म्यानेज गरिरहेको छौँ. त्यो चाहिँ अब
1: आन्दोलन गर्ने राजनीति गर्नेहरूमाथि कतै निर्मम त बन्द भयो होइन भन्ने प्रश्न हो.
0: होइन होइन, त्यस्तो हामीले त्यस्तो गरेकै छैनौँ कहिले पनि. जबरजस्ती धरपकड अहिलेसम्म पनि त्यही हुनुहुन्छ त अझै पनि. त्यो राजस्थान अरू सेन्टर होल्डिङ सेन्टर खाली भइसक्यो. राजा स्वामीको त अहिले उहाँहरू त्यही हुनुहुन्छ त, नत्र उहाँलाई जब जस्तो इभिक्ट गर्ने भए त हामी गरिसक्थ्यौँ नि, होइन?
1: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. आनन्द सर,
0: नमस्कार.
1: आनन्द, डाक्टर आनन्द सिंह भाट, यो बागमती एकीकृत सभ्यता समितिका चाहिँ कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो. आज नै स्वतः नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ.
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने.
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर. लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा.
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754. ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ.
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
1: यतिकै हाम्रो भेषमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ. भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ विशाल भट्टराईजी. गुड मर्निङ, नमस्कार, नेपाली बसमा यहाँलाई स्वागत छ. यतिकै हाम्रो भेषमा नेकपा एमालेका नेता विशाल भट्टराई जुन जोडिँदै हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्दैछौँ. विशाल भट्टराईजी, नमस्कार, स्वागत छ यहाँलाई. अहिलेको अवस्थामा हामी नेपालको अहिलेको राजनैतिक अवस्था परिस्थितिका विषयमा कुराकानी गर्दैछौँ, किनभने हिजो मात्रै तत्कालीन नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितहरू भीआईपी सबै दोषी ठहर भएका छन्. करिब सबै भीआईपीहरूलाई चाहिँ जेल पठाउने निर्णय भएको छ, कारागार पठाउने निर्णय भएको छ. र अहिलेको अवस्थामा अब कुनै पनि अपराधी छुट्नु हुँदैन, कुनै पनि आरोपी छुट्नु हुँदैन, अभियुक्त छुट्नु हुँदैन. र अब राज्यले निर्मम ढंगले आरोपीहरूलाई, अपराधीहरूलाई र कानूनको कडकडामा अभियुक्तहरूलाई उभ्याउनु पर्छ भन्ने ढंगले हामी बहस, चर्चा र पैरवी देखेर गरिरहेका छौं. नेपाली बसमा आज हामी जुन किसिमको छलफल र बहस थालेका छौं, भ्रष्टाचारको अन्त्य, समूल नष्ट, भ्रष्टाचारको समूल नष्ट र सुशासनका लागि देशमा एक किसिमको आमूल परिवर्तन अब गर्नुपर्दछ. राज्य त्यसका लागि निर्मम बन्नुपर्दछ. राज्यका हरेक विंगसहरू, हरेक निकायहरू त्यसका लागि निर्मम बन्नुपर्दछ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ अहिले नेकपा एमाले भित्रको पनि कतिपय राजनैतिक अवस्था निकै उथलपुथल भएको छ. पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा गराएर नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने खालका बहसहरू पनि सुनिरहेका छन्, त्यसका बहसहरू पनि चुलिरहेका छन्. त्यसका लागि एउटा समिति गठन गरिएको छ. तल्लो स्तरसम्म नागरिकहरूका अर्थात कार्यकर्ताहरूका राय सुझावहरू लिनका निम्ति समिति, रामबहादुर थापा बादलको नेतृत्वको समिति फिल्डमा काम गरिरहेको छ. फिल्डमा त्यो काम गर्दा गर्दै पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्राउ पर्नु भएको छ. विष्णु पौडेल अहिले चाहिँ हिरासतमा हुनुहुन्छ. अहिलेको अवस्थामा हामी बहस गर्न चाहन्छौँ, चर्चा गर्न चाहन्छौँ. विशाल भट्टराईजी हुनुहुन्छ. भट्टराईजी, नमस्कार, स्वागत छ नेपाली बहसमा यहाँलाई.
5: नमस्कार.
1: अब अहिलेको अवस्थामा चाहिँ यो टोप बहादुर रायमाझी लगायतका नेताहरूलाई त भीआईपीहरूलाई त दोषी ठहर गरे नि त, होइन? अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा तपाईँको पार्टीका नेता के भन्नुहुन्छ?
5: जिल्ला अदालतको फैसला मैले पनि हिजो मिडियामा सुने, तर त्यसको चाहिँ सजाय के हो भन्ने कुरा त अहिले पनि अब घोषणा हुन बाँकी नै छ. केही समय त्यसको पुर्नु पर्ला. तर अहिलेसम्म हेर्दाखेरि चाहिँ त्यो बहादुर रायमाझीलाई केही
1: मात्र होइन, बालकृष्ण खाँडजी पनि हो, पूर्व गृहमन्त्री
5: पनि
1: एकनारायण पाण्डेहरू, इन्द्रजित राई.

0: टेकनाथ रिजालहरू सबैलाई दोषी ठहर गरे नि त भिआइपीहरू होइन.
1: तर एउटा कुरो के हो भनेदेखि सँगसँगै तपाईँले चर्चा पनि सुन्नु भएको होला, यसभन्दा अगाडि रामबहादुर थापा बादलदेखि लिएर अख्तियार प्रमुख प्रेम राईदेखि लिएर सबैलाई चाहिँ नि दुःख दिने चाहिँ र बदनाम गर्ने दुष्प्रचार गर्ने धेरै चाहिँ प्रपञ्चहरू गरिएको थियो. त्यति मात्रै होइन, पटक पटक चाहिँ नि रामबहादुर थापाको सुपुत्रको कुरा गरौं, त बहादुरकै छोराको कुरा गरौं, अनेक अनेक केसहरूमा प्रत्येक ठाउँमा चाहिँ तपाईँको उहाँहरूलाई जोड्ने, प्रत्येक ठाउँमा चाहिँ उनीहरू चाहिँ बलात्कारी हुन् भ्रष्टाचारी हुन् भन्ने जे सुकै घटना, निर्मला पन्तको घटनामा सम्म पनि कतिपय मिडियाहरूले लेखिरहेको थिए, तपाईँले सुनिहाल्नु
0: हो. तत्कालीन गृहमन्त्रीको छोराको चाहिँ प्रत्यक्ष सम्बन्ध छ भनेर अहिले पनि लेखिरहेछन् नि धेरैले.
1: भनेपछि मान्छेहरूलाई कसरी प्रताडित गरिँदो रहेछ. हेर्नुहोस् त, भुटानी शरणार्थी प्रकरणमा चाहिँ केपीएलीको सचिवालयदेखि लिएर अख्तियार प्रमुखदेखि लिएर तपाईँको चाहिँ टोपबहादुर रायमाझीको छोरा या चाहिँ रामबहादुर थापा स्वयं बादल त्यतिखेरका सचिवहरू त्यतिखेरका चाहिँ सबै कर्मचारीहरू परिसकेपछि बादलको पनि नाम जोड्ने, उहाँको छोरालाई पनि प्रताडित गर्ने धेरै प्रयासहरू त भए नि. कहाँबाट त्यो यस्तो अकल्पनीय कुरा यो तपाईँ हामीलाई छ भने जस्तै हो. हामीलाई पनि भनिदिए त भइगयो नि, लेखे त भइगयो, बोले भइगयो, जे गर्दा पनि भइहाल्छ देशमा होइन. मान्छेलाई बदनाम गर्दा भइगयो अनि छ्याक्कर लेखिदिए भइहाल्यो, लेखिदिएपछि पत्याइदिने उस्तै एउटा जमात छँदैछ होइन. अब यस किसिमले मान्छेलाई चाहिँ तपाईँको हुँदै नभएका कतिपय घटनाहरूमा जोड्ने बदनाम गर्ने प्रयासहरू त बारम्बार भइरहेकै छन्. तर एउटा कुरो के हो भने, यति भन्दा भन्दै पनि तपाईँलाई एउटा कुरा म के भन्छु भने, नेकपा एमालेको एउटा चाहिँ जिम्मेवार कार्यकर्ताको हैसियतले यदि कोही पनि हाम्रा मान्छेहरू नेता कार्यकर्ता समर्थक शुभेच्छुक जो कोही मान्छेहरू सत्ताको आडमा वा चाहिँ वैयक्तिक इन्ट्रेस्टमा वा वैयक्तिक लोभ लालचमा फसेर कुनै पनि बदमाशीका घटनामा संलग्न छन् भने हामी त्यसको कुनै पनि चाहिँ बचाउ गर्दैनौ, गरे हुन्छ. तर एउटा कुरो के हो त भन्दाखेरि, केपी शर्मा ओलीले कार्की आएको कथित प्रतिवेदनका भरमा थुन्ने पछि अदालतले त्यसलाई इन्कार गर्यो, छोडिदियो. विष्णु पौडेललाई अहिले चाहिँ अब एउटा खै उहाँको आदेशमा कसको केस चेयर कसकोमा हस्तान्तरण गरेको भन्ने नाम.
0: विष्णु पौडेललाई त तपाईँ पनि भेटेर आउनुभयो नि त होइन हिरासतमा. विष्णु पौडेलजीको अवस्था के छ अहिले, उहाँमाथि पनि गम्भीर आरोपहरू छन् नि त.
1: होइन, म आफै पनि भेटेर आएँ. विष्णु पौडेल चाहिँ प्रहरी वृत्तमा हुनुहुन्छ पुलचोकमा, उहाँले भन्दै हुनुहुन्थ्यो मैले भनेर त्यो पनि लिखित छैन, केही छैन, प्रमाण छैन, मौखिक मैले आदेश दिएको भरमा चाहिँ कसको सेयर कसलाई हस्तान्तरण गरेको भन्ने अभियोग लागेको छ भनेपछि जे लगाउँदा पनि हुँदो रहेछ. यद्यपि छानबिन होस्, म त अझ के चाहन्छु भने, हिजो हामीलाई भोट बिगार्नका लागि, जनमत बिगार्न, जनतामा नकारात्मक सन्देश फैलाउनका लागि हिजो के गरिएन, तपाईँले सबै सुन्नु भएको छ. गिरिबन्धुदेखि लिएर यति ओम्नीदेखि लिएर सारा स्क्यान्डलहरू मचाएको, ती जम्मै छानबिन हुन्. प्रत्येकमा एमालेका मान्छेहरूले सफाई पाएपछि
0: विष्णु पौडेललाई त नेकपा एमालेमा अग्रवाल भन्दा रहेछन् नि त होइन.
1: त्यो त भन्दा पनि भइगयो नि, मैले
0: भनिहालेँ अग्रवाल विष्णु पौडेल भनेर चर्चा परिचर्चा हुँदो रहेछ क्या पार्टीमा.
1: होइन, भन्छ मान्छेहरूले भन्न त पाइहाल्छ, तर त्यो त प्रमाण पुगोस्, उहाँले चाहिँ गरेको बदमासी देखियो, त्यो त हामीले स्वीकार्छौँ. मैले अघि भनिसकेँ त, तर बिना प्रमाणका तथ्यहीन कुरा गरेर अनुमानका भरमा चाहिँ आरोप लगाउने कुरा, मान्छेलाई लाञ्छित गर्ने कुरा, मिडियामा छाप्ने कुरा, फेसबुकमा लेख्ने कुरा, त्यसका आधारमा मान्छेको चाहिँ कति ठुलो परिवारलाई असर पर्ला, कति ठुलो अन्याय होला, तपाईँ सम्झिनुहोस् त. एउटा हिन्दी फिल्ममा चाहिँ मान्छेलाई चाहिँ अनावश्यक अभियोग लगाइएको हुन्छ मान्छे मारेको, पछि चाहिँ त्यो मान्छे जिउँदै भेटिसकेपछि अनि फेरि पछि गएर त्यो 20 वर्ष जेल बसेर छुटेको मान्छेले मारिदिन्छ, त्यस्तो चाहिँ प्रतिशोधको घटना पनि हुन्छन् कहिले काहीँ. त्यस किसिमका चाहिँ तपाईँको फिल्मको जस्तो चाहिँ घटनाहरू यो नेपालमा चाहिँ नि अहिलेको सरकारले यो हिसाबले प्रतिशोधपूर्ण तरिकाले गरिरहेको छ. यिनीहरूले जम्मा जानेकै के हो भने मान्छेलाई दुःख दिने. अहिले हेर्नुहोस् न सुकुमवासीहरूको हालत के छ, के फरक पर्थ्यो आखिर, यत्रो वर्ष उहाँहरू बस्नु भएकै थियो, 6 महिना पर्खेर सबैको लगत लिएर हिसाब किताब चाहिँ उहाँहरूको जग्गा देशभरि छ कि छैन सम्पूर्ण कुरा खोजेर वैकल्पिक कुनै ल ठिक छ सानै भए पनि त एउटा टहरो बनाएर चाहिँ कुनै ठाउँमा सार्न त सकिन्थ्यो होला नि त. आज म समाचार सुन्दै थिएँ एकजना पासवान थरको व्यक्ति चाहिँ 15 दिनदेखि भौतारिएर डेरा खोज्दै काठमाडौँमा.
0: मैले अहिले कुरा गरेको छु बागमती सभ्यता समितिको चाहिँ अध्यक्षसँग कुरा गरेको छु, डाक्टर आनन्द सिंह भारसँग होइन. उहाँले मलाई भन्नुभएको छ हामीले चाहिँ जति कुराहरू बाहिर आएका छन् त्यस्तो गरेकै छैनौँ, भोगोकै राखेकै छैनौँ, उहाँहरूको सुरक्षामा हामी दिनरात तत्पर छौँ भनेर भन्नुभएको थियो क्या भर्खरै।
1: उहाँले भनेको पत्याउने कि त्यो खान नपाएको मान्छेले भने पत्याउने, उहाँले भने पत्याउने, बालेनले भने पत्याउने कि सुदन गुरुङले भने पत्याउने कि घरबार नभएर त्यहाँ चाहिँ बिरामी भएर बसेको मान्छे पत्याउने, इन्द्रबहादुर राई पत्याउने कि आत्महत्या गर्ने मान्छेहरू पत्याउने कि त्यहाँ बिरामी भएर मरेका मान्छेहरूको दृश्य पत्याउने कि यिनले भने पत्याउने, यस्ता नाटकका कुरा यिनको कतिजेल पत्याइदिने होला। त्यो किसिमले सुकुम्बासी नेपालका नागरिक होइनन्, उनीहरू नेपालको नागरिकता बोकेका नेपालका नागरिक हुन् र नागरिकको आन बस्न बाँच्न पाउने अधिकार हामीले संविधानमा सुनिश्चित गरेका छौँ, कानूनमा सुनिश्चित गरेका छौँ। मान्छेको त्यो बाँच्न पाउने न्यूनतम अधिकार पनि खोसेर अनि ठुला कुरा गर्ने यिनीहरूले केही भएको छैन भनेर भन्ने दुनियाँ मान्छेहरू दिनै पछि रुएर बोलिरहेका छन्, टेलिभिजनमा बोलिरहेका छन्। एउटा चाहिँ एक दुईजना केही मान्छेहरू थिए होलान् हुकुमवासी, त्यहाँ म इन्कार गर्दिन, त्यो पनि त स्क्रिनिङ गरेर चाहिँ उनीहरूलाई तिमीहरू आफ्नो जग्गा फलान ठाउँमा छ तिमीहरूको, कुन ठुलो कुरो थियो, डिजिटल माध्यमबाट तत्काल खोज्न सकिन्थ्यो, तिमीहरूको घर यहाँ छ तिमीहरू त्यहाँ जाऊ भनेर साँच्चीकै सुकुमवासी, साँच्चीकै घरबार विहीन, साँच्चीकै गरिब मान्छेलाई चाहिँ विकल्पको व्यवस्था गरिदिएर चाहिँ अनि तपाईँहरू चाहिँ यहाँ गएर बस्नुहोस् अब भन्दा यो नागरिकलाई के फरक पर्थ्यो भन्नुहोस् त? यति किसिमको गरिब गुरुबारलाई पेल्ने, मान्छेहरूलाई चाहिँ दुःख दिने, नगर प्रहरी लगाएर पहिला मेयर हुँदाखेरि मान्छे कुटेको चाहिँ तपाईँ हामीले झल्झली सम्झेका छौँ, स्टन्टबाजी गर्ने, हल्ला खल्ला गर्ने, गृहमन्त्रीको ताल देखिहाल्नुभयो होला चाहिँ, गाउँ गाउँमा गएर चाहिँ तपाईँको चाहिँ मान्छेहरूलाई केटाकेटी जस्तो चाहिँ घुमिरहेका छन्। यस्तो किसिमको कुन त्यस्तो चिज
0: दुईवटा मोबाइल कब्जामा लिनुभएको छ गृहमन्त्रीजीले,
1: होइन उहाँ आफै चाहिँ मोबाइल कब्जाले हिँड्नुहुन्छ प्रहरीको के काम हो? गृहमन्त्री आफै लौरो लिएर मान्छे कुट्दै हिँड्ने, मोबाइल खोज्दै हिँड्ने,
0: पूर्वाधार मन्त्रीले भन्नुभएको छ अब राम्रोसँग काम गरेनौ भने स्थानीय तहका मात्र होइन प्रदेशका मन्त्रीलाई पनि खुन्छौ भन्नुभएको छ हिजो,
1: म सब सबै खुट्टा खुट्टा बाँचिदिन्छौ मान्छे थुन्छौ, यस्तो किसिमको
0: भट्टराईजी राम्रो काम भएन भने होइन नेता कार्यकर्ताहरू पुरानाका खुट्टा भाँच्नेदेखि लिएर थुन्ने काम गर्दैछ सरकारले।
1: ठिक छ, यदि चाहिँ उहाँहरूसँग त्यो आँट छ, हिम्मत छ भने मैले अघि भनिहालेको छु, गरे भो, खोजबिन गरे भो, छानबिन गरे भो, अध्ययन गरे भो, कारवाही गरे भो, केही भन्नु छैन, तर व्यक्तिगत प्रसुद प्रतिशोधका आधारमा कसैसँग रिस उठेको छ भन्ने आधारमा चाहिँ कुनै तथ्य प्रमाण आधारहरू बेगर चाहिँ उनीहरू जबरजस्ती किसिमले चाहिँ गर्नुहुन्छ भने अहिले रापताप होला चुनाव जितेको, अलि दिनलाई चाहिँ रापतापले काम गर्ला तर सधैँभरि काम गर्दैन भन्ने कुरा हेक्का रास्ता हुन्छ। संसारका कुनै पनि तानासाहरू यस किसिमले चाहिँ पेल्नेहरू टिकेको कुनै रेकर्ड छैन, त्यस कारणले गर्दाखेरि यस्ता तानासाहीहरू ढाल्ने कुरामा पनि जनता त्यत्तिकै तात्नेवाला छन्, यो कुरो चाहिँ यिनीहरूले हेर्का राखुन्। त्यसकारणले गर्दाखेरि चाहिँ म तपाईँको रेडियो मार्फत के कुरा जानकारी गराउन चाहन्छु भने उहाँहरूले आफूले पेश गरेको सम्पत्ति विवरण त्यसको कुनै ट्याक्स तिरेको हुनु नपर्ने, कुनै पान नम्बर चाहिएन, कुनै उहाँहरूको स्रोत चाहिएन, जति पेश गरे पनि भयो, जति छ भने पनि भयो। अस्ति गिटी कुटेर आउनेहरूका पनि तोलाका तोला सुन, त्यसपछि चाहिँ अस्ति भर्खर बाबुले चाहिँ खेती किसानी गरेर पढाएको भन्नेहरूका पनि अरबौंका चाहिँ सम्पत्ति त्यो स्वाभाविक मानिने, अनि अर्कालाई चाहिँ शंका लाग्यो भनेर लगेर थुन्ने, यस किसिमको चाहिँ अपराधजन्य जुन क्रियाकलाप गर्दैछन् त्यसको चाहिँ पछि पाप धुरीबाट कराउँछ भन्छन्, हेर्दै जानु होला त्यो पछि चाहिँ कसै कुन रूपमा प्रकट हुन्छ त्यो आफै यिनीहरूले भोग्छन्।
0: सरकारले चाहिँ भ्रष्टाचार विरूद्ध निर्मम भएर काम गरिरहेको छ होइन, यसमा चाहिँ तपाईँ सन्तुष्ट हुनुहुन्छ?
1: कुनै मामलामा पनि उहाँहरूले भ्रष्टाचार केही कुरोको छानबिन गर्दा पनि तपाईँको राम्रोसँगले तहकिकात गरेर राम्रोसँगले चाहिँ त्यसका प्रमाणहरू खोजेर तथ्यहरू खोजेर अभियोजन गरेर त्यसपछि चाहिँ अदालतमा लगेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि मान्छे पक्रिँदा भयो नि त, तर कसैसँग रिस उठो अथवा चाहिँ कसै कहाँ खेल्नु पर्यो, अलिकति चाहिँ त्यसलाई चाहिँ दुःख दिनु पर्यो, कसैलाई डिप्रेस गर्नु पर्यो वा उहाँहरूलाई डेमोरलाइज गर्नु पर्यो भने च्याप्प पहिला समात्ने अनि आधारहरू खोज्दै हिँड्ने कुरा चाहिँ सुहाउँछ सरकारले, राज्यले त्यति निर्मम हुन सुहाउँछ कोही नागरिकहरूप्रति? रिसुटो होला उहाँहरूलाई, हल्ला आयो होला बजारमा, फलानाले खायो त्यसले सको भन्ने बजार हल्लाका भरमा सरकार चल्न मिल्छ? तथ्य प्रमाण आधारहरू खोज्नु पर्दैन? सरकारका यत्रा निकायहरू छैनन्, अहिले तपाईँले देखिरहनु भएको छ उहाँहरूका सरकारी हरकतहरू क्रियाकलापहरू कसरी अघि बढाएका छन्, सरकारमा बसेका मान्छेहरू यति चाहिँ नालायक हुन मिल्छ, यति हल्का हुन मिल्छ? कम से कम पनि त केही न केही तथ्य प्रमाणहरू आधारहरू खोज्दाखेरि कुन निकायले छेकेको छ? राष्ट्रिय अनुसन्धान विभाग उहाँहरूसँग छ, नेपाल प्रहरी लगाउँदा भयो, अख्तियार छ, अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर 5 घण्टा चाहिँ निर्देशन दिने, हप्काउने, मन परी गाली गर्ने, अश्लील शब्द बोल्ने, त्यसपछि चाहिँ तपाईँको उस्तै पर्दा प्रधानमन्त्रीले 5 वर्ष पनि गरिदिन्छु भनेर गफ लाउने, ए बाबा एक यो जनमत सधैँका लागि ल्याएको हो भन्ने उहाँहरूले छान्नु भएको छ। हिटलर त ढल्या छन्, एकपल्ट आएको भोट चाहिँ यो जिन्दगीभरिका लागि आएको भोटको, यस्तो भोट त अरूले पनि ल्याएका थिए नि। त्यस कारण यस किसिमको दम्भ देखाउनु प्रधानमन्त्रीका लागि, सरकारका लागि कुनै पनि हिसाबले त्यो न्यायचित पनि हुन सक्दैन, त्यो जायज हुन सक्दैन र कसैले पनि त्यसलाई जायज छाड्याउन सक्दैन।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशाल भट्टराईजी नमस्कार।
1: हस्, धन्यवाद।
0: उहाँहरू नेकपा एमालेका नेता विशाल भट्टराईले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: लस्त है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
5: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद, साधारण लेखा समितिका सभापति भरत खड्का हुनुहुन्छ। भरतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ।
0: अहिलेको अवस्थामा सरकार निर्मम भएर भ्रष्टाचार विरूद्ध काम गरिरहेको छ, संसदमा हुनुहुन्छ, यहाँ सदनमा हुनुहुन्छ, प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई 100 दिनको उपलक्ष्यमा कति नम्बर दिनुहुन्छ आज?
6: अब यो 100 दिनको उपलक्ष्यमा कति नम्बर दिने भन्दा पनि 100 दिनमा नै सबै कुरा मूल्याङ्कन गर्ने अवस्था आउँदैन। तर सरकारले 98 बुदाको कुरा गरिरहेको छ, अब त्यो कुरा त जनमानसमा त्यो अब आइसकेका हुनाले त्यसको समीक्षा त भइराखेकै छ। तर मेरो अलि फरक दृष्टिकोण के हो भने, 100 दिनमा धेरै कुराहरू अहिले मूल्याङ्कनै गरिसक्ने बेला भएको छैन। जहाँसम्म तपाईँले भन्नुभयो,
0: नम्बर
6: भन्ने कुरो अहिले नम्बर अहिले नम्बर दिने बेला पनि भएको छैन।
0: 100मा कति? 80?
6: हजुर,
0: 100मा 80?
6: नाइन त अहिले नम्बरै दिने पनि बेला भएको छैन, मैले भनिहालेँ। अहिले धेरै कुराहरूको अहिले त्यसको मूल्याङ्कनै गर्न सक्ने अवस्था छैन। जहाँसम्म तपाईँले भ्रष्टाचार सम्बन्धीको कुरा गर्नुभयो, भ्रष्टाचार निवारण गर्नुपर्ने कुरामा कसैको दुई मत छैन, त्यसमा हाम्रो सबैको साथ र सहयोग र सहकार्य हुन्छ। यो देशमा सबैभन्दा ठूलो भ्रष्टाचार नै एउटा जड हो, तर त्यो विधि र कानून सम्मत तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले त्यसलाई विधि प्रक्रिया कानूनकै आधारमा ती कुराहरूलाई निरूपण गर्नुपर्छ। किनभने
0: भुटानी शरणार्थी प्रकरणमा पनि त तपाईँकै पार्टीका शीर्ष नेताहरू पूर्व गृहमन्त्री बालकृष्ण खाँडहरू त दोषी करार हुनुभयो नि त, होइन?
6: होइन, एउटा कुरो के हो भन्दाखेरि, जसले गल्ती गर्छ कानूनको हिसाबमा त्यो दोषी पनि हुन्छ, उसलाई दण्ड पनि हुन्छ, जोसुकै मान्छे भए पनि। त्योसँग हाम्रो कुनै कुरा छैन। हामीले के भनेका छौँ कंग्रेसले भने, विधिसम्मत तरिकाले यो काम अगाडि बढाउनुहोस्। जो पनि पढ्न सक्छ, जसले गलत गर्छ त्यो त पढ्छ, त्यसरी यसलाई विधि प्रक्रिया र कानून बमोजिम नै बढाउनुहोस्। पूर्वाग्रहको हिसाबमा कसैलाई कुनै हिसाबमा दुःख दिने काम मात्र नगरौं, किनभने नेपालको संविधानमा यो कुरा व्यवस्था छ कि कानूनी प्रोसेस छ, यसका अङ्ग प्रत्यङ्गहरू छन्, तिनीहरूले स्वच्छ तरिकाले काम गर्ने वातावरण पनि पाउनुपर्छ। अब भ्रष्टाचारलाई उन्मूलन गर्ने कुराहरूमा केही दुई मत छैन, यो विधिसम्म तरिकाले अगाडि बढाउनु पर्छ।
0: होइन, अब अहिलेको अवस्थामा सरकार चाहिँ को बाटो त्यसको ट्र्याक होइन, शासकीय सुधारका 100 बुदाहरूमा नजिकबाट हेर्दाखेरि सही बाटो समाइरहेको छ सरकार?
6: मलाई के लाग्छ भन्दाखेरि अब सामाजिक सञ्जालमा त धेरै कुरा आएका छन् शासकीय सुधारदेखि सबै कुराहरू, त्यसको प्रत्यक्ष प्रभाव जनताले कसो अनुभूति गरेका छन् भन्ने कुराहरू वस्तुगत रूपमा जनता कुरा गर्नका लागि यी पार्टी आएका हुन्, दल आएका हुन्, त्यसैले सबैलाई सम्मानपूर्वक व्यवस्थापन गरौं, कानूनी राज्यको अवधारणालाई यसलाई स्थापित गरौं, सुशासन स्थापित गरौं र एउटा सिस्टम प्रधान हो भन्ने किसिमलाई अगाडि बढाऊ र सरकारमा जुनसुकै पार्टीको मान्छे बस्दा पनि त्यो हाम्रो अभिभावक हो भन्ने खालले हरेक मान्छेहरूले त्यसलाई महसुस गर्ने किसिमले हाम्रा व्यवहार हाम्रा कार्यशैली हुनुपर्छ। अब यो सत्ताको महत्मा पावरले मैले जे पनि बोल्नुपर्ने, सबै कुछ म हुँ, संविधानमै हुँ, कानूनमै हुँ, मैले बोलेको कुरो अन्तिम हो भन्ने जस्तो जुन आडम्बरी छ त्यो कुराले यो सिस्टमलाई यो संविधानलाई सघाउ पुर्याउँदैन, यसको दीर्घकालीन ठूलो असर पुग्छ, त्यसले आफूलाई खान्छ भोलि। त्यसैले हामीले खोजेको के हो भन्दाखेरि सुशासन हो, न्याय हो, शान्ति हो, आर्थिक प्रगति हो, यसतर्फ सबै दललाई साथमा लिएर सरकारले राज्यका सबै अङ्गलाई सबै संयन्त्रलाई एउटा विश्वासमा लिएर यिनलाई सही ढंगले समन्वय गरेर व्यवस्थापन गर्यो भने हामी कमसेकम हाम्रो उद्देश्य पूरा हुन सक्छ, हामी सुशासन दिन सक्छौ, आर्थिक प्रगतितिर अगाडि बढाउन सक्छौ, राष्ट्रियतालाई दरिलो बनाउन सक्छौ, जनताको कन्फिडेन्स राज्यका प्रति बढ्दै जान्छ, योतिर सरकारको ध्यान जानुपर्छ। प्रेमजी तपाईँलाई पनि धन्यवाद, कहिलेकाहीँ मेरो पनि विचार लिनुहुन्छ, त्यसको लागि तपाईँ र तपाईँको टिमलाई हार्दिक धन्यवाद। जय नेपाल।
0: हस्त, नमस्कार। उहाँ साधारण लेखा समितिका सभापति एवं नेपाली कंग्रेसका सांसद भरतकोटका आदरणीय श्रोता, यतिखेर सरकारले मौद्रिक नीति ल्याएको छ, मौद्रिक नीति खुकुलो गरी आएको छ, मौद्रिक नीतिले राष्ट्र बैंकलाई खुकुलो हुने गरी काम गर्नका निम्ति सहज गराएको भन्ने विषय पनि आएको छ। नागरिक र व्यवसायका लागि राहतका घोषणा छन्। कर्जा विस्तार गर्न कालो सूचीमा सहुलियतदेखि कर्जा पुनर्स्थापनासम्मका योजनाहरू ल्याइएका छन्। मौद्रिक नीति कस्तो आयो त? अर्थविद डाक्टर दिलनाथ दंगाल यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दिलनाथजी नमस्कार, स्वागत छ नेपाली भाषामा यहाँलाई।
7: हजुर हजुर, फेमजी नमस्ते नमस्ते।
0: डाक्टर साहब, मौद्रिक नीति कस्तो आयो? यसले चाहिँ जनतामा राहत ल्याउँछ, जनताहरू खुसी छन्, मौद्रिक नीति आइसके पछाडि लचिलो आयो?
7: यस्तो छ, यो धेरै वर्षपछि अर्थमन्त्री र गभर्नरको दिशा एउटै भएको तरिकाको चाहिँ बजेट, के अरे यो बजेट र अहिलेको यो मौद्रिक नीति आएको देखिन्छ होइन। यो चाहिँ कस्तो हुन्छ भने नीतिगत रूपमा यिनीहरू जहिले पनि दुईटा दिशातिर जान्छन्। एउटाले चाहिँ के गरिरहेको हुन्छ भने सकेसम्म खुकुलो तरिकाले अर्थतन्त्रलाई बढाउनको लागि धेरैभन्दा धेरै खर्च गर्न चाहिरहेको हुन्छ सरकारले चाहिँ होइन, तर त्यसलाई चाहिँ धेरै पैसा छैन है, धेरै खर्च गर्दाखेरि अनावश्यक खर्चहरू छ, मूल्य वृद्धि हुन्छ भन्ने ढङ्गले राष्ट्र ब्याङ्कले कन्ट्रोल गर्नुपर्नेमा अहिले चाहिँ दुईजना मिलेर सँगसँगै एउटै दिशातिर गएको, एउटाले अर्कालाई चेक एन्ड ब्यालेन्स नगरेको अवस्था छ, पहिलो कुरा। दोस्रो कुरा, ठिक छ, अब यता जुन अर्थ मन्त्रालय अथवा नेपाल सरकारको कुरा गर्नुपर्दा चाहिँ अब सरकार चाहिँ तपाईँको जहिले पनि चुनावबाट लडेर आए जस्तो गर्ने, कसरी चुनाव लड्नुपर्ने जस्तो गर्ने पनि हुनसक्छ। त्यो अवस्थामा उसले त अलिकति धेरै आर्थिक वृद्धि, 7% आर्थिक वृद्धिको परिकल्पना गरेर जनतालाई धेरै गर्न खोजेको देखाउनु पर्ने, तर राष्ट्र ब्याङ्कमा त 2-4 विज्ञहरू हुन्छन् भन्ने सुनेको थिएँ मैले। कमसेकम अहिलेको तपाईँको 4 खर्बको पुँजीगत खर्च, त्यसमा पनि 35% भन्दा यो सरकारले गर्न सकेको छैन। 7% आर्थिक वृद्धि हासिल गर्ने गरिकनको लिएर आउँदा यो आफैमा मलाई चाहिँ कुनै विज्ञहरूले भन्ने भाषा जस्तो लाग्दैन, त्यसले गर्दा यो सम्भवै छैन 7% आर्थिक वृद्धि दर होइन। अब मूल्य वृद्धिलाई 5.5% राख्ने भनेर भनेको छ, तपाईँको अहिले बजारमा जानुभयो भने हामीले प्रयोग गर्ने घरायसी वस्तुहरू अधिकांश वस्तुको चाहिँ 50-60% मूल्य वृद्धि भएको छ। तपाईँ चाहिँ खाद्यान्नमै जानुहोस्, तपाईँ केरा लगायतका फलफुल तरकारीहरूमा जानुभयो भने अनि उसले 5.5 मूल्य वृद्धिलाई कन्ट्रोल कसरी गर्न सक्छ? मलाई त्यो पनि त्यो सम्भव छैन। एउटा अर्को कुरा चाहिँ एउटा नयाँ कुरा के लिएर
0: आयो भने 11% कर्जा विस्तारको लक्ष्य पनि लिएछ होइन, चेक अनादरको कालो सूचीमा पनि सहुलियत दिने भनेको छ, कर्जा पुनर्स्थापन निर्देशिका ल्याउने पनि भन्यो, बैंकहरूलाई विदेशी ऋण पत्रमा लगानीको अवसर पनि ल्यायो। यो अलिकति राम्रो छ नि त।
7: हो, यो तेस्रो जुन तपाईँले भन्नुभयो यो नयाँ कुरा आएको छ, यसले चाहिँ अब अहिले जुन हाम्रोमा 34 अर्ब बराबरको विदेशी मुद्रा थुप्रेर बसेको छ, यो चाहिँ ब्याङ्क वाणिज्य ब्याङ्कहरूले अब विदेशी सेयरहरूमा लगानी गर्न चाहँदा गर्न सक्ने भए प्रोत्साहन गरेको देखिन्छ, र त्यो बापतमा चाहिँ अब नेपालमा विदेशी मुद्रा बेच्नुपर्ने हुन्छ। विदेशी मुद्रा चाहिँ तपाईँ त्यसरी विदेशी मुद्रा किन्नुपर्छ राष्ट्र ब्याङ्कले किन्दा अथवा वाणिज्य ब्याङ्कहरूले किन्दाखेरि चाहिँ जनतामा धेरै पैसा जान्छ र त्यसले नराम्रा कुराहरू ल्याउन सक्छ भनेर तत्कालै उसले चाहिँ त्यो पैसालाई चाहिँ फेरि राष्ट्र ब्याङ्कसँगै जाने जुन नीति लिएर आएको छ त्यो आफैमा एउटा सकारात्मक जस्तो चाहिँ देखिन्छ। अब त कति कार्यान्वयन गर्न सक्छ भन्न सकिँदैन। अब 11% कर्जा प्रवाह भनेर भनिएको छ, तपाईँ अहिले चाहिँ व्यापारीहरूमा जुन देखिएको त्रास छ, त्रासले गर्दाखेरि व्यापारीहरू अहिले यतिका धेरै पैसा हुँदाखेरि पनि बजारमा लगानी गर्न चाहिरहेको अवस्था छैन, र उनीहरूले 11 गरौँ कि 15 गरौँ, मलाई यो वातावरण नमिलाइ, लगानी गर्ने वातावरण नमिलाइकन त्रासको वातावरणबाट चाहिँ व्यापारीहरूलाई अथवा निजी क्षेत्रलाई ननिकालिकन कर्जा प्रवाहको लक्ष्य जतिसुकै राख्यो भने कर्जा लिनेले लिँदैन भने तपाईँ के गर्नुहुन्छ? अहिले नै तपाईँले हेर्नुभयो भने बजारमा हेर्नु न, कर्जा यति धेरै छ, राष्ट्र ब्याङ्कले पैसा खिचेको खिचेछ तर लगानी भएको छैन, त्यसले गर्दा त्यो 11% पनि मैले चाहिँ वातावरण नमिलाइ खासै तुक देख्दिनँ। र समग्रमा मलाई लाग्छ यो मोनिटरी पोलिसी जतिसुकै खुकुलो गरेर ल्याए पनि मलाई लाग्छ यसको 15-20%, 25% भन्दा कार्यान्वयन हुने अवस्था म देख्दिनँ। किनभने पहिलो कुरो बजेटबाटै समस्या भएर आएको छ। अर्को तपाईँलाई महत्त्वपूर्ण कुरा भन्यो, जबसम्म चाहिँ मानव अधिकार आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुँदैन तबसम्म जनतामा कुनै पनि आशा जाग्दैन, त्यसले गर्दाखेरि यी मोनिटरी पोलिसीमा देखाइने कुरा, बजेटमा देखाइने कुरा यी त बेतुका कुरा हो।
0: अनि एउटा कुरा डाक्टर साहब, अब यो शेयर बजारमा पनि धितो कर्जामा पनि त अलिकति खुक्लो भएको छ नि त सरकार, होइन? दोस्रो बजारमा चलाउने सम्भावना हो अब?
7: हो, झट्ट हेर्दाखेरि त्यो देखिन्छ र खुकुलो हुनु पनि पर्छ अहिले, किनभने सरकार बनेदेखि नै शेयर बजारको लगानीको अवस्था चाहिँ कमजोर कमजोर हुँदै गएको बेलामा त्यो राम्रो देखिन्छ, तर अघि मैले भनेको जस्तो निजी क्षेत्र आफै त्रासमा हुने र जनतासँग चाहिँ त्यो पैसा लिएर किन्ने अवस्था, शेयर किन्ने अवस्था नभएको कारणले गर्दाखेरि यो पनि मलाई त्यति धेरै कारणहीन हुन्छ जस्तो लागेको छैन। किन शेयर बजार पैसा नभएर वा ब्याज दर बढी भएको कारणले शेयर बजार खस्केको हुँदै होइन, अहिले तपाईँ ब्याज दर पनि एकदम सस्तोमा
0: भरोसा थिएन नि त नागरिकको, होइन? धेरै बिचौलियाहरू थिए, त्यहाँ बिचौलियाहरू त एकपछि अर्को चाहिँ करेक्सन हुँदै हुँदै जाँदाखेरि त नागरिक
7: होइन। मैले अहिले तपाईँलाई भने नि अहिले जुन यो त्रासकै वातावरण जुन छ त्यो त्रासको वातावरण नै रहिरहने हो, निजी क्षेत्र त्रासमा रहिरहने हो र मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने तपाईँ शेयर बजार भन्नुहोस्, निजी क्षेत्र भन्नुहोस्, सरकारी क्षेत्र भन्नुहोस्, जनता भन्नुहोस्, कर्मचारी भन्नुहोस्, त्यो कुनैमा पनि कुनै किसिमको आश आउन सक्दैन। त्रास आउन सक्छ, त्रासले केही समयसम्म अहिले कर्मचारीले जुन काम गरिरहेका छन् त्यो गर्न सक्छन्, त्यो अर्कै कुरा हो। त्रासले त प्रचण्ड सरकार आउँदा पनि र तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिँदाखेरि पनि त्रासले त काम केही 3-4 महिना त गरेकै थिए, होइन? त्यसको त म खासै चुक देख्दिनँ।
0: तर अहिले चाहिँ अब मौद्रिक नीतिले चाहिँ यो बजेटलाई कार्यान्वयन गर्न सघाउ गर्छ?
7: यस्तो छ, मौद्रिक नीति भनेको बजेटलाई कार्यान्वयन गर्न सजिलो बनाउनको लागि नै ल्याउने नीति हो, सहयोगी नीति हो। त्यो सरकारको नीति बजेट भयो भने यो राष्ट्र ब्याङ्कको नीति चाहिँ तपाईँको मौद्रिक नीति हुन्छ। अब यसले कोसिस त गर्ला गरेको पनि देखिन्छ, मैले अघि एक दुईवटा बुधाहरू भने, तर यो खासै मैले अघि भनेको कुरा सुधार नभइकन यस्ता नीतिहरूले खासै त्यति धेरै अगाडि लैजान्छन् अहिलेको अवस्थामा भन्ने मलाई खासै लाग्दैन।
0: हस्, डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। नमस्कार। डाक्टर दिला दंगाल हुनुहुन्थ्यो अर्थवेद, उहाँसँग चाहिँ मौद्रिक नीतिका विषयमा कुराकानी गर्यौं। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
8: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरिबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ, हामी कहाँ विभिन्न

0: स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
0: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
0: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861705544।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

सुन साथी हो, आज हामी एक अर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र भन्ने साथ

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिङ प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहिने रोमा स्टेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम स्टेगो है रोमा।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगी त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर अनि मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन

0: बनाए भ्याई अब ग्रिल यूपीबीसी अल्युमिनियम को झाल ढोका फिटिंग गर्न पो झ्याल छ त
1: भइरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीबीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98 43 097 437 र 010 590 093 सम्पर्क गर्नु होला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन B12,
0: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975447।
11: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
12: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
11: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
12: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
11: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई। यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
12: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएसी किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
11: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
12: ओ मेज्यू नमस्कार है।
13: नमस्कार नमस्कार मेज्यू नमस्कार।
12: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
13: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
12: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
13: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
12: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
13: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
12: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
13: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आकाश भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एमाले सांसदको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक स्थगित, सभामुखको नियतमा प्रश्न उठाउँदा रासोपाको प्रतिवाद।
0: प्रधानमन्त्री शाहले पहिलो पटक निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्दै 16 खर्बको राजस्व उठाउने गरी लाग्न भन्सार र राजस्वका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन।
1: 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, काठमाडौँ उपत्यकामा यथावत काभ्रेमा थप फैलिँदै।
0: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाफ दिने तेहरानको प्रतिक्रिया।
1: र फिफा विश्वकप 2026

0: को क्वार्टर फाइनल समीकरण पूरा
1: मार्बल को पाइप जलान गरेको घरले पनि के भन्नु पर्छ एकदम ठीक छ कुरा मिला
2: ओ मन्दै नमस्कार
3: अनि घर सर बेच्न छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन जाउ न
3: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: जीवन
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
6: समाचार अब विस्तारमा प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति विवादमा परेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ आकस्मिक समयमा बोल्ने क्रम शुरू हुँदै गर्दा राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो विपक्षी दलहरूले सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति सच्याउन सभामुखले रूलिंग गर्नुपर्ने माग राख्दै आएका छन् राईले यही विरोधलाई निरन्तरता दिँदै सभामुखले आफूहरूको माग नसुनेको अर्थमा यो प्रश्न गर्नुभएको थियो लगत्तै सभामुख अरियालले राईले मर्यादा उल्लंघन गरेको भन्दै अगाडि नदिने भन्दै माइक काट्नु भएको थियो त्यसपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए यता राईको अभिव्यक्तिमा रासोपाले प्रतिवाद गरेको थियो सांसद ज्वाला संग्रौलाले सभामुखको आचरण विरूद्ध आएको प्रस्ताव बाहेक सभामुखको आलोचना गर्न नपाउने नियमावलीको व्यवस्था सम्झाउनुभयो राईको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नभए संसदमा कस्ता सांसदहरू आएका रहेछन् भनेर भावी पुस्तालाई देखाउन भए पनि रेकर्डमा राख्न माग गर्नुभयो त्यसपछि अरियालले फेरि राईलाई समय दिनुभएको थियो तर विषयमा प्रवेश गर्न आग्रह गर्दा समेत पुरानै शैली दोहोर्याउँदै यस्तै शैलीले पाँच वर्ष सभामुख नटिक्ने अभिव्यक्ति दिएपछि आक्रोशित बन्नुभएका सभामुख अरियालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको तर 15 मिनट समय बितिसक्दा पनि बैठक शुरू हुन सकेको छैन आजको बैठकमा महाधिवक्ताको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सहित विधेयकहरू प्रस्तुत हुने कार्यसूची छ
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा केही बेरपछि बैठक शुरू हुँदैछ छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी हुनेछन् नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय आर्थिक गतिविधि र व्यावसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदान प्रदान हुने कार्यक्रम रहेको छ निजी क्षेत्रका प्रतिनिधिले आगामी आर्थिक नीति तथा कार्य व्यावसायिक वातावरण सुधारका विषयमा सरकारसँग संवाद आवश्यक रहेको बताउँदै आएका थिए सोही सन्दर्भमा प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई छलफलको लागि आमन्त्रण गर्नुभएको हो व्यवसायीहरूसँग प्रधानमन्त्रीको यो पहिलो छलफल हो यो बीचमा केही व्यवसायमाथि अनावश्यक धरपकड भएको भन्दै निजी क्षेत्र सरकारसँग रुष्ट छ यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अभिव्यक्ति र उहाँको सचिवालय मार्फत भइरहेका धाक धम्की प्रति समेत व्यवसायीहरू चिन्तित देखिएका छन्
6: अर्थमन्त्री डाक्टर सोनी मुवाग्ले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ सरकारको राजस्व लक्ष्य 16 खर्ब रूपियाँ रहेको भन्दै त्यसलाई जसरी पनि भेट्टाउन उहाँले निर्देशन दिनुभएको हो सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाउनुभएका सहसचिव प्रेम प्रसाद आचार्यलाई मन्त्रालयमा भेट्दै उहाँले विशेष निर्देशन दिनुभएको हो चुहावट रोक्ने स्वैच्छिक कर दाखिला बढ़ाउने र कर तिर्न प्रोत्साहन गर्ने गतिविधिले राजस्व संकलन बढ़न सक्ने उहाँको भनाइ छ
0: देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ पशु सेवा विभागका अनुसार झापा मोरङ सुनसरी महोत्तरी बारा चितौन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ यद्यपि काठमाण्ड उपत्यका र काभ्रे पलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो उहाँका अनुसार काठमाण्ड ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे पलाञ्चोकमा भने तीव्र गतिमा फैलिरहेको छ विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रण निर्माणको लागि हालसम्म देशभर 7,54,500 पक्षी 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पक्षी 1,79,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ। सोही आधारमा संक्रमण क्षेत्रका पक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए नभएको रुजू गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिइसकेको अवस्थामा सिराहाको करजनहा नगरपालिका 4 स्थित मिर्चियाबन्दी पुर सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। खान तलाशीका क्रममा उनको साथबाट घुसको 12,000 र स्रोत नखुलेको थप 1,33,120 रूपियाँ गरी जम्मा 1,45,120 रूपियाँ बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेपानेले जानकारी दिनुभयो।
0: पटक पटक विद्युत अवरूद्ध हुने समस्या देखिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानको लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनसाथ समाधानको लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। मनसूनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरूपण गरी विद्युत सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको दावी गरेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र 1151 सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
6: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। 25 जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिए दारा काटेर छोटो बनाइने भएको छ। 2 वर्ष अघि पनि त्यस हात्तीको दारा काटिएको थियो। उक्त हात्तीलाई बेहोस बनाई दारा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनले जानकारी दिनुभएको छ। यो हात्तीले गत शनिबार राति एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। उक्त घटना सहित 25 जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पूर्जा पुनले बताउनुभयो। उहाँका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ। हात्तीले मेगौलीको गोलाघाट स्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय 2 घरको अन्न खाएको थियो। अहिले टोली तयारी अवस्थामा रहेको र भेटिन साथ डाट गरी दारा काट्ने र नयाँ रेडियो कलर लगाउने काम हुनेछ। यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो। उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउनु सहज हुनेछ। गत शनिबार राति ध्रुवे हात्तीले भरतपुर महानगरपालिका 30 मा 21 वर्षीय आशिका बोटे र 4 वर्षीय उहाँको छोरा भरत बोटेको ज्यान लिएको थियो।
6: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा 3 वटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्ट कमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही घोषणा गरिएको बताएको छ। अमेरिकी हमलाबाट इरानको क्युसम टापु, बन्दर अब्बास र सिरिक शहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटमा केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उपपरराष्ट्रमन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कोतर्फ अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो आक्रामक व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्ध विरामको उल्लंघन गरेको दावी गरेको छ। खाड़ी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुज्रिरहेका तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै इरानको कड़ा निन्दा गरेका छन्। गत महिना भएको 14 बुधे सम्झौताले दुई देशबीचको युद्ध विराम लम्ब्याएको थियो।
0: र अब खेल समाचार। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग खेल्नेछ। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समय अनुसार शुक्रबार राति 2:15 शुरू हुनेछ। शनिबार राति 12:45 स्पेन र पोर्चुगल बीचको खेल हुनेछ। त्यसपछि आइतबार राति 2:45 नर्वे र इंग्ल्याण्ड तथा आइतबार बिहान 6:45 अर्जेन्टिना र स्विट्जरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको दुई खेलका विजेताले जुलाई 20 राति 12:45 फाइनल खेल्नेछन्।
6: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: एमाले सांसदको विवादस्पद अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक स्थगित, सभामुखको नियतमा प्रश्न उठाउँदा रासोपाको प्रतिवाद।
6: प्रधानमन्त्री शाहले पहिलो पटक निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्दै 16 अर्बको राजस्व उठाउने गरी लाग्न भन्सार, राजस्वका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन।
0: सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, काठमाडौँ उपत्यकामा यथावत, काभ्रेमा थप फैलिँदै।
6: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाब दिने तेहरानको प्रतिक्रिया।
0: र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 98-60-24-58-43
6: स्थान धादिङ।

0: नेलवा सिंहबै सुर सिंगजेपलमुबा होले सिंहबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगे होई रोमा हुजुरिमी टीम फिटिंग सिंहबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा नमुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
3: दादा म टाढो स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98-510-63-802 98-510-63-802
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: के तपाईँलाई दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-520-542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जान कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
9: आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
9: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
9: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने,
9: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851068802 9851068802।
0: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एक
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।

0: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, गरगहना बनाउने जिम्मा पनि मा आफैलाई दिएको छ। होइन, भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
1: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
1: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका दिन, 20 बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक, नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ 98-512-40-934।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घर आएसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: गरीब परिवार की छोरी र म धनी परिवार को छोरा हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुण्डा लाएर सुरक्षालाई कुट्न लगाए त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ
1: यो माया भन्ने चिज यस्तै रहेछ यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई माया

मन मान्यो कि भेटे तिमलाई हो रोकै परन जान्थ्यौ।

0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
1: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
9: 98-61-97-65-47।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा,
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 9741031429।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: मैले गहना लिएर थिएँ,
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
2: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
2: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
4: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
12: 98 61 97 65 47।
13: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
16: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
17: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
16: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
17: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
16: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्से बजारको लागि 010-40-31-16 र नुबिसे बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
18: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन भइसक्दा पनि संसदमा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री। सभामुखबाट पनि भएन रूलिङ। संविधानको आधारभूत विषयलाई तलमाथि गर्न खोजे स्वीकार्य नहुने एमालेको चेतावनी। प्रधानमन्त्रीद्वारा व्यवसाय संघ उच्चस्तरीय छलफल। निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राखेर आर्थिक समृद्धि हासिल गर्ने उद्घोष। छलफलमा निजी क्षेत्रका तीनवटै ठूला संगठनका नेतृत्वको उपस्थिति। मुलुकभर स्वच्छ खाने पानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन। मेलम्ची मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी। इरानमाथि अमेरिकाको भीषण हवाई आक्रमण। बहराइनमा इमर्जेन्सी साइरन बज्यो। एक महिनामा 76,000 बढ़ी अफगान शरणार्थी स्वदेश फर्किए। र फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनलको समीकरण पूरा। अन्तिम 8 खेलहरू शुक्रबारदेखि हुने। 4 वर्षपछि घरेलु मैदानमा वेस्ट इण्डिजको ऐतिहासिक जीत।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ, काठमाडौँ।
2: तपाईं हाम्रो घर आँगनको बैंक।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा जवाब दिन गइनन् प्रधानमन्त्री सम्बन्धी खबरबाट। प्रधानमन्त्री बालेन्द्र शाह बालनको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो, तर अझैसम्म पनि आफ्नो अभिव्यक्ति उप उठेको प्रश्नको जवाब संसदमै दिन तयार हुनुभएको छैन। गत 17 जेठमा प्रधानमन्त्री बालनले प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा उहाँले भन्नुभएको थियो, तपाईहरूलाई एउटा कुरा असम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाए, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा थुप्रै ठाउँमा बिचेको रहेछ। प्रधानमन्त्री बालनको यस्तो अभिव्यक्तिपछि विपक्षीले लगातार विरोध गर्दै आएका छन्। यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ। नेकपा एमालेका सांसद राजेन्द्र राईले यो विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ। सांसद राई अगाडि कंग्रेसकी सांसद प्रमिला कुमारी गच्छेदार बोल्नु भएको थियो। उहाँले भारतसँगको सीमा समस्या देशको सार्वभौमिकतासँग जोड़िएको अत्यन्तै संवेदनशील विषय भएको भन्दै भन्नुभयो। प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सार्वजनिक भएकै दिनदेखि विपक्षी दलले यो सदनमा लगातार जवाब मागिरहेका छन्। विपक्षीले हप्तौंदेखि ढोका ढकढकाउँदा पनि प्रधानमन्त्रीज्यू संसदलाई ब्लक गरेर बस्नु भएको छ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले आलो काँचो ढंगले संविधान संशोधनको विषय अगाडि सारेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संविधान संशोधनको विपक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नयाँ सरकार बनेसँगै राजनैतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता खस्खदो अवस्थामा रहेको उहाँको भनाइ छ। संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समिति बैठकमा सभापति आशिष गजरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी 15 दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजरेलले 70 वटै जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा ठोस र स्पष्ट जवाब माग गर्नु भएको छ। यसै गरी खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानीको क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तन शुरू गरेको बताउनुभयो। यही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद राजनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका वासिन्दाले पानी नपाए काठमाण्डुतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभयो। पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय वासिन्दा काकाकुल हुनु परेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो। सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरी जल तथा गोकर्णेश्वरका वासिन्दाले पानी उपभोग गर्न नपाएको गुनासो गर्नुभएको छ। खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलोमत रहेको आरोप लगाउँदै उहाँले सर्वसाधारणले शास्ति भोग्नु परेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई। नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मुलुकको शिथिल अर्थतन्त्रलाई उकास्न र निजी क्षेत्रको खस्किएको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग औपचारिक छलफल गर्दै प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर सरकार अघि बढ़ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार निजी क्षेत्र बीचको सहकारीका विषयमा सघन छलफल भएको थियो। नक्खु कारागारबाट फरार लागो औषध अफिम मुद्दाका कैदी पक्राउ परेका छन्। जेजे आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका लागो औषध अफिम मुद्दामा 20 वर्ष कैद सजाय भुक्तान गरिरहेका प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका 6 ज्यामिरे बस्ने 39 वर्षीय सुकलाल वाइबा रहेका छन्। फरार रहेका उनलाई खोजतलाशका क्रममा मकवानपुरको बकैया गाउँपालिका 4 जुरेली बजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका वाइबालाई आवश्यक कानूनी कार्यवाही लागि भीमफेदी कारागार पठाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।

back as bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेश का खबर। अमेरिका र इरान बीच को ताजा सैन्य टकरावले पश्चिम एशिया में सुरक्षा संकट फेरि एकपटक गइरहेको छ। नया सैन्य कार्यवाहीले दुई देश बीच भएको युद्ध विरामलाई कमजोर नबनाए इस क्षेत्र में शांति स्थापना का लागि भइरहेका प्रयासमाथि पनि गंभीर प्रश्न खड़ा गरिदिएको विश्लेषण गरिएको छ। यसैबीच अमेरिकाले इरानमाथि भीषण हवाई आक्रमण गरेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध पुराए महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिइएको छ। यता गत जून महिनामा करिब 76,000 बढ़ी अफगान शरणार्थी छिमेकी मुलुक ईरान र पाकिस्तानबाट आफ्नो मातृभूमि में फर्किएको अर्को विदेशको खबर छ। अफगान सरकार का उपप्रवक्ता अमदुल्ला फितरले एक महीनामा 76,181 जना अफगान नागरिक स्वदेश फर्किएको बताएका हुन्। अब खेलकूद। फिफा विश्वकप फुटबल 2026 को क्वार्टर फाइनल में पुग्ने आठै टोली को टुंगो लगे। आज बिहान भएको अंतिम खेल में कोलम्बियालाई पेनाल्टी सुट आउट में 4-3 ले हराउँदै स्विजरल्याण्ड अंतिम आठ में पुगेपछि समीकरण पूरा भएको हो। अब सेमी फाइनल प्रवेश का लागि फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। अंतिम 16 को खेल में अर्जेन्टिनाले इजिप्टलाई 3-2 ले हराउँदै क्वार्टर फाइनल यात्रा तय गरेको हो। खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होमास हसनले रेफ्री र भीएआर को निर्णय प्रति असन्तुष्टि जनाएका छन्। क्वार्टर फाइनल का खेल असार 26 गते शुरू होने र पहिलो खेल फ्रान्स र मोरक्को बीच होने। यता वेस्ट इण्डीजले श्रीलंका विरूद्व को दुई टेस्ट खेल को घरेलू श्रृंखला 1-0 ले जितेको छ। यो जीतसंगे वेस्ट इण्डीजले 4 वर्ष पछि आफ्नो घरेलू मैदान में पहिलो पटक कुनै टेस्ट श्रृंखला जित्न सफल भएको हो। यसअघि भएको श्रृंखला को पहिलो खेल वेस्ट इण्डीजले 1 इनिंग र 217 रन को भारी अन्तरले जितेको थियो, जसका कारण अन्तिम खेल बराबरीमा सके पनि उपाधि घरेलू टोलीकै पल्टामा पुगेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रश्न उठेको 39 दिन बैसक्दा पनि संसदमा जवाब दिन तयार भएनन् प्रधानमन्त्री। सभामुखबाट पनि भएन रूलिङ। संविधानको आधारभूत विषयलाई तलमाथि गर्न खोजे स्वीकार्य नहुने एमालेको चेतावनी। प्रधानमन्त्रीद्वारा व्यवसायसँग उच्चस्तरीय छलफल, निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राखेर आर्थिक समृद्धि हासिल गर्ने उद्घोष। छलफलमा निजी क्षेत्रका तीनवटै ठूला संगठनका नेतृत्वको उपस्थिति। मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन। मेलम्ची मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँ तर्फको आपूर्ति ठप्प पार्ने चेतावनी। इरानमाथि अमेरिकाको भीषण हवाई आक्रमण। बहराइनमा इमर्जेन्सी साइरन बज्यो। एक महिनामा 76,000 बढ़ी अफगान शरणार्थी स्वदेश फर्किए। र फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनलको समीकरण पूरा। अन्तिम आठका खेलहरू शुक्रबारदेखि हुने। 4 वर्षपछि घरेलू मैदानमा वेस्ट इण्डिजको ऐतिहासिक जीत। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।
0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू। म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 मा फोन गरेर जानुस् है।
4: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 चागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98 510 63 802 98 510 63 802।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 98 60 24 58 43।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 44 62 86 16 र 98 10 32 37 54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा, म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट छगर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
4: 98 61 97 65 47।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
3: 98511 87882 गोल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
4: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
4: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
4: भिटामिन डी,
5: भिटामिन B12,
4: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
8: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह प्रतिबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
9: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: केटा जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म टाढो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47
9: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
2: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट छ घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
12: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि
5: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने

0: अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आवाजको सीआरबीटी 0144011697
1: महिला आवाजको सीआरबीटी 0144011698
0: पुरुष आवाजको पीआरबीटी 6021033 8
1: महिला आवाजको पीआरबीटी 6021033 9

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
7: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
9: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरादिङ प्रे र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511-87882 फोन सिङ्जिम सेग है रोमा।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेसरी खुसी, म त अहिले
5: अब त म त बस्यो भने छ नि। म
6: रामराजीपुर कलिमपुर भन्छ नितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855409334
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ବୁଢ଼ୀ ଏରା ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟେ ଲାଗୋ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନସାଦି ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୋ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
6: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-4470 असेम 9851-87882 रे फोन सिङ्जिम सेगो है रोमा
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस
10: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
9: 98511-87882 गोल्छे बजारको लागि 010-40-3116 र 920 बजारको लागि 98-51-2049-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
12: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
13: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0057-437।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नु, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने नाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिनी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्दा पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, साया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टा र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। बुढा, आज इन्टरभ्यु थियो के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 015252083 र 015252563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: झोला बोकेर लुखुर लुखुर कत जान लागेको हो अर्जुन भाइ?
9: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
8: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
9: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
8: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
9: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
8: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने
10: कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनलाई चाहिँ निरन्तर रूपमा हामीले अगाडि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनहरूमा पनि हामीले संकष्टको समयमा प्रार्थनाको महत्व, परमेश्वरको कृपा र प्रभु येशु ख्रिष्टमाथि भरोसा राख्नुपर्ने आवश्यकताहरूको बारेमा चाहिँ सिक्दै थियौं। आजको हाम्रो यो भजन संग्रह अध्यायको आठले चाहिँ हामीलाई के सिकाउनेछ त दाई?
3: भाइ, भजन संग्रह आठ एक विशेष भजन हो। यसले परमेश्वरको महानता, उहाँको सृष्टि र मानिसप्रति उहाँको प्रेमलाई देखाउँछ। साथै यस भजनले प्रभु येशु ख्रिष्टको महिमा र उहाँको विजयतर्फ पनि हाम्रो ध्यान खिच्दछ।
2: भनेपछि दाई, के यस भजनले चाहिँ हामीलाई येशु ख्रिष्टको बारेमा अझै पनि गहिराईमा चाहिँ हामीलाई बताउनेछ?
3: हो भाइ, प्रभु येशुले आफ्नो सेवाकालमा भजन संग्रहका केही पुस्तकहरू उल्लेख गर्नुभएको थियो। भजन आठले विशेष गरी परमेश्वरको महिमा र मानिसमाथिको उहाँको योजना देखाउँछ, जुन अन्तत ख्रिष्टमा पूरा भएको देखिन्छ।
2: यसको अर्थ यो भजन आजका विश्वासीहरूका लागि पनि उत्तिकै महत्वपूर्ण रहेछ, होइन त?
3: अवश्य पनि भाइ, यो भजनले हामीलाई परमेश्वर कति महान हुनुहुन्छ र उहाँले मानिसलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा सम्झाउँछ। साथै हामीलाई उहाँमाथि भरोसा राख्न पनि प्रोत्साहन दिन्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौ र आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाट पनि धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। त मित्र, वचन अध्ययनकै क्रममा आज हामी बाइबल अध्ययन भजन संग्रह आठ अध्यायबाट देख्न गइरहेका छौ। यस अध्यायको मुख्य विषय हो यो मसीह सम्बन्धीको भजन। मसाइनिक सामले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयको जोड़ दिन्छ। मसीह सम्बन्धका भजनहरू यानि मसाइनिक साम्स यस कारणले भनिन्दछन् किनभने तिनीहरूलाई नयाँ नियममा सिधै प्रभु येशु ख्रिष्टको संकेत जनाउनलाई उद्धृत गरिएका छन्। भजन आठ अध्याय नयाँ नियममा तीनपल्ट उद्धृत गरिएको छ। वास्तवमा प्रभु येशु स्वयंले यो भजनको उद्धृत गर्नुभयो। यसको मती 21 अध्यायमा यरुसलेममा ख्रिष्टको विजय प्रवेशमा रिकर्ड गरिएको छ। मन्दिरमा बालकहरू गाइरहेका थिए। मती 21 अध्याय 9 पदमा दाऊदको पुत्रलाई होसन्ना। प्रधान पुजारीहरू र शास्त्रीहरूले भने कि तिमीहरूले सुनिरहेका छौ कि तिनीहरूले के भनिरहेका छन्। अनि यही समयमा येशूले भन्नुभयो, मती 21 16 पदमा, हो म सुन्दैछु, के तिमीहरूले पढेका छैनौ? दुधे बालक र कागको बालकहरूको मुखबाट तपाईँले स्तुति पूरा गर्नुभयो। हाम्रा प्रभुले भजन संग्रह आठ अध्याय 2 पदको वचनको उद्धृत गरिरहनु भएको थियो। उहाँले प्रधान पुजारीहरूलाई र शास्त्रीहरूलाई भनिरहनु भएको थियो, यदि तिनीहरूले यो शास्त्रको खण्ड पढे असल विचार हुने थियो, ताकि किन बालकहरूले यो भनिरहेका थिए सो कुराको बुझ्न सकुन्। अनि यो भजनको दोस्रो उद्धृत पहिलो कुरन्थी 15 अध्याय 27 पदमा पाइन्दछ, जुन पुनरुत्थानको अध्याय हो। भजन संग्रह आठ अध्याय 6 पदमा को अन्तिम खण्डमा भनिएको छ, तपाईले सबै कुरा त्यसको चरणमणि राख्नु भएको छ। यो बिल्कुल स्पष्ट छ कि यो भजनको आज हाम्रा दिनहरूमा लागू छैन, हाम्रा दिनहरूतिर संकेत गर्दैन, जस्तो कि पावल व्याख्यान गर्छन् पहिलो कोरन्थी 15:27 किनभने परमेश्वरले सबै कुरा उहाँको पाउको अधीनमा राख्नुभयो। तर जसले सबै कुरा आफ्नो पाउमुनि या पाउको अधीनमा राख्नु भएको छ, सबै कुरा आज हामी देख्दैनौ कि सबै कुरा उहाँको पाउमुनि राखिएको छ। अहा, म ठोक्वा दिएर भन्न सक्छु यो कुरा, तर सबभन्दा पूर्ण उद्धृत चाहिँ हिब्रू 2:5-8 पाउँछौ, जुनले यसको अति नै स्पष्ट गर्दछ कि भजन 8 हाम्रो प्रभु येशु ख्रिस्टको संकेत गर्दछ। भनिएको छ हिब्रू 2:5-8 किनभने अहिले हामीले भनेको आउँदो संसारलाई परमेश्वरले स्वर्गीय दूतहरूको अधीनमा राख्नु भएन, तर कसैले कहीँ यसो भनेर साक्षी दिएका छन्। मानिस के हो र तपाईँ त्यसको सम्झना राख्नुहुन्छ, अथवा मानिसको सन्तान र तपाईँको त्यसको वास्ता राख्नुहुन्छ? तपाईँले त्यसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनुभयो, तपाईँले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो र आफ्ना भौलिका कामहरू माथि त्यसलाई खटाउनुभयो। तपाईँले सबै थोक त्यसका चरणको अधीनमा राखिदिनुभयो, किनकि मानिसको अधीनमा सबै थोक राख्दा उहाँले त्यसको अधीनमा नभएको केही पनि हुन दिनु भएन। तर अब त अझै सबै थोक त्यसको अधीनमा भएको हामी देख्दैनौ। फेरि हामीले यो कुराको ध्यानमा राख्न आवश्यक छ, तपाई र म त्यस्तो दिनमा रहेका छौ कि सबै थोक उहाँको अधीनमा पाउमुनि चरणमुनि राखिएको छैन। हिब्रू 2:9 पढौं, यहाँ भनिएको छ, तर परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर उहाँलाई, अर्थात येशु ख्रिस्टलाई, जसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भएको थियो, मृत्युको शासनको कारण महिमा र आदरको शिरपेच पहिराइदिनु भएको छ। हामीत्र भजन 8 प्रभु येशु ख्रिस्टको बारेमा कुरा गरिरहेको छ। अहिले यो दोस्रो महान मसीह सम्बन्धको भजन यानि मेसायनिक साम्स यो कथनसँग आरम्भ हुन्छ। 8:1 भनिएको छ, हे प्रभु हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ। अनि यो भजन यो कथनसँग अन्त्य हुन्छ, हे प्रभु हाम्रा परमप्रभु, समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ। मित्र, तपाईँ र म रहेको यो वर्तमान घड़ीमा यसको कुनै लागू छैन अनि त्यसको संकेत गर्दैन, किनभने परमेश्वरको नाउँ पूरा संसारमा त्यति उक्तम छैन। आज मानिसहरू आफ्नो महानता, आफ्नो प्रतिभाको, बुद्धिको, आफ्नो शिक्षाको, आफ्नो धन सम्पत्तिको वा कुनै अरू कुराको बढ़ी बढ़ाउ गर्न चाहन्छन्, तर कहिले पनि परमप्रभुको नाउँ त्यति धेरै उक्तमको रूपमा विचार गर्दैनन्। हा मित्र, आज संसारमा कहीँ पनि उहाँको नाउँ त्यति उक्तम छैन। अनि 8:1 चाहिँ अगमबाड़ी हो, यसले भविष्यतिर महिमित भविष्यतिर हेर्दछ। यो मसीह सम्बन्धको भजन मसाइनिक साम्स हो, जुनमा हामी परमेश्वरको मानिसको देख्छौ। यसले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड़ दिन्छ। भजन 2 हामीले त्यस मानिसलाई अस्वीकारमा, इन्कारमा र परमेश्वरको विरूद्ध मानिसको विद्रोहको देख्यौं। भजन 8 हामी देख्छौ मानिसले अन्तिममा यो पृथ्वीको नियन्त्रणको प्राप्त गर्दछ र त्यो दिन आउनेछ उहाँको नाउँ सारा पृथ्वीमा उक्तम हुनेछ। यस बिन्दुमा, यस पोइन्टमा मैले यो भजन 8 शीर्षकको उल्लेख गर्नुपर्छ, जुन यस प्रकार छ, परमेश्वरको महामहिमा र मानिसको मर्यादा, वाद्य नायकको निम्ति गीतिम रागमा गाउने दाउदको भजन, गीतिम रागमा गाउने दाउदको भजन। अमित्र, दुवै भजन 81 र भजन 84 पनि वाद्य नायकको निम्ति गीतिम रागको शीर्षक दिएको छ। यसको अर्थ के हो? सामान्य गरी प्रायहरूले गीतिम चाहिँ एक प्रकारको संगीतको बाजा हो भन्छन्। यद्यपि यहुदी धर्म विद्वानले भने कि गीतिम चाहिँ गात नामबाट लिइएको थियो अनि यो चाहिँ गातमा पाइने प्रसिद्ध संगीत बाजा थियो। तपाईलाई यादै होला, जब दाउद राजा साउलबाट भागिरहेका थिए उसले गातमा शरण पाएथे। सम्भवत उसले यो अनौठो नयाँ संगीतको बाजा बजाउन त्यस बेला नै सिकेका थिए र पछिबाट इसरायलमा पनि परिचय गरे। भोल्गेट र सेप्टिजियन्ट अनुवादले गीतिम शब्दलाई कोलको रूपमा अनुवाद गरेको छ। म सोच्दछु कि त्यसमा पनि महत्वपूर्ण अर्थ छ, किनकि भजन 8 अध्यायले कष्टको कोलको प्रकट गर्दछ जुनमा भएर प्रभु येशू तपाईं र मेरो निम्ति जानुभयो। मानिसको रूपमा उहाँले मृत्युको सबै मानिसको लागि चाख्नुभयो। उहाँले कोलको कडवाहटको कटुताको चाख्नुभयो। पछिबाट यसैयाले हामीलाई भन्नेछन्, प्रभु येशू एदोमबाट आइरहनु भएको छ। उसले भन्दछन् यसैया 63 अध्याय 3 पदमा, मैले एक्लै दाकुण्ड पेले, मानिसहरूमध्ये कोही पनि मसित थिएनन्, मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे, तिनीहरूको रक्त मेरो पोषकमा छर्किएको छ र मेरो सबै वस्त्र रगतै रगत भयो। अमित्र, उहाँको पोषकमा लागेको रगत रक्त उहाँ स्वयंको रगत होइन, बरु उहाँका शत्रुहरूको। देख्नुभयो, यदि येशु ख्रिष्टको रगत तपाईँको निम्ति कुनै महत्व अर्थको छैन भने तपाई उद्धार पाउनु भएको छैन। त्यसकारण तपाईँले दण्ड पाउनु पर्नेछ र पाउनुहुनेछ। मित्र, यो या त उहाँको रगत हुन्छ या तपाईँको। त्यही नै आज विश्वमा मानिसको स्थिति हो। अनि भजन संग्रह 8 अध्याय 1 र 2 पदमा भनिएको छ, म पढिदिन्छु। हे प्रभु, हाम्रो परम प्रभु, जसले आफ्नो महिमा स्वर्गीयमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। तपाईँका विरोधीहरूको कारणले गर्दा शत्रुहरू र बदला लिनेहरूलाई चुप तुल्याउन, बालकहरू र दुधे यानी दूध चुस्ने बालकहरूको मुखबाट तपाईँले आफ्नो सामर्थ्यको पर्खाल स्थापित गर्नुभएको छ। प्रभुले यो पदको सत्यताको बताउनुभयो जब उहाँले पृथ्वीमा हुनुहुँदा यो भन्नुभयो, मती 18:3 पदमा, म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नु पाउने छैनौ। अनि तिनै बालकहरू उहाँको यरुसलेममा विजय प्रवेश भनिने प्रवेशमा यसरी भन्दै जोड जोडले कराए। मती 21:15 पदमा, होसन्ना दाउदका पुत्रलाई। वास्तवमा म यसलाई विजय प्रवेशको रूपमा विचार गर्दिन, हामीले यसको लागि उहाँलाई दोबारा पृथ्वीमा नाउँजेलसम्म पर्खनै पर्छ कि यो उहाँको विजय प्रवेश हो भन्ने कुरामा। तब उहाँले यरुसलेममा त्यस बेला खास विजय प्रवेश गर्नुहुनेछ। प्रभु येशु ख्रिष्ट पृथ्वीमा हुनुहुँदा आखिरी समयमा यरुसलेममा उहाँको प्रवेश त खाली उहाँ फेरि पृथ्वीमा आउनु हुनेछ भन्ने तथ्यको सानो तस्विर मात्र हो। जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, उहाँले आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। उही समयमा हामी साना बालकहरू जस्तो हुनुपर्छ। यसको अर्थ मलाई लाग्छ, तपाईँ र म नयाँ जन्म पाएको हुनुपर्छ र साना बच्चाहरू बन्नुपर्छ। साना बच्चाहरू जस्तै हामीले सारा घमण्डहरूको पर अलग्गै पछ्याउनु पर्छ र साधारण विश्वासमा आउनुपर्छ। ओ, साना बच्चाको विश्वास कति मान कति मजबूत हुन्छ। यस भजनमा हामी प्रभुलाई सृष्टिकर्ताको रूपमा देख्छौ। 3 पदमा भनिएको छ, जब म तपाईँका औंलाहरूका काम, आकाश र तपाईँका नियुक्त गर्नुभएका जोन र ताराहरूलाई विचार गर्दछु। हा मित्र, प्रभु परमेश्वरले जुन ताराहरूलाई निश्चित ठाउँहरूमा नियुक्त गर्नुभएको छ, किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आकाशहरू उहाँका औलाहरूका कामहरू हुन्। यो कुराको सुन्न चाकलाग्दो छ। जब उद्धारको निम्ति कुनै शब्दको प्रयोग गरिन्दा यो चाहिँ प्रभुको बहुबलको उल्लेख हुन्छ। यसैया 53 को एक पदले भन्छ, हाम्रा समाचार कसले विश्वास गरेको छ? औ परम प्रभुको बाहुबल कसलाई प्रकट गरियो? बाहुबल? तर जब यसले आकाश र पृथ्वीका सृष्टिको बारेमा बताउँछ, यसले उहाँका औंलाहरूका काम भन्दछ। मित्र, सृष्टि उहाँका औंलाहरूका काम हुन्। परमेश्वरले आफ्नो महिमाका आफ्ना सृष्टिहरूमाथि राख्नुहुन्छ। ती हाम्रा निम्ति महान कुरा हुन् र सृष्टिमा महिमा पनि छ। तर हामी उहाँको सृष्टिको पुज्दैनौ, हामी सृष्टिकर्तालाई पूजा गर्छौं। उहाँका औंलाहरूका कामले हामीलाई उहाँको शक्ति र महिमाको बताउँछ। अनि चार पदमा भनिएको छ, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ, र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मानिस के हो? अमित्र, मानिस जटिल प्राणी हो, ऊ मानव जाति हो, ऊ मानव जातिका हुन्। र अझै त्यहाँ केही मानिसहरू छन् जो कसरी कहिले तिनीहरू मानिसको रूपमा यस पृथ्वीमा आए वा त्यसको रचना भएको थियो भन्ने कुराको अंकित गर्न कोशिश गरिरहेका छन्। बाइबलले भन्दछ कि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र पृथ्वीमा राख्नुभयो, त्यसपछि मानिस उहाँबाट टाढा हटी गए, अलग भए। उसले परमेश्वरमा अविश्वास गरे र उसले उहाँको आज्ञा उल्लंघन गरे। मानिस के हो र परमेश्वर मानिसको सम्झना गर्नुहुन्छ? किन परमेश्वरले मानिसलाई सम्पूर्ण रूपमा हटाउनु भएर उसलाई आफूबाट मुक्त गर्नु भएन? मानिस अति नै ठूलो असफल हो। हामी यो कुरा सुन्न मन पराउँदैनौ, हामी सफलताहरूको बारेमा सुन्न चाहन्छौ। मित्र, वास्तवमा मानिससँग सफल कथा छैन, ऊ वास्तवमा दयनीय असफल हुन्। भजनकार सोध्छन्, यो प्रश्न गर्छन् चार पदमा, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ, र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मित्र, म तपाईँलाई भन्दछु कि किन मानिस महत्वपूर्ण छ। करिब 2000 वर्ष पहिले उस कहाँ उहाँ आउनुभयो, प्रभु येशू ख्रिष्ट आउनुभयो। कस कहाँ? मानिस कहाँ। उहाँ पृथ्वीमा आउनु भएर उहाँ हामीलाई, हामी मानवलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले थाहा पाऊ भनी क्रुसमा मर्नुभयो। उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नु भएन, उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभयो, किनभने हामीसँग दिने अर्पण गर्ने केही कुरा छैन। हामी उद्धार पाउन योग्यका थिएनौ, तैपनि परमेश्वर पुत्र येशू यो पृथ्वीमा आउनुभयो ताकि हामीले उद्धार पाउन सकौं। अनि उद्देश्यको निम्ति उहाँ पृथ्वीमा आउनुभयो। पाँच पदमा भनिएको छ, किनकि तपाईँले त्यसलाई दूतहरूभन्दा केही मात्र कम गरेर बनाउनु भएको छ र त्यसलाई गौरव र आदरको मुकुट लगाइदिनु भएको छ। मित्र, जब प्रभु येशू पुरानो नियममा आफ्नो प्रकट बनाउनु हुँदा उहाँ परम प्रभुको दूतको रूपमा आउनुभयो, तर जब उहाँ बेतलेममा आउनुभयो उहाँ त्योभन्दा अझ निष्ठामा आउनुभयो, उहाँ मानिसको स्तरमा आउनुभयो। छ पदमा भनिएको छ, तपाईँका बाहुलीका कार्यहरू सबैमाथि तपाईँले त्यसलाई प्रभुत्व दिनुभएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। परमेश्वरले उहाँका बाहुलीका कार्यहरू सबैमाथि प्रभुत्व दिनुभएको थियो, तर मानिसले त्यसको गुमाउनु पर्यो, गुमायो। आज मानिसले यो विश्वको नियन्त्रण गर्दैन। विज्ञानले सोच्यो कि यसले सबै कुरालाई नियन्त्रण मुनि राख्यो, तर अहिले हामी थाहा पाउँछौ कि विज्ञानले यो पृथ्वीलाई झन प्रदूषण गर्यो, र यो यस्तो देखिन्छ मानव हाम्रो पृथ्वी अति नै ठूलो गन्दा फोहोर कचरा फाल्ने ठाउँ भएको छ। यो पृथ्वीलाई प्रदूषण गर्ने काममा विज्ञानले जवाबदेही छ। आगे भनिएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। तर मित्र, अहिलेसम्म सबै कुरा उहाँको चरण मुनि राखिएको छैन, तर जब सम्म येशु दोस्रो पल्ट आउनुहुने छैन यो उहाँको चरण मुनि राखिने छैन। जब उहाँ दोस्रो पल्ट आउनुहुनेछ यस संसारमा, सबै उहाँको चरण मुनि राखिनेछ। अनि आगे 7 र 8 पदमा भनिएको छ, भेडा र गोरुहरू सबै वनका जनावरहरू पनि, आकाशका चराहरू र समुद्रका माछाहरू र समुद्रमा बग्ने सबै जन्तुहरू। परमेश्वरले सबै कुरा बनाउनुभयो, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरले भेडा र गोरुहरू सबै वनका जनावरहरू आकाशका चराहरू र समुद्रका माछाहरू समुद्रमा बग्ने सबै जन्तुहरू बनाउनुभयो। उहाँले तपाईँ र मलाई पनि बनाउनुभयो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। रोमी एक अध्यायको 20 पदमा पाउल भन्छन्, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँका कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, हामी उहाँका हातका कामहरू खाली चारैतिर सृष्टिहरू हेरेर देख्न सक्छौ र ती सृष्टिहरूले उहाँको अस्तित्वको प्रकट गर्दछ। अनि 9 पदमा भनिएको छ, हे प्रभु हाम्रा परमप्रभु समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। मित्र, आज होइन तर कुनै दिन अनि निश्चय नै समस्त पृथ्वीभरि उहाँको नाउँ उत्तम हुनेछ। हाम्रा समयहरूमा हामी त्यस्तो विश्वमा रहिरहेका छौं जुन रोमी 8:22 पद अनुसार उद्धारको दिनको प्रतीक्षा गर्दै पीड़ाले सुस्केर हाल्दै प्रसव वेदनामा परेको छ। तर परमेश्वर सारा सृष्टिभन्दा माथि हुनुहुन्छ। उहाँले आकाशहरूभन्दा माथि आफ्नो महिमाको स्थापन गर्नुभएको छ। अनि तल पृथ्वीमा आजभन्दा करिब 2000 वर्ष पहिले बेतलेममा जन्मनलाई उहाँ आउनुभयो। अहिले उहाँ परमेश्वरको बाहुलीमा महिमामा बस्नु भएको छ। खाली विश्वासद्वारा हामी उहाँलाई देख्न सक्छौ। दोस्रो कुरन्थी 3:18 पदमा भनिएको छ, तर हामी सबैजना नढाकेको मोहडाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर प्रभु जो आत्मा हुनुहुन्छ त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलेर जान्छौ। पहिलो युहन्ना 3:2 पदमा भनिएको छ, पहिलो युहन्ना 3:2 पदमा, हे प्रिय हो अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ को प्रभु येशु जब प्रभु येशु ख्रीष्ट प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै मतलब प्रभु येशु जस्तै हुनेछौ किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। ओ यो परमेश्वरका सन्तानहरूको निम्ति कस्तो महिमित दृश्य छ। एकपल्ट म तपाईंलाई स्मरण दिलाउन चाहन्छु याद दिलाउन चाहन्छु कि यो मसीह सम्बन्धको भजन हो यानि मसीहको बारेको जुनलाई हामी अंग्रेजीमा भन्छौ मेसाइनिक साम। यसले ख्रीष्टको मानवताको र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड़ दिन्छ। मित्र, हामी यो महिमित भजनको किनारमा उभिएका छौं जुनले हाम्रा उद्धारकर्ताको स्तुति प्रशंसा गर्दछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
2: आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु र यो कुरामा विश्वास गर्दछु कि हाम्रो श्रोताहरूले यही कुराहरू महसुस गर्नुभएको छ र आशिषित हुनुभएको छ। विशेष गरिकन आजको अध्ययन हाम्रो भजन संग्रह 8 थियो जसले चाहिँ परमेश्वरलाई महान सृष्टिकर्ताको रूपमा चाहिँ प्रस्तुत गरेको कुरा हामीले बुझ्न पाएका छौं।
3: भाइ, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। जब हामी सम्पूर्ण सृष्टिलाई हेर्दछौ तब परमेश्वरको महानता हामी देख्न सक्छौ। भजन संग्रह 8 यही सत्यतालाई हाम्रो माझमा प्रकट गर्दछ।
2: साँच्चै नै दाई, तपाईँले भन्नुभयो चाहिँ भजन संग्रह 8 हामीलाई आज धेरै कुराहरू सिकाएको छ र यी सम्पूर्ण कुराहरूको बीचमा पनि आज हामी मानिसहरू आफ्नो धन ज्ञान शक्ति र सफलताको धेरै प्रशंसा गर्छौं। यस्तो समयमा यो भजनले हामीलाई एउटा कुरा स्पष्टसँग बताएको छ कि सृष्टिकर्ता परमेश्वरको महिमा गर्न हामीले सिक्नुपर्छ।
3: हो भाइ, संसारका सबै कुरा अस्थायी छन् तर परमेश्वर अनन्त हुनुहुन्छ। त्यसैले हाम्रो घमण्ड आफ्ना उपलब्धिहरूमा होइन परमेश्वरमा हुनुपर्छ। उहाँ नै सारा सृष्टिको उद्धारकर्ता र सबै कुराहरूका प्रभु हुनुहुन्छ भन्ने कुरा हामीलाई यो अध्ययनले बताएको छ।
2: हो र आदरणीय श्रोताहरू, के आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोयो? के तपाईँले प्रभु येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नुभएको छ? यदि छ भने तपाईँका अनुभवहरू हामीसँग बाँड्नुहोस्।
3: हजुर, यदि तपाईँहरूको कुनै प्रार्थनाको विषय छ भने हामीलाई जानकारी दिनुहोस्। हामी तपाईँहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गर्दछौ। सम्झनुहोस्, ख्रिस्टलाई विश्वासद्वारा चिन्न सकिन्छ र त्यही विश्वासले मानिसलाई उद्धारको बाटोमा डोर्याउँछ भन्ने सत्यतालाई निरन्तर रूपमा सम्झनुहोस्।
2: आजको अध्ययनबाट चाहिँ हामीले सिकेका छौं कि परमेश्वर महान हुनुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ र प्रभु येशू ख्रिस्ट नै हाम्रो आशा र उद्धार हुनुहुन्छ।
3: हजुर, परमेश्वरले हामी सबैलाई उहाँको महिमा गर्न, उहाँमाथि भरोसा राख्न र उहाँको प्रेममा जीवन बिताउन सहायता गरून्। परमेश्वरको असीम प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू सबैसँग रहिरहोस्।
2: आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797।

तपाईहरुमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207997।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। त्रिपुरा सुन्दरी गाउँपालिकाका 6 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई। शंखदेवी माध्यमिक विद्यालयमा जुनियर नाटा गठन तथा क्षयरोग सम्बन्धी अभिमुखीकरण सम्पन्न। प्रयास नेपालद्वारा बेनीघाट रोराङ 10 मा सामाजिक लेखा परीक्षण सम्पन्न। पालुङटार नगरपालिकाद्वारा करिब 5,000 विद्यार्थीको दुर्घटना बीमा। 12 किलो बजारको टहरा हटाउने तयारी। त्रिपुरा सुन्दरी गाउँपालिकाका 6 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई। शंखदेवी माध्यमिक विद्यालयमा जुनियर नाटा गठन तथा क्षयरोग सम्बन्धी अभिमुखीकरण सम्पन्न।

अब समाचार विस्तारमा। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा कार्यरत छजना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई गरिएको छ। जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा त्रिपुरा सुन्दरी गाउँपालिकामा काम गर्ने 60 वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानसहित विदाईका लागि संघीय सरकारले 20,000 दोसल्ला र प्रशंसा पत्रसहित 6 महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामुदायिक विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य राख्नुहुँदै गाउँपालिका अध्यक्ष राजु ब्रेतीले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेकाले गाउँपालिकाले विदाई हुने महिला स्वयंसेविकालाई सम्मान होस् भन्ने उद्देश्यले स्वयंसेविकाहरूलाई जनै 50,000 दरले यस आर्थिक वर्षदेखि शुरू गर्ने जनचेतना फैलाउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको र महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको उपेतले बताउनुभयो। जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख अर्जुन पौडेलले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले लामो समयदेखि समुदायको स्वास्थ्य सुधारका लागि निस्वार्थ रूपमा निर्वाह गरेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्नुहुँदै मातृ तथा शिशु स्वास्थ्य सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप अभियान, स्वास्थ्य शिक्षा तथा जनचेतना अभिवृद्धिमा उहाँहरूको योगदान अतुलनीय रहेको बताउनुभयो। कार्यक्रम फोकल पर्सन पद्मराज कैनी, स्वास्थ्य शाखा प्रमुख एमबहादुर श्रेष्ठ लगायतले सम्मानित स्वयंसेविकाहरूको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। नेपाल क्षयरोग निवारण संस्था जिल्ला कार्यसमिति धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका 11 ज्यामरुङ स्थित शंकादेवी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि जुनियर नाटक संगठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सभापति चन्द्रबहादुर लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर 11 वडाध्यक्ष रामकुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नित्यानन्द सुवेदी, जुनियर नाटकका शिक्षक नायक खेलप्रसाद रिजाल, आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी विजय कुमार यादव, संस्थाका सचिव तथा कार्यक्रम संचालक बलराम खत्ती, शिक्षाविद एवं संस्थाका सदस्य केशरी प्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका 27 शिक्षक शिक्षिका तथा ठूलो संख्यामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। अभिमुखीकरणका क्रममा क्षयरोगको पहिचान, रोकथाम, उपचार तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै विद्यालय तहबाटै स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यले विद्यार्थीहरूको जुनियर नाटक गठन गरी उनीहरूलाई क्षयरोग सम्बन्धी आधारभूत ज्ञान तथा जनचेतना अभिवृद्धि सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो। कार्यक्रमले विद्यालय तथा समुदायमा क्षयरोग सम्बन्धी सही जानकारी प्रवाह गर्न, रोगप्रति रहेको भ्रम हटाउन तथा समयमै परीक्षण र उपचारमा पहुँच बढ़ाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। धादिङको बेनीघाट रोरङ गाउँपालिका 10 खोरभान्ज्याङमा आर्थिक वर्ष 2082-83 सञ्चालित कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको छ। चाइल्ड फण्ड जापानको सहयोग तथा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत वडा नम्बर 10 सञ्चालन भएका गतिविधिको सार्वजनिक समीक्षा गर्दै सामाजिक लेखा परीक्षण गरिएको हो। कार्यक्रममा परियोजना मार्फत वर्षभरि सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, बजेट खर्च, सेवा प्रवाह तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। साथै सहभागी सरकारवालाहरूबाट सुझाव, प्रतिक्रिया र जिज्ञासा समेत संकलन गरिएको थियो। सामाजिक लेखा परीक्षणका क्रममा बालबालिकाको नियमित सिकाई सुनिश्चित गर्न अभिभावकसँग भेटघाट, विद्यार्थीको हाजिरी संकलन तथा विश्लेषण, विद्यालय भर्ना अभियान, जनचेतनामूलक कार्यक्रम तथा विद्यालय र वडा तहका सबै बैठकमा गरिएको सहभागिता लगायतका गतिविधि प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक लेखा परीक्षणले परियोजनाको पारदर्शिता, जवाबदेहता, विश्वसनीयता र सुशासन प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव लक्ष्मी थापा मगर, सेफ परियोजना व्यवस्थापक सन्तोष सत्या र विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीय सरकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। गोर्खाको पालुङटार नगरपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीहरूको दुर्घटना बीमा गरिएको छ। पालिकाभित्र अध्ययनरत 4582 जना विद्यार्थीको सामूहिक दुर्घटना बीमा गरिदिएको पालिका अध्यक्ष

0: बस चिन्तनले बताउनु भयो। नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत उक्त संख्या विद्यार्थीहरूको लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बीच सम्झौता सम्पन्न भएको हो। नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र इन्स्योरेन्सका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको एक वर्षका लागि सामूहिक दुर्घटना बीमा कायम हुनेछ। बीमा अवधिभर कुनै पनि विद्यार्थीले 70,000 बराबरको बीमा सुविधा पाउने पनि अध्यक्ष चिन्तनले जानकारी दिनुभयो। सम्झौतामा बीमा दावीका लागि आवश्यक कागजात, दुर्घटना वा उपचार सम्बन्धी प्रमाण, मृत्यु भएमा मृत्यु दर्ता प्रमाण पत्र लगायत आवश्यक कागजातका आधारमा प्रचलित कानून र बीमा कम्पनीका नियम अनुसार दावी भुक्तानी गर्ने व्यवस्था गरिएको छ। नगरपालिकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस कार्यक्रमबाट दुर्घटनामा परेका विद्यार्थी तथा उनका परिवारलाई आवश्यक आर्थिक सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ। गोर्खा सदरमुकामको 12 किलो बजारमा रहेको अस्थायी टहरा हटाउन अन्तिम पटक 7 दिनको म्याद दिएको छ। डिभिजन वन कार्यालय गोर्खाले आज एक सूचना जारी गर्दै गोर्खा नगरपालिका 11 को 12 किलो क्षेत्रको सामुदायिक वनभित्र निर्माण भएको टहरा हटाउन अन्तिम पटक 7 दिने म्याद दिएको डिभिजन वन अधिकृत मदन मोहन शाण्डिल्यले बताउनुभयो। गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नम्बर 11 स्थित 12 किलो क्षेत्रमा ओखले पाखा सामुदायिक वन क्षेत्रभित्र रहेका अवैध संरचनाहरू खाली गराउन सरकारवाला निकायहरूबाट पटक पटक अनुरोध हुँदा समेत उक्त संरचनाहरू सम्बन्धित व्यक्तिहरूबाट नहटाइएको सूचनामा भनिएको छ। सोही सूचनामा वन ऐन 2076 बमोजिम राष्ट्रिय वन क्षेत्रमा निषेधित कार्य गरेको पाइएकाले यो सूचना प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो तर्फबाट हटाई वन क्षेत्र खाली गरिदिनु हुन सम्बन्धित व्यक्ति संस्थाको जानकारीका लागि यो अन्तिम पटक सूचना प्रकाशित गरिएको छ भनेर उल्लेख गरिएको छ। जारी सूचना अनुसार अब उक्त क्षेत्रमा टहरा बनाएर बस्ने जो कोहीले पनि असार 30 गतेसम्ममा टहरा हटाउनु पर्नेछ। उक्त दिनसम्म पनि टहरा नहटाए भोलिपल्टैबाट बलपूर्वक वन क्षेत्र खाली गराउने गरी डिभिजन वन कार्यालयले तयारी गरेको पनि प्रमुख शाण्डिल्यले बताउनुभयो। खाली गराउने क्रममा बाधा विरोध गर्ने व्यक्ति तथा संस्थालाई वन ऐन 2076 अनुसार हदैसम्मको कार्यवाही गर्ने पनि उहाँले जानकारी दिनुभयो। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्की मुख्य सचिव बन्नु भएको हो। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सूरज साक्य नियुक्ति गरेको छ। यस्तै कैलालीको गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। यसैगरी बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083, कारागार नियमावली 2083, मानव अधिकार सम्बन्धी छैटौं कार्ययोजना र भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ। समाचारमा अब एकैछिन विश्राम।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो।

0: गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गरौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550590934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934
2: रेडियो बिहानी 97.6 MHz।
3: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारी रहनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्दै भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्जनमा रक्त सूचना पोर्टल थप भएको छ। यस मार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रगत समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। एपको नयाँ भर्जनमा रक्त सूचना पोर्टलका साथै नेपाली विश्वविद्यालय विद्यार्थीले शैक्षिक प्रमाणपत्र ट्रान्सक्रिप्टहरू लिंक गर्न सक्ने मेरो शिक्षा फिचर पनि उपलब्ध भएको छ। यस्तै एपमा अध्यागमन, पेन्सन लगायतका सेवाहरू पनि थपिएका छन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्किएको एंकरामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो। त्यसपछि ट्रम्पको भनाई यस्तो आएको हो। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनल अन्तर्गत गैराती अमेरिकाको एटलान्टामा भएको खेलमा इजिप्टमाथि अर्जेन्टिनाको विवादास्पद जीतले प्रतियोगिताको वैधतामाथि प्रश्न उठेको छ। गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टलाई 3-2 गोलले हराएको थियो। 2 गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले उक्त पुनरागमन गर्यो, तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनालाई जितसम्म पुर्याउने घटनालाई लिएर चौतर्फी प्रश्न उठेको समाचार संस्था अल जजिराले जनाएको छ। चीनको सांघाईमा रहेको इमोलियन बिजनेस स्कूलका अफ्रो युरेसियन खेलकुदका प्राध्यापक साइमन चाडविकले इजिप्टको अग्रतालाई साँगुरो बनाउने भीएआरको निर्णय र त्यसपछि अर्जेन्टिनालाई फाइदा पुग्ने गरी गरिएका निर्णयहरू असामान्य रहेको बताउनु भएको छ। रेफ्रीले तत्काल फाउल नदिएको तर इजिप्टले दोस्रो गोल गरिसकेपछि मात्र भीएआर किन हेरेको भन्ने चाडविकको प्रश्न छ। इजिप्टका मार्वान अतियाले अर्जेन्टिनाका लिसान्दो मार्टिनेजको जर्सी तान्दै खुट्टा कुल्चिँदा मैदानमा रहेका रेफ्रीले फाउल नदिएको अवस्थामा भीएआर अधिकारीहरूले किन त्यो विषय उठाएको भन्दै उहाँले प्रश्न गर्नुभयो। यस्तै अर्जेन्टिनाको तेस्रो गोलअघि इजिप्टका मोहम्मद सलाहमाथि त्यस्तै प्रकारको फाउल भएको देखिएको तर त्यतिबेला भीएआर नहेरिएको फुटबल विश्लेषक अली एल गार्नीको भनाइरहेको छ। यसैबीच इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले म्याच अफिसियलहरूमाथि दबाव दिएको आशंका गरेका छन्। उनका अनुसार फुटबलका सबैभन्दा चर्चित खेलाड़ी मध्येका एक लियोनल मेसीलाई प्रतियोगितामा टिकाइराख्न यस्तो गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनो जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपका अर्को विवाद शुरू भएको हो। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। त्रिपुरा सुन्दरी गाउँपालिकाका 6 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई। शंखादेवी माध्यमिक विद्यालयमा जुनियर नाटक गठन तथा क्षयरोग सम्बन्धी अभिमुखीकरण सम्पन्न। प्रयास नेपालद्वारा बेनीघाट रोरङ 10 मा सामाजिक लेखा परीक्षण सम्पन्न। पालुङटार नगरपालिकाले गरिदियो करिब 5,000 विद्यार्थीहरूको दुर्घटना बीमा। 12 किलो 12 किलो बजारको टहरा हटाउने तयारी र गोविन्द बहादुर कार्की मुख्य सचिव नियुक्त रगतको उपलब्धता बारे जानकारी अब नागरिक एपबाटै पाइने इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा हवस्ता साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिपा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93 270, 98511 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नगफारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम स्तम्भ न बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470, असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नु भएको हो। त्यस अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। वहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। वहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। यस्तै छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्र बीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
1: यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यस्तै गरी बैठकले काठमाण्डु उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाण्डुका सूरज साक्यलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेल जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनुभएन। त्यसपछि एमालेका सांसदहरू उठेर विरोध गर्नुभयो। सभामुख अर्यालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो। सांसद राईको अभिव्यक्तिप्रति रासोपाका सांसद ज्वाला संग्रौलाले आपत्ति जनाउँदै सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। सांसद राईको अभिव्यक्तिपछि सभामा विवाद उत्पन्न भएपछि सभामुख अर्यालले पहिलो बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। त्यसपछि बसेको दोस्रो बैठकमा सभामुख अर्यालले सांसदको रेकर्डबाट राईको सबै अभिव्यक्ति हटाउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको बैठकको शुरूमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोर्याउनुभयो। नेकपा एमालेका सांसद राजेन्द्र राई, नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले किसानले महिलाले झेल्दै आएका मल बिउ र सिंचाईको समस्या, प्राकृतिक प्रकोप व्यवस्थापन, महिला हिंसा लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मकुमारी अर्यालले संविधान संशोधन गर्ने हो भने पनि संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नहुनेमा आफूहरूको स्पष्ट अडान रहेको बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले किसानले समयमा मल बिउ र सिंचाईको सुविधा पाउन नसकेको र उत्पादित वस्तुले बजार पाउन नसक्दा किसान मर्कामा परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले उखो किसानले लामो समयसम्म आफ्नो उत्पादन बिक्री बापत पाउनुपर्ने रकमको भुक्तानी नपाएको बारे सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले खाना लाउन नपाएको भनेर आएका विषयमा सरकारसँग जवाब गर्नुका साथै होल्डिङ सेन्टर राखेको सुकुम्बासीहरूलाई त्यहाँबाट पनि हटाएर अलपत्र पार्न खोजेको भन्दै विरोध गर्नुभयो। यसैबीच 15 मिनटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना मार्फत भोलिसम्मका लागि स्थगित गरिएको छ। विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत वृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। समितिलाई वृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका पोखरी, पोखरीका डील, राम जानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर र गुठी जग्गामा भएका अतिक्रमण हटाई 15 दिनभित्र प्रगति विवरण सहित मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ। समितिले उच्चस्तरीय कार्यदलको प्रतिवेदन 2062, सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन तथा गुठी जग्गा सम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका कार्य कार्यान्वयन गर्नेछ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नार्कका नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताउनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषदद्वारा आज ललितपुरमा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले नवनियुक्त वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गर्नुभयो। मन्त्री चौधरीले विगत केही वर्षदेखि परिषदभित्र आन्तरिक जटिलता र संरचनागत समस्या भएका कारण मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषदले आफ्नो स्पष्ट मार्गचित्र कोर्न नसकेकाले नार्क र कृषि क्षेत्रमा सुधारका लागि वैज्ञानिकहरूको महत्वपूर्ण जिम्मेवारी रहने बताउनुभयो। मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अगाडि बढ़ाउने तयारी भइरहेको पनि बताउनुभयो। वैदेशिक रोजगारीमा जाने नेपालीहरूले कामका बारेमा राम्रोसँग नबुझी जाँदा विभिन्न दुर्घटना, ठगी, कानूनी जटिलता तथा अन्य समस्यामा पर्नुका साथै श्रमिकले आफूले पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुने गरेका छन्। यस्तो अवस्था आउन नदिन ताप्लेजुङमा सञ्चालन भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूका लागि मनोसामाजिक परामर्शका साथै विभिन्न तालिम तथा सिप उपलब्ध गराउँदै आएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङबाको रिपोर्ट।
3: ताप्लेजुङको आठरै त्रिवेणी गाउँपालिकाका पासाङ शेर्पा उज्जवल भविष्यको सपना बोकेर रोजगारीको लागि साउदी अरब पुग्नुभयो। विदेश पुगेको 18 दिनमै कार्यस्थलमा गम्भीर दुर्घटनामा परेपछि उहाँको सपना एकाएक चकनाचूर भयो। जसोतसो उपचार त भयो, तर दुर्घटनापछि पाउनुपर्ने क्षतिपूर्ति र बीमा बापतको रकम कसरी दावी गर्ने भन्ने जानकारी नहुँदा उहाँ 9 दिनसम्म अन्यलमा पर्नुभयो। त्यसपछि आप्रवासी स्रोत केन्द्रको सहयोगमा पुग्नु भएको शेर्पाले हालसम्म 3 लाख रुपियाँ प्राप्त गर्न सफल हुनुभएको छ।
4: 5-6 महिना वैदेशिक रोजगार बोर्डबाट उहाँ मैले प्रशासनबाट म्यामलाई मेरो तत्कालै अपरेसनहरू गर्नुपर्ने थियो कुरा राखेका थिए, उहाँले यस्ता गरिदिनु भएर 15-20 दिनमा 3,15,000 आएको
3: थियो। ताप्लेजुङको उलङसुङगोलाका तेन्जिङ सामदिन भोटे प्रशासन कार्यालयमा स्थापना भएको परामर्श केन्द्रमा भेटिनुभयो।
5: नेपालको बारेमा राम्रो बुझ्नु पर्यो, काम गर्ने भयो, समयहरू भयो, आफ्नो शारीरिक अवस्थाहरू भयो, कागज पत्र
3: वैदेशिक रोजगारीको तयारीमा रहेका युवादेखि उनीहरूका परिवारहरूलाई सामी कार्यक्रमले विभिन्न किसिमको सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रले राहदानी बनाउन आउने सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना, परामर्श, सम्भावित ठगी तथा जोखिमबाट बच्ने उपायबारे जानकारी दिँदै आएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता मीरा निरौलाले जानकारी दिनुभयो। वैदेशिक रोजगारमा गए पनि अपेक्षा अनुसार आमदामी नहुनु, दुर्घटना, बिरामी र मृत्यु जस्ता पीड़ादायक घटनाले धेरै परिवार आर्थिक र मानसिक संकटमा पर्ने गरेका छन्। सामी परियोजनाले स्थानीय तहमा हरेक वडा र विद्यालयसम्म विस्तार गरेको मनोसामाजिक परामर्श सेवाबाट धेरै नागरिक लाभान्वित भएका छन्। फुङलिङ नगरपालिकाका प्रमुख अमीर महादेन,
6: प्रवासमा रहनुहुने हाम्रा नेपाली नागरिकहरू कुन अवस्थामा छ र उहाँको सेवा सुविधाको बारेमा त्यहाँ मतभेद छ कि छैन भन्ने कुराहरू पनि बुझिरहेको अवस्था छ।
3: परियोजना अन्तर्गत आप्रवासी सेवा केन्द्र ताप्लेजुङमा 2082 सालदेखि सञ्चालनमा आएको छ। हालसम्म यस केन्द्रबाट 1700 भन्दा बढ़ीले सेवा लिइसकेका छन्। माला पालुङा, रेडियो नेपाल, ताप्लेजुङ।
1: प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुमवासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले सुकुमवासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीड़ितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार संरक्षणका लागि आयोगलाई वित्तीय तथा मानव अधिकार सम्बन्धी ऐनमा पारदर्शिता, सरकारी हस्तक्षेप न्यूनीकरण तथा दुर्गम क्षेत्रको पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो। यस्तै आयोगका सचिव मुरारी प्रसाद खरेलले मानव अधिकार संरक्षणका लागि आवश्यक कानून निर्माण, आयोगका प्रतिवेदनमाथि संसदमा छलफल तथा आयोग र संसद बीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। यस्तै बैठकमा आयोगका सदस्यहरूले विदेशमा रहेका श्रमिक र विद्यार्थीहरूको मानव अधिकार संरक्षण र सुरक्षामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको संचालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला संचालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुंगाना सहित 8 विरूद्ध 2,91,34,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुंगाना सहित फार्मेसी सहायक लवेन्द्र कुंवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मिला श्रेष्ठ, फार्मेसी सहायक केशव राज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारण हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। रेडियो नेपालमा आज आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासोर ढुंगानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढंगबाट जानकारी दिन कार्यक्रम कोसे ढुंगा साबित भएको बताउनुभयो। सचिव ढुंगानाले कानूनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले कार्यक्रम कानूनका कुरामा आधारभूत नागरिकले कानूनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन संचार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। कानून मन्त्रालयका सहसचिव हुम बहादुर केसी र अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले शुरू गरिएको रेडियो कार्यक्रम कानूनका कुरा प्रभावकारी देखिएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदय बहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखा प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। स्थानीय तहमा हुने सानातिना विवाद अदालतसम्म नपुग्दै समुदायमै समाधान गर्न मेलमिलाप प्रणाली प्रभावकारी माध्यम बन्दै गएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
7: स्थानीय तहमा हुने विवाद समुदायमै समाधान गर्ने उद्देश्य सहित पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। गाउँपालिकाले यसबाट स्थानीय स्तरमै छिटो सहज र न्यायोचित रूपमा विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। मेलमिलाप केवल विवाद मिलाउने प्रक्रिया मात्र नभई समुदायमा विश्वास सहकार्य र सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम रहेको जानकारी दिनुहुन्छ तालिमका मुख्य सहजकर्ता अधिवक्ता दिलीप पौडेल।
8: न्यायिक समिति र मेलमिलाप कर्ताहरूको भूमिका कानूनको सामान्य ज्ञानमा मात्र सीमित हुँदैन। उनीहरूले आफ्नो अधिकार क्षेत्र, कार्य प्रक्रिया, मेलमिलापका आधारभूत सिद्धान्त तथा निष्पक्षता, गोपनीयता, सक्रिय श्रवण, प्रभावकारी संवाद जस्ता व्यावहारिक सिपलाई राम्रोसँग बुझेर व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस्ता सिपले मात्र विवादलाई कानून सम्मत, न्यायपूर्ण र दिगो रूपमा समाधान गर्न मद्दत गर्छ।
7: नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेको छ। तर कानूनका प्रावधान बारे प्राप्त जानकारी र व्यवहार सिपको अभावमा सामान्य विवाद पनि लामो समयसम्म समाधान हुन नसक्ने अवस्था देखिन्छ। यस्ता तालिमले मेलमिलापकर्तालाई कानूनी प्रक्रिया बुझ्न, दुवै पक्षलाई निष्पक्ष रूपमा सुन्न, संवाद मार्फत सहमति खोज्न तथा अदालतको विकल्पका रूपमा समुदायमै विवाद समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पालिकाले आयोजना गर्ने यस्तै कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुहुन्छ। मोदी गाउँपालिका आठकी मेलमिलापकर्ता सुशीला गुरुङ। समुदायमा हुने सानातिना झैझगडा, घरयासी विवाद, साँध सिमाना लेनदेन वा सामाजिक सम्बन्धसँग जोडिएका धेरै विषय समयमै मेलमिलापबाट समाधान गर्न सकिए अदालतको चाप घट्ने मात्र होइन, समुदायमा आपसी विश्वास र सामाजिक एकता पनि बलियो बन्ने कानूनविद, अधिकार कर्मी लगायत पत्रकारको बुझाइ छ। पत्रकार सन्तोष थापा।
9: कारण स्थानीय रूपमा भएका सानातिना झैझगडा, विवाद समाधान गर्न, निरूपण गर्न गाउँमा नै स्थानीय स्तरमै सहज भएको हामीले महसुस गरेका छौँ।
7: तालिमबाट प्राप्त हुने ज्ञान, सिप र अनुभवलाई व्यवहारमा उतार्न सके स्थानीय स्तरमा हुने विवाद शान्तिपूर्ण, दिगो र न्यायोचित रूपमा समाधान गर्न थप सहज हुनेछ। राजन पौडेल, रेडियो नेपाल पर्व।
1: सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था गरिएको छ। आज सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमन राज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवत जावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताउनुभयो। सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैची बनिसकेको र बाँकी संरचना चाँडै बन्ने जानकारी दिँदै वहाँले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नु परेको कठिनाईलाई अन्त्य गर्दै लगिने बताउनुभयो। सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि बिना झन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिशनको चलखेल गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेवेलले जानकारी दिनुभयो। यही असार 21 गते गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने बिचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरूलाई निर्देशन दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनु भएको छ। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पार्नुभयो। वहाँले इरानी नेतृत्वमाथि कड़ा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा राख्नुभयो। ट्रम्पले जुन सत्रमा वाशिङटन र तेहरान बीच भएको युद्ध विराम सम्बन्धी सहमतिलाई इरानले पटक पटक गलत रूपमा प्रस्तुत गरेको आरोप समेत लगाउनु भएको छ। ट्रम्पको युद्ध विराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 5% वृद्धि भएको छ। अमेरिकाले हर्मुज जलमार्गमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा संचालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाब स्वरूप इरानमाथि कार्यवाही शुरू गरिएको जनाएको छ। बाबी आदि चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेन्जियाङले आज टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ। प्रान्तीय बाढ़ी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटको नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने डुंगाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको सिन्हाले जनाएको छ। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द भएसँगै धरान औद्योगिक क्षेत्रमा 5 नयाँ उद्योगहरू थपिएका छन्। नयाँ उद्योग थपिँदा करिब 35 करोड़ रूपियाँ बराबरको स्वदेशी लगानी बढ़ेको र ती उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा भए 350 भन्दा बढ़ीको प्रत्यक्ष रोजगारी सिर्जना हुने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले बताउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको थियो। विक्रम सम्बत 2032 सालदेखि सञ्चालनमा रहेको धरान औद्योगिक क्षेत्रमा हाल 35 उद्योगहरू सञ्चालनमा रहेको प्रमुख बन्जाडेले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पटक पटक विद्युत अवरूद्ध हुने ट्रिपिङ समस्या समाधानका लागि विशेष अभियान शुरू गरेको छ। वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरेको मन्त्रालयले जनाएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्तालाई निशुल्क हटलाइन नम्बर 1150 वा 1155 सम्पर्क गर्न आग्रह गरेको र गुनासो प्राप्त हुनासाथ नेपाल विद्युत प्राधिकरणले आवश्यक उपकरण सहित प्राविधिक जनशक्ति परिचालन गर्न सक्ने गरी व्यवस्था मिलाएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। निर्माणाधीन नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेका छन्। सड़क निर्माणका क्रममा वर्षौंदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। अहिले सड़क कालोपत्रे भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरू पुनः चलायमान हुन थालेको नवलपुर होटल व्यवसाय संघका अध्यक्ष सन्तोष राणाले बताउनुभयो। यस्तै मध्य प्रदेशको प्रमुख पर्यटकीय केन्द्रको रूपमा रहेको ठोरीमा भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेश पासको व्यवस्था भएसँगै ठोरीको पर्यटन व्यवसाय पनि पुनः लयमा फर्किएको छ। ठोरी स्थित छोटी भन्सार कार्यालयले मंगलबारदेखि भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेशको सुविधा दिन थालेको छ।
1: अब खेल समाचार अझै बमबाट।
12: जारी फिफा विश्वकपको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। मंगलबार राति अन्तिम 16 खेल सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने 8 देशको टुंगो लागेको हो। अन्तिम 16 पोर्चुगल सहित तीनै आयोजक देश क्यानाडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलम्बिया पनि विश्वकपबाट बाहिरिएका छन्। विश्वकपको क्वार्टर फाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड पुगेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को सामना गर्नेछ भने स्पेनले बेल्जियमको, नर्वेले इंग्ल्याण्डको र स्विजरल्याण्डले अर्जेन्टिनाको सामना गर्नेछ। क्वार्टर फाइनलका खेलहरू नेपाली समय अनुसार बिहिबार रातिदेखि हुँदैछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को बिहिबार राति 1:45 बजेदेखि खेल्दैछन् भने दोस्रो खेलमा शुक्रबार राति 12:45 बजे स्पेन र बेल्जियम खेल्दैछन्। त्यस्तै तेस्रो खेलमा नर्वे र इंग्ल्याण्ड शनिबार राति 2:45 बजेदेखि खेल्दैछन् भने चौथो खेलमा स्विजरल्याण्ड र अर्जेन्टिना आइतबार बिहान 6:45 बजेदेखि खेल्दैछन्। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको विश्वकप फुटबलको अन्तिम 16 खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उजुरी दर्ता गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रैंक क्विन्स लेटेक्सियर र भिडियो सहायक रेफ्री भिआर टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको छ। इजिप्टले अर्जेन्टिनासँग 3-2 पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। इजिप्ट फुटबल संघका अनुसार टोली 1-0 अघि रहेका बेला मुस्ताफा जिकोले गरेको एक गोल भिआरको सिफारिशपछि अमान्य घोषित गरिएको थियो। उक्त गोल अघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिन्जेदमाथि फल भएको भन्दै रेफ्रीले निर्णय परिवर्तन गरेका थिए।
1: अब मौसम, आज राति देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै मध्य प्रदेशका 1-2 स्थानमा साथै कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.8, न्यूनतम 22.2, वर्षा 1.9 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.3, न्यूनतम 22.1, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 29.3, न्यूनतम 24.6, वर्षा 6.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7, न्यूनतम 24.1, वर्षा 4.5 मिलिमिटर। र दिपायलको अधिकतम 33, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 25.9 मिलिमिटर। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अगाडि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त। निजामती कर्मचारी अस्पतालका 8 कर्मचारी विरूद्ध झण्डै 3 करोड़ भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा। पहिलो क्वार्टर फाइनलमा शुक्रबार राति फ्रान्स र मोरक्को भिड्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: 7 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य। विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने। उद्योगिका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
0: जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन। मानवाधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन, 13% मात्रै पूरा। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
2: स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम। हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह। आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना। तराईमा नै हावाहुरीको चेतावनी।
3: भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी मधेस बागमती गण्डकी लुम्बिनी तराई भएको स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
0: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
5: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हदका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: काठमाडौँको उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने। अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ विदेशी कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने, कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2 रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
5: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपैयाँ धरोटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपैयाँ धरोटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित संवादको आवश्यकता औल्याएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं। यी सबै व्यवस्थाहरू गरिदिने हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ, अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, त्यसको लागि हामी सकारात्मक छौं भने पहिला सुन्नु पनि भयो। बीचबीचमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
5: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
3: यति नै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको जस्तै देखिन्छ भनेको यति बेला पछिल्लो एक घण्टामा 15.4 मिटर वर्षा भएको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दा चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमको वर्षाहरू सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा एक सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश, कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावाहुरीको पनि सम्भावना देखिएको छ।
5: यस वर्षको मनसुनमा
3: केही स्थानहरूमा चाहिँ मध्यमको वर्षाहरू सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा एक सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश, कर्णाली सुदूर

0: भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
1: लामो समयसम्म सुक्खा रहने र एक्कासी फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठूलो पानी एकैसाथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढ़ी र विपदको पनि उत्तिकै सम्भावना चाहिँ देखिएको छ। त्यस कारणले हामी दुवै किसिमका विपदतर्फ चाहिँ नै एकातर्फ तापक्रम वृद्धिको कारणले हुने हिमालय क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा नदी तटीय क्षेत्रमा र शहरी क्षेत्रमा जुन बाढ़ी र डुबानको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम देखिएको छ र त्यस अनुसार नै हामी तयारीमा लागिराखेको अवस्था छ।
0: विज्ञले यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन भूमि प्रशासन नापी कार्यालय जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर प्रमुख मठ मन्दिर पोखरीका डील तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
2: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई स्वच्छ स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था जातीय विभेद तथा छुवाछुतका घटना जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनुभयो।
3: जातीय भेदभाव तथा कसुर सजाय ऐन चाहिँ 2068 सालमा दर्ता यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए आयोगसँग यसको विश्लेषण केही छ कि?
0: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष त बहादुर मगरले मानव अधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज चौथो पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्ट संघको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान भइरहेको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्।

0: अविरल वर्षापछि आएको बाढ़ीले चारजनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ेको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
1: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
2: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
1: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। यी रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा रासोपाका नेता गणेश परार जुलीसँग कुराकानी गरेका छौं।
2: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसद दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, त्यसपछि सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसपछि सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्लाफी गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्ने जसरी अफवाह फैलाइएको छ, यो चाहिँ सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ संशोधन गरिएको त्यो बाहेक अरू कुनै पनि कुरा त्यसै संशोधन गरिएको होइन। त्यस कारण यो पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
7: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो।
2: एकदमै विधान बन्दै गर्दाखेरि भएका प्रयोग गरेका कुराहरू हुन् यी सबै।
7: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाई त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
2: होइन यो यसो हो, मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, अनि दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिराखेको छ। सबै कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै श्री संसद दलको नेताको विषयमा मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्मत रूपमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवा फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवा हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफ मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाँधिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किनकि विधान हो, विधान त संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
7: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति सुरु भएको हो यो महाधिवेशन पछाडि कि के छ?
2: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझ यसरी भनौँ राष्ट्रपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र सम्वाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति त्यो डरका कारण राष्ट्रपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
8: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
1: मूलधारको संचारमा समावेशिताको खोजी क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष कला खड्कासँग कुराकानी गरेका छौं।
8: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ। र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति बिचरा भनेर अलिकति दयाभाव उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन्ड अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
12: समय सापेक्ष के विषयलाई चाहिँ अलिक बढी प्राथमिकतामा
8: राखेर कसरी रिपोर्टिङ गर्नुहुन्छ? जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ।
12: जस्तो यहाँले देख्नुभएको सकारात्मक
8: कथाहरू
12: पोजिटिभ
8: स्टोरीहरू जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन संघर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभए अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ।
12: आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विषय छ आवाज छ त्यसलाई चाहिँ मूल प्रवाहीकरण गर्नका लागि
8: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मिनिस्ट्री मिडिया भनाउँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न। महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न। महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन। त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ। उहाँहरूले जे भन्यो त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ। त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रूम पनि सेन्सिटाइज हुँदैन। त्यसैले यो विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ। र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए भने मात्र बल्ल महिलाका विषयवस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा।
12: सरकारले
8: जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्ल्यूडब्ल्यूजी मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युज रुमलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्रै नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
12: जस्तो पीठको कुरा गर्दाखेरि पोलिटिकल पीठ, कृषि पीठ, आर्थिक पीठ भनेर छुट्याएर पीठै बनाएर न्युज लेख्ने काम भएर आउँछ, प्रसारण गर्ने काम भएर आउँछ, तर आदिवासी जनजाति महिलाको पीठ छुट्टै बनाएर हरेक मिडिया हाउसले गरेका छैन। यसमा चाहिँ तपाईँ के भन्नु?
8: जस्तो बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको, ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै। त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन। महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ। तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। हजुर, त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ, सचेत छौँ होइन। र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ। र अब यस हेमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउने छौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
1: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ।
13: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Μπορεί, έρωτα, λαού.
1: Αχα, κότι να είμαι μόγα σούτρα. Κάμα το λέγω.
0: Κάμα το νονί. Μόλι, δίδυ πάνε σουμψάδι κόργανα ουδιούγου πάτα λέγω, νι.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: ओ मेजु नमस्कार है
3: नमस्कार नमस्कार मेजु नमस्कार
2: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
3: ल धन्यवाद धन्यवाद मेजु अनि बधाईले मात्रै त पुग्दैन है मेजु जनता गएर छम छमी नाच्नु पनि पर्छ के
2: है मेजु म त बिहेमा आउदिन होला
3: ल मेजु मेरो बिहेमा किन नआउने नि
2: किन हुने नि मेजु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
3: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
2: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
3: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741-031-429
8: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
10: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीवीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98440-057-437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, हैन के हो नयाँ स्कूटर, अझ हातमा सुनको औठी पनि।
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कूटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ देशीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छैन भने नियुक्ति पत्र पनि आजै दिएछु नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810

0: नया नेपाल नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि उद्योगी व्यवसायी उत्साहित।
3: सुझावहरू ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
2: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव?
4: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा खेलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
2: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका ताटास्ट्रान र सारातोभस्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहन्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
1: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भने उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
2: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
1: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
2: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
6: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु भने त्यसको सोल्युसन पनि ल्याउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो। र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यसपछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
2: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
7: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर है धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नवका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्छिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि, होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्ती हातले छन् भनौँ न, त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरू नेतृत्वविधिकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति अस्तिलो लाग्छ मलाई।
8: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के होइन,
7: यसलाई यसो भन्छु जस्तो भन्नु न, एउटा चाहिँ बाल अस्पताल बन्ने छ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ
4: अलि सरकार कठोर रूपमा असर हुन्छ मैले।
8: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन्, यो निशुल्कै जस्तो
4: उनीहरूले होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जस्तो संस्थाहरूमा लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू भगाधिकार भन्दा मक्का पर्न बसेका छन्। जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचे राखे कि होइन, सरकारले त दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्नु खोजेको हो। उस्तै गरी सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दत्ताको प्रक्रिया, लिजको प्रक्रिया र तपाईँको चाहिँ भगाधिकार, त्यसमध्ये भगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
8: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या,
4: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न, लगभग 1500-1800 रोपनी जग्गा त हराइ सक्यो हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई तपाईँले समर्थन गर्नुहोस् भने साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई त्यो अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँगले संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन्, भूगोल पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमण जग्गाहरूको जस्ता डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी चाहिँ तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अधिकरणको विषयमा, अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ। तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा खेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छ नि त, यो फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
2: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा, ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाई www.bbcnepali.com गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
9: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्धविराम अन्त्य भएको हो भने जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे, जहाँसम्म मेरो सवाल छ अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।